सुप्रभात सम्पूर्ण आदरणीय श्रोताहरूमा एफएम 103.5 मेगाहर्ज न्यूज अन एआईआर एप दार्जिलिङको एफएम 102.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्ममा यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। आज हो बुधबार सन् 2026 सालको सेप्टेम्बर 16 तारिक। तदनुसार नेपाली क्यालेण्डर अनुसार विक्रम सम्वत 2083 सालको भदौ 31 गते तथा शक सम्वत 1948 सालको भाद्र 25 गते। समय यस बेला बिहानको 6:26 भइरहेको छ भने हामी पनि यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ आजको अधिवेशन लिएर। सर्वप्रथम त उद्घोषिका म छिरिङडोमा, साथमा प्रसारण सहयोगी सन्दीप दियाली अनि प्राविधिक मित्र सचिन लोहागनको तर्फबाट यहाँहरू सम्पूर्णमा हार्दिक अभिवादन साथै सप्रेम नमस्कार।

आध्यात्म भनेको केवल धर्म वा पूजा पाठ होइन, यो त मानिसको आन्तरिक चेतनाको यात्रा हो अनि यस यात्राको केन्द्रबिन्दु हो आत्मविश्वास। आदरणीय श्रोताहरू नमस्ते, आकाशवाणी खरसाङको प्रस्तुति यस बिहानीको आध्यात्मिक कार्यक्रम अर्चनामा सम्पूर्ण श्रोताहरूलाई म सञ्चालिका लीलाको तर्फबाट हार्दिक स्वागत अनि अभिवादन जनाउँदछु।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरू समक्ष एक आध्यात्मिक चिन्तन लिएर उपस्थित हुनुहुन्छ खरसाङ निवासी दिप्ते लामा ज्यू र उहाँले प्रस्तुत गर्नुहुने यस चिन्तनको विषय रहेको छ आत्मविश्वासद्वारा सफलता प्राप्ति। त श्रोता सुन्नुहोस् उहाँको प्रस्तुति।

आत्मविश्वासद्वारा सफलता प्राप्ति। नमस्ते श्रोता, म दीप्ति लामा आज अर्चना कार्यक्रममा एउटा विषय लिएर उपस्थित छु। हामी मानिस ईश्वरको सुन्दर सृष्टि हौ। हामी सुन्दर मात्र नभएर विवेकशील पनि छौ र हाम्रो यो सुन्दर जीवनलाई अझ सुन्दर अनि सार्थक बनाउनको निम्ति हामीमा आत्मविश्वास हुनुपर्छ, जसले गर्दा जीवनका प्रत्येक कठिनाईलाई सजिलैसितले पार गर्न सकिन्छ। यसको साथै हामीले ईश्वर प्रति पनि आस्था राख्नुपर्छ। ईश्वर अदृश्य भए पनि हामी माझ अवश्य नै विद्यमान हुनुहुन्छ। हामीले जति ईश्वरप्रति आस्था राख्छौँ त्यति नै हामीमा आत्मविश्वास बढ्ने गर्छ। आत्मविश्वास बिना हामी मानव सफलताको उचाइमा पुग्न सक्दैनौँ। आत्मविश्वास त्यो ऊर्जा हो जसले मानिसलाई सफलताको बाटोमा आउने प्रत्येक बाधा विघ्न कठिनाई र समस्याको सामना गर्न सक्षम बनाउँछ। आत्मविश्वास सफलता प्राप्तिको सबैभन्दा ठुलो चाबी हो। जब तपाईँ आफूमाथि भरोसा गर्नुहुन्छ, असम्भव देखिने काम पनि सम्भव हुन थाल्छ। आत्मविश्वास बढाएर सजिलै सफलता प्राप्त गर्ने सरल तरिकाहरू यस प्रकार छन्। जस्तै कि आफ्नो क्षमतालाई चिन्नुहोस्, आफूतिर रहेका सबल पक्ष र प्रतिभालाई चिन्नुहोस्, अरूसँग आफ्नो तुलना गर्नु छान्नुहोस्, साना लक्ष्यहरूबाट सुरुवात गर्नुहोस्, सुरुमै ठुलो सफलता खोज्नुको साटो साना साना दैनिक वा साप्ताहिक लक्ष्यहरू बनाउनुहोस्। ती लक्ष्यहरू पूर्ण हुँदा तपाईँको आत्मविश्वास बढ्दै जान्छ। तेस्रो, सकारात्मक सोच राख्नुहोस्। म यो काम गर्न सक्छु भन्ने भावना सधैँ मनमा राख्नुहोस्। नकारात्मक विचार र शङ्कालाई आफ्नो दिमागमा हावी हुन नदिनुहोस्। चौथो, गल्ती र असफलताबाट सिक्नुहोस्। असफलता भनेको यात्राको अन्त्य होइन तर सिक्ने माध्यम हो। भूलहरूबाट पाठ सिक्दै अगाडि बढ्नुहोस्। पाँचौँ, ज्ञान र सिपको विकास गर्नुहोस्। तपाईँ जुन क्षेत्रमा सफल हुनु चाहनुहुन्छ त्यसको बारेमा निरन्तर नयाँ कुराहरू सिक्नुहोस्। ज्ञानले मानिसलाई स्वत आत्मा विश्वास जगाउँछ। छैटौँ, सकारात्मक मानिसहरूको साथमा रहनुहोस्। तपाईँलाई उत्साह दिने र सही मार्गदर्शन गर्ने साथीभाइ वा परिवारको सङ्गतमा रहनुहोस्। याद राख्नुहोस्, आत्मा

श्रोताहरूले अहिले सुन्दै हुनुहुन्छ आत्मविश्वासद्वारा सफलता प्राप्ति विषयमाथि एक आध्यात्मिक चिन्तन जसलाई प्रस्तुत गरिरहनु भएको छ खरसाङ निवासी दीप्ति लामा ज्यूले।

सबैको जीवनमा उतार चढाव सफलता असफलता बाधा बित्न आउँछ तर हामीले प्रतिकूल परिस्थितिमा आफ्नो लक्ष्यलाई कहिले छोड्नु हुँदैन असफलताले सफलताको बाटो खोज्छ सफलताको लागि मानिसमा आत्मविश्वास भने हुनुपर्छ भन्ने उदाहरण म यहाँ दिन चाहन्छु जस्तै कि पर्वतारोही अरुणिमा सिंह जसको जीवनमा एउटा दुर्घटना घटेको थियो तर त्यो घटना यति दुःखदायी साथै पीडादायी थियो तैपनि उनको आत्मविश्वासले गर्दा असम्भवलाई

सम्भव बनाएका थिए। घटना के थियो भने उनलाई चल्दै गरेको रेलबाट बाहिर फ्याँकिदिएका थिए, किनकि उनले सुनको चेन लाएको कारणले गर्दा। रेलबाट उनी फ्याँकिँदा अरुणिमाको दुवै खुट्टा काट्नु परेको थियो। उनी एक खेलाडी भएको कारणले गर्दा उनी पर्वत आरोहण गर्न चाहन्थे, तर पछि काटेको खुट्टा लिएर पर्वत आरोहण गरेर पर्वत चढ्न सफल भएका थिए। उनमा आत्मविश्वास भरपूर थियो, साथै दृढ संकल्प भएको कारणले यस्तो कठिन कार्य गर्न सकेका थिए। यहाँबाट हामी जान्न सक्छौँ कि सफलताको निम्ति आत्मविश्वास हुनु अति आवश्यक छ भन्ने कुरा। आत्मविश्वास मानव जीवनको आधार हो। आत्मविश्वास सँगै हामीले ईश्वरप्रति आस्था राख्दै सद्गुण सद्विचार मनमा लिएर अघि बढे कुनै पनि काम असम्भव अनि कठिन लाग्दैन। हामीले हाम्रो जीवनको मूल्य बुझ्नु पर्छ, आफूलाई माया गर्नु सिक्नु पर्छ। जसरी नोटको मूल्य नयाँ र पुरानो दुई अवस्थामा समान हुन्छ, त्यसरी नै कहिले काहीँ जीवनमा असफलता भए पनि हाम्रो मूल्यलाई कम महत्त्व दिनु हुँदैन। हामी अद्वितीय छौँ, हामी कोही पनि कसैसित मेल खाँदैनौँ। सबैलाई ईश्वरले कुनै न कुनै गुण दिएर पठाउनु भएको छ यो पृथ्वीमा, त्यसैले आफूलाई चिनाउ अनि सक्षम बनाऊ। सफलता को एउटा महत्त्वपूर्ण कुञ्जी आत्मविश्वास हो र यो कुञ्जीलाई जीवनभरि नै जोगाएर राख्नुपर्छ, तब मात्र हामीले त्यो सफलताको चुचुरासम्म सजै पुग्नेछौँ। आत्मविश्वासले एक अर्कासित स्वस्थ सम्बन्ध बनाउनमा पनि महत्त्वपूर्ण भूमिका निभाउने गर्छ। अध्ययनहरूबाट थाहा लागे अनुसार आत्मविश्वास भएको व्यक्ति प्रभावकारी ढङ्गले बातचित गर्न सक्छन्। आज भोलि दुनियाँमा किन मानिसहरूलाई मोटिभेसन क्लासहरू गराइन्छ? किनकि यस्ता क्लास गर्नाले मानिसमा सकारात्मक सोच आउने गर्छ। सकारात्मक सोच आएपछि उसमा जोश, भरोसा, आफूमाथि पूर्ण विश्वासको जन्म हुन्छ। आत्मविश्वास बढेर जान्छ। आत्मविश्वास बढे उसलाई कुनै पनि कार्य गर्न ऊर्जा प्राप्त हुन्छ र ऊ जीवनमा सफल बन्न सक्षम हुन्छ।

श्रोता वर्ग, म फेरि अर्को उदाहरण दिन चाहे आत्मविश्वासले सफलता बनिने कुरामा संसारमा यस्ता यस्ता व्यक्ति विशेषहरू पनि छन् जसको शरीरको कुनै एउटा अङ्ग नभए पनि उनले सफलता प्राप्त गरिरहेका छन्। यस्तै एक जोशिलो निडर र आत्मविश्वासले भरपूर नारीको कुरा गर्न चाहन्छु जो नृत्य कलाले गर्दा प्रसिद्ध छिन्। उनी हुनुहुन्छ सुधा चन्द्रन। उनी सानैदेखि नृत्य गर्न रुचाउँथिन्। नृत्य गरेर धेरै पुरस्कारहरू प्राप्त गरेकी थिइन्। नृत्य उनको लागि प्यासन थियो। तर एक दिन बसको यात्रा गर्दा दुर्घटनामा परेर सुधा चन्द्रले दाहिने खुट्टा गुमाउन परेको थियो। सुधाले हार मानेनन्। एउटै खुट्टाले भए पनि जीवनमा केही गर्ने अथवा नृत्य गरेर नाम कमाउने दृढ संकल्प राखिन् र दिन रात नृत्य अभ्यास गर्न लागिन्। उनले आफूमा विश्वास राखे अनि पछि गएर एक कुशल नृत्यगना हुनमा सफल बनिन्। यसरी उनमा आत्मविश्वास भएको कारणले नै जीवनमा एउटा खुट्टा नभएर पनि सफल हुन पुगिन् भनिन्छ नि। मान्छेले आँटे के हुन्न, चन्द्रमा पनि पुगिन्छ। यस्ता यस्ता श्रेष्ठ व्यक्ति विशेषहरूबाट हामी सबैले प्रेरणा पाउँछौ अनि आफूमा आत्मविश्वास बढाएर जीवनमा अघि बढ्न सक्छौँ। हामीले विवेकानन्दबाट पनि यस्ता आत्मविश्वासको पाठ सिक्न सक्छौँ। विवेकानन्द एक साधारण सन्तको पहिरनमा अमेरिका जस्तो विकसित देशमा गएर आफ्नो भाषणबाट अमेरिका वासीहरूलाई प्रभावित पारेका थिए, किनकि विवेकानन्द एक बुद्धिजीवी हुनको साथै उनमा आत्मविश्वास थियो। जीवनमा सफलताको रहस्य नै हो आत्मविश्वास। यदि मानिसले जति पनि मेहनत गरोस् तर उसमा आफूप्रति विश्वास छैन भने ऊ सफल हुन सक्दैन। आफूभित्र जसको विश्वास रहन्छ उसलाई अलौकिक शक्तिको पनि सहयोग प्राप्त हुन्छ। जन्मदेखि कोही पनि महान अनि गुणवान भएर आउँदैनन्, तर कठिन परीक्षामा पनि ईश्वरप्रतिको आस्थाले नै मानिसमा आत्मविश्वास सिर्जना हुन्छ। श्रोता, अब जाँदा जाँदै केही सफल व्यक्तिहरूको नाम लिन चाहे, जस्तै सचिन तेन्दुलकर, मदर टेरिसा, कल्पना चावला, महान नायक अमिताभ बच्चन आदि। यी उक्त व्यक्ति विशेषहरूमा आत्मविश्वास भएको कारणले आज यहाँहरू सफल बन्न पुगेको कुरा सर्वविदितै छ भन्दै आजको विषय आत्मविश्वासद्वारा सफलता प्राप्तिलाई यही अन्त गर्न चाहे।

आजको बिहानीको यस आध्यात्मिक कार्यक्रम अर्चनामा हजुरहरूले सुन्नुभयो आत्मविश्वासद्वारा सफलता प्राप्ति विषयमाथि एक आध्यात्मिक चिन्तन।

जसलाई प्रस्तुत गर्नुभयो खरसाङ निवासी दीप्ति लामा ज्यूले र साथमा सुन्नुभयो केही भक्तिमय संगीतहरू। हवस् त श्रोता, आजको यस आध्यात्मिक कार्यक्रमको निर्धारित समय अवधि पनि समाप्त हुन लागेकोले हजुरहरू सबैको आजको दिन मंगलमय अनि सुखमय बितोस भन्ने कामना सहित प्रस्तोता मनन तामाङको साथमा म कार्यक्रम सञ्चालिका लीला पनि बिदा लिन चाहन्छु। नमस्ते।

यहाँहरूले सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र र अब केही क्षणमा यस केन्द्रबाट रिले गरी सुनाइरहेका छौँ आकाशवाणी दिल्ली केन्द्रको समाचार। त यसको निम्ति केही क्षण प्रतीक्षा साँच्नुहोस्।

सम्पूर्ण श्रोताहरूलाई फेरि पनि शुभ प्रभात भन्दै आजको बिहानीलाई अझ रमाइलो बनाउन लिएर आएका छौँ केही आधुनिक गीतहरू कार्यक्रम शुभ प्रभातमा। र आजको यस कार्यक्रममा गुन्जिने स्वर रहेको छ बिरेन खातीको, स्वीकार्नुहोस्।

र यस कार्यक्रममा हाम्रा कृषक श्रोताहरू पनि जुडिरहनु भएको होला र उहाँहरूको निम्ति अब जानकारी दिइरहेका छौँ। मकैको भादोई मकैको वैज्ञानिक खेती सम्बन्धी खेतीपातीबारे सल्लाह अन्तर्गत दार्जिलिङ जिल्लामा 14,500 हेक्टर जमिनमा मकैको खेती गरिन्छ र प्रति हेक्टर 35 क्विन्टल उत्पादन हुन्छ। दार्जिलिङको पहाडी अञ्चलमा यसलाई एउटा प्रमुख फसलको रूपमा चिनिन्छ। यस इलाकामा मकैको खेती विशेष गरी पारम्परिक पद्धति अनुसार गरिन्छ, तर उच्च फलनशील बिउ बताए अनुसार मल जल इत्यादिमा ध्यान दिए यसलाई लाभदायक फसलको रूपमा खेती गर्न सकिन्छ। 10 डिग्री 35 दशमलव सेन्टिग्रेडको तापमानमा मकैको खेती सजिलै गर्न सकिन्छ। मकैको खेती कुनै पनि प्रकारको माटोमा गर्न सकिन्छ, तर उचित पानीको निकासी व्यवस्था भएको र खाद्य तत्त्व प्रचुर मात्रामा भएको लिसाइलो माटोमा यसको खेती असल हुन्छ। कम्पोजिट र हाइब्रिड दुई प्रकारको प्रजाति पाइन्छ, जसमा हाइब्रिड प्रजातिबाट अधिक फसल पाउन सकिन्छ, तर हाइब्रिड प्रजातिबाट बिउ उपलब्ध हुन सक्दैन, जबकि कम्पोजिट प्रजाति 3 वर्षसम्म रोप्न सकिन्छ। मकैको निम्ति एक पङ्क्तिदेखि अर्को पङ्क्ति 60 तथा 75 सेन्टिमिटर, एक पौधादेखि अर्को पौधा 20 देखि 25 सेन्टिमिटरको दूरत्वमा मकैको खेती गर्नपर्छ। जमिन तयारी गर्दा 3 वा 4 पल्ट राम्ररी जोतेर मलिलो बनाउन पर्छ। त्यसपछि बिउ रोप्नभन्दा 15 दिन अघि 5 टन प्रति हेक्टरको दरले जैव मल हाल्नुपर्छ। मकैमा सिंचाइ गर्दा कम्तीमा पनि 4 पल्ट हल्का सिंचाइको आवश्यकता पर्छ। पानी जम्न दिनु हुँदैन, यसले बोटको वृद्धि साथै फलनमा हानि पुर्याउँछ। फूल लाग्ने अथवा अति नै संवेदनशील हुने हुनाले त्यस समय माटोमा 70% आर्द्रता हुन आवश्यक हुन्छ। त्यस समय पानी कम्ती भए फलनमा असर पर्न सक्छ। बिउ रोप्न साथै अधि आवश्यक परेको खण्डमा प्रथम सिंचाई गरिन्छ। दोस्रो सिंचाई बिरुवा घोडासम्मको भएपछि, तेस्रो सिंचाई भाले फूल फुल्न सुरु हुँदा, चौथो सिंचाई दूत लाग्दा गरिन्छ। साधारणत मकै फसलमा रोगहरू धेरै कम मात्रामा लाग्दछ। नर्सरी वा ढुरी लाग्ने र खेतीबारीमा फल कुहिने र बोट टुप्पोबाट सुक्दै आउने, ओइलाउने, पातहरू डल्लो पर्ने साथै मोजेक रोग इत्यादि रोगहरू देखा पर्न सकिन्छ। घोगाको बाहिरी खोसेला सुकेपछि मकै भाँच्ने समय हुन्छ। यसलाई घाममा सुकाए पश्चात बजारमा बेच्न सकिन्छ। हरियो मकैमा जुङ्गा लागेपछि टिप्ने लायकको हुन्छ। त श्रोता, यहाँहरूले जानकारी पाउनुभयो भादोई मकैको वैज्ञानिक खेती सम्बन्धी।

यतिन्जल सुन्दै हुनुहुन्थ्यो बिरेन खातीको शर्मा केही आधुनिक गीतहरू। र यसमा पहिलो गीतमा शब्द अनि सङ्गीत थियो गायक कलाकार स्वयंको, भने दोस्रो गीतमा शब्द अनि सङ्गीत थियो पुष्कर पराजुलीको।

आकाशवाणीको नेपाली प्रसारण सेवामा न्यानो स्वागत यहाँहरू सम्पूर्णमा म छिरिङ डोमाको तर्फबाट भनिन्छ श्रोता बिहानी उठी ईश्वरको स्तुति गर्दा दिनचर्याको काम सफल हुन्छ साथै मनमा असीम आनन्द उत्पन्न हुन्छ र यहाँहरूले पनि यादै गर्नुभएको होला पूजा आराधना गर्न नभ्याए तापनि भजन सुन्दा मात्र पनि हामीलाई मनमा एक प्रकारको आनन्द उत्पन्न हुन्छ र शान्तिको अनुभव हुन्छ र अब भने यहाँहरूलाई यही आनन्द र शान्ति उत्पन्न गराउन हेतु लिएर आएका छौँ भजन स्वीकार्नुहोस्

0: भजन सुन्नुभयो भावना थापा र अजनेश विश्वरायको स्वरमा, संगीत शान्ति ठटालको। श्रोता, समय यस बेला बिहानको 7:25 भइरहेछ र अब समय भइरहेछ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। अब सविता छेत्रीबाट समाचार सुन्नुहोस्। प्रथममा मुख्य समाचार। उपराष्ट्रपति सीपी राधाकृष्णले हिज नयाँ दिल्लीमा आयोजित एक समारोहमा एक शताब्दी सेवा सेवाका 100 कार्यमा आरएसएस नामक पुस्तकको विमोचन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा आत्मनिर्भरता, रक्षा बलहरू, अनुसन्धान अनि विकास संस्थाहरू तथा उद्योगबीच निर्बाध सहयोगको माध्यमद्वारा नै प्राप्त गर्न सकिने बताउनु भएको छ। सरकारले व्यक्ति व्यक्तिबीच हुने युपिआई कारोबारमा कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। पश्चिम बङ्गालमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न 4 नयाँ हवाई अड्डा निर्माण गरिने भएको छ अनि केरलममा केही भागमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै येलो अलर्ट जारी गरिएको छ। उपराष्ट्रपति सीपी राधाकृष्णले हिज नयाँ दिल्लीमा आयोजित एक समारोहमा एक शताब्दी सेवा सेवाका 100 कार्यमा आरएसएस नामक पुस्तकको विमोचन गर्नुभयो। यो पुस्तक तेलङ्गानाकी पूर्व राज्यपाल डाक्टर तिमिलिसाई सौन्दरराजनले लेख्नु भएको हो। कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै श्री राधाकृष्णले पुस्तकले राष्ट्रिय स्वयंसेवक संघको शताब्दी लामो सेवा, सामाजिक जिम्मेवारी र राष्ट्र निर्माणमा रहेको योगदानलाई दस्तावेजका रूपमा प्रस्तुत गरेको बताउनुभयो। वहाँले आरएसएसका सेवा पहलहरू गरीब, सीमान्तकृत तथा समाजका विभिन्न वर्गसम्म पुगेको बताउनुभयो। यसमा श्रमिक, महिला र बालबालिका लगायतका वर्गहरू समेटिएका छन्। उपराष्ट्रपतिले कोविड-19 महामारीका क्रममा खाना, औषधि तथा आवश्यक सहयोग उपलब्ध गराउन आरएसएसका स्वयंसेवकहरूले खेलेको भूमिकाको पनि स्मरण गर्नुभयो। पुस्तकको चरित्र निर्माण मार्फत राष्ट्र निर्माण विषयको उल्लेख गर्नुहुँदै श्री राधाकृष्णले देशभक्ति, अनुशासन, सामाजिक जिम्मेवारी र राष्ट्रिय एकता राष्ट्र निर्माणका लागि आवश्यक रहेको बताउनुभयो। वहाँले यो पुस्तक आरएसएसको शताब्दी लामो सेवाको अभिलेख मात्र नभएर भावी पुस्ताका लागि भारतको सेवा संस्कृति र राष्ट्रिय चेतनाको परम्परा प्रतिबिम्बित गर्ने दस्तावेज समेत बन्ने बताउनुभयो। देशका 6 राज्यका मुख्यमन्त्रीहरूले हिज यमुना नदीको निर्बाध प्रवाह सुनिश्चित गर्नका लागि किसाउ बहुउद्देश्य

0: परियोजना सम्झौतामा हस्ताक्षर गरेका छन्। यी राज्यहरू उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा, राजस्थान र दिल्ली हुन्। यस सम्झौतामा नयाँ दिल्लीमा केन्द्रीय गृहमन्त्री अमित शाहको उपस्थितिमा हस्ताक्षर गरिएको थियो। यस अवसरमा श्री शाहले यो परियोजना सम्पन्न भएपछि इतिहासको एउटा महत्वपूर्ण अध्याय बनिने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, केन्द्र सरकारले किसाओ परियोजनालाई राष्ट्रिय परियोजना घोषणा गरेको छ। श्री शाहले भन्नुभयो, केन्द्र सरकारले लगभग 90% आर्थिक भार वहन गर्नेछ, जबकि बाँकी 10% सम्बन्धित राज्यहरूले वहन गर्नेछन्। श्री शाहले भन्नुभयो, रेखा गुप्ता दिल्लीकी मुख्यमन्त्री बनेपछि यमुना सफा गर्ने काम लगातार भइरहेको छ। उहाँले नरेन्द्र मोदी प्रधानमन्त्री बनेपछि यो दशौं पानी सम्बन्धी विवाद हो, जुन अब समाधान हुने बताउनुभयो। यस अवसरमा केन्द्रीय जलशक्ति मन्त्री सीआर पाटिल, केन्द्रीय गृह सचिव, केन्द्रीय जल संसाधन सचिव र सम्बन्धित राज्यका मुख्य सचिवहरू पनि उपस्थित रहेका थिए। रक्षा मन्त्री राजनाथ सिंहले भन्नुभएको छ, रक्षा क्षेत्रमा आत्मनिर्भरता, रक्षा बलहरू, अनुसन्धान अनि विकास संस्थाहरू तथा उद्योगबीच निर्वाध सहयोगको माध्यमद्वारा नै प्राप्त गर्न सकिनेछ। उहाँले भारतको रक्षा विनिर्माण पारिस्थितिकीलाई बलियो बनाउने तथा प्रौद्योगिकीलाई अपनाउने प्रक्रिया तीव्र बनाउनका लागि अधिकभन्दा अधिक संवाद तथा विकास अनि उत्पादनको संयुक्त प्रयासहरूको आह्वान गर्नुभयो। नयाँ दिल्लीमा डीआरडीओ इन्डस्ट्री सिनर्जी मिट विमर्शमा श्री सिंहले भन्नुभयो, डीआरडीओले मिसाइलदेखि लिएर रडारसम्म, लडाकु विमानहरूदेखि लिएर पनडुब्बीहरूसम्म, इलेक्ट्रोनिक वारफेयर सिस्टमदेखि लिएर आर्टिफिसियल इन्टेलिजेन्ससम्म प्रत्येक क्षेत्रमा क्षमताहरूको प्रदर्शन गरिरहेको छ। भारतमा अस्ट्रेलियाका उच्चायुक्त फिलिप ग्रीनले वैश्विक मञ्चमा भारतको बढ्दो भूमिकाको प्रशंसा गर्नुभएको छ। ब्रिक्स शिखर सम्मेलनमा समाचार एजेन्सीहरूसितको कुराकानीमा श्री ग्रीनले क्वाड संगठनको बढ्दो सक्रियतामा जोड दिनुभयो। कृषि, प्रौद्योगिकी र स्वास्थ्य सेवा क्षेत्रमा भारत अस्ट्रेलिया सहयोगका अवसरहरूको जानकारी उहाँले दिनुभयो। उच्चायुक्तले भन्नुभयो, अस्ट्रेलिया यस समूहको सदस्य होइन, तर अस्ट्रेलियाले भारत र अन्य ब्रिक्स सदस्यहरूको भूमिकाको सम्मान गर्दछ। श्री ग्रीनले भारतको राजनयिक नेतृत्व, विशेष रूपमा प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरको भूमिकाको प्रशंसा गर्नुभएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोशियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsing अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। सरकारले व्यक्ति व्यक्तिबीच हुने यूपीआई कारोबारमा कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। 2000 रुपियाँसम्म व्यापारीलाई गरिने भुक्तानी पनि निशुल्क रहनेछ। वित्त मन्त्रालयका अनुसार व्यक्ति व्यापारीबीच हुने लगभग 96% कारोबारमा नयाँ एमडीआर व्यवस्था लागू हुने छैन। 2000 रुपियाँभन्दा बढीका तोकिएका व्यापारी कारोबारमा मात्र मर्चेन्ट डिस्काउन्ट रेट लागू हुनेछ।
1: वित्त मंत्रालय ने कहा कि यूपीआई शुल्क केवल 2000 रुपए से अधिक के व्यक्ति से व्यापारी यानी P2M लेनदेन पर लागू होगा। मंत्रालय ने स्पष्ट किया कि यूपीआई ऐप उपलब्ध कराने वाली कंपनियां किसी भी तरह का प्लेटफॉर्म शुल्क नहीं लगा सकती हैं। मंत्रालय ने बैंकों को यह सुनिश्चित करने की सलाह दी है कि व्यापारी यूपीआई भुगतान पर लगने वाला मर्चेंट डिस्काउंट रेट यानी MDR का शुल्क ग्राहकों से न वसूलें। 2000 रुपए से अधिक के P2M लेनदेन पर 0.4% की सामान्य MDR लगेगी। वहीं 75,000 रुपए या उससे अधिक के बड़े लेनदेन पर MDR शुल्क अधिकतम 300 रुपए प्रति लेनदेन होगी। वहीं व्यक्ति से व्यक्ति व्यापारी P2PM श्रेणी के तहत UPI QR कोड के माध्यम से हर महीने 1,00,000 रुपए तक प्राप्त करने वाले छोटे व्यापारियों को सभी लेनदेन पर अनिवार्य रूप से 0 MDR की सुविधा जारी रहेगी। इसके अलावा व्यक्तियों के लिए मुफ्त UPI लेनदेन पर कोई मासिक सीमा, लेनदेन की संख्या की सीमा या अलग अलग स्रोतों के आधार पर कोई कैप नहीं है। अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
0: पश्चिम बंगालमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न 4 नयाँ हवाई अड्डा निर्माण गरिने भएको छ। पुरुलियाको छर्रा, दक्षिण दिनाजपुरको बालुरघाट, अलिपुरद्वारको हाँसीमारा र पश्चिम मेदिनापुरको कलाईकुण्डमा हवाई अड्डा निर्माण गरिनेछ। उडान योजना अन्तर्गत केन्द्र र राज्य सरकारबीच आगामी 23 सितम्बरमा कोलकातामा त्रिपक्षीय साझेदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। राज्य सरकारले जग्गा र आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनेछ भने भारतीय विमानपतन प्राधिकरणले विमानस्थलको पूर्वाधार र उडान सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ। यी विमानस्थल सञ्चालनमा आएपछि पुरुलिया, डुवर्स, उत्तर बंगाल लगायतका क्षेत्रमा हवाई सम्पर्क तथा पर्यटन प्रबन्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

भएको छ। नेपालमा आएको अचानक बाढीमा परि मृत्यु हुनेको संख्या बढेर 1399 पुगेको छ। प्रभावित 8 जिल्लामा थप शव फेला परेपछि मृतकको संख्या बढेको हो। सुरक्षा बलको संयुक्त टोलीले खोज तथा उद्धार कार्य जारी राखेको छ। लगभग 5170 जना अझै निखोज रहेका छन् भने 13742 जनालाई सुरक्षित उद्धार गरिएको छ। केरलममा एर्नाकुलम, पथानम थिट्टा अनि इडुकी जिल्लाका केही भागमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै येलो अलर्ट जारी गरिएको छ। अघिल्लो दुई दिनसम्म राज्यमा वर्षाको चेतावनी जारी गरेको छ। शनिबारदेखि केही स्थानमा पुनः वर्षा हुने तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको छ। यसैबीच तिरुवनन्तपुरम, कोल्लम, कोझिकोड अनि कन्नूर जिल्लाको तटीय क्षेत्रमा उच्च लहर उठ्ने चेतावनी पनि जारी गरिएको छ। पुरुष क्रिकेटमा भारतले हिजो राति दिल्लीको अरुण जेटली स्टेडियममा खेलेको दोस्रो टी20 अन्तर्राष्ट्रिय खेलमा अफगानिस्तानलाई 7 विकेटले पराजित गर्दै 3 खेलको श्रृङ्खलामा 2-0 अझै बढत हासिल गरेको छ। भारतका लागि 160 रनको लक्ष्य पाएको थियो। यसमा भारतले 14 ओभर 5 बलमा 3 विकेट गुमाएर 163 रन बनाउँदै लक्ष्य पूरा गर्यो। सञ्जु समासनले 22 बलमा 57 रन बनाएर सर्वाधिक स्कोर गरे भने अभिषेक शर्माले 19 बलमा 39 रन बनाए। इशान किशन 23 बलमा 38 रन बनाएर अभिजित रहे। यसअघि पहिलो ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 159 रन बनाएको थियो। कप्तान इब्राहिम जादरनले 33 बलमा 37 रन बनाएर सर्वाधिक स्कोर गरे। श्रृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि दिल्लीको यही मैदानमा खेलिनेछ। यो समाचार युट्युबमा @AIR न्यूज कर्सियङ मार्फत पनि यहाँहरूले सुन्न सक्नुहुनेछ। अब अन्तमा प्रमुख समाचार पुनः एकचोटि। उपराष्ट्रपति सीपी राधाकृष्णनले हिजो नयाँ दिल्लीमा आयोजित एक समारोहमा एक शताब्दी सेवाका 100 कार्यमा आरएसएस नामक पुस्तकको विमोचन गर्नुभयो। रक्षा मन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा आत्मनिर्भरता, रक्षा बलहरू, अनुसन्धान अनि विकास संस्थाहरू तथा उद्योगबीच निर्बाध सहयोगको माध्यमद्वारा प्राप्त गर्न सकिने बताउनु भएको छ। सरकारले व्यक्तिबीच हुने यूपीआई कारोबारमा कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। पश्चिम बंगालमा क्षेत्रीय हवाई अड्डा सम्पर्क विस्तार गर्न 4 नयाँ हवाई अड्डा निर्माण गरिने भएको छ अनि केरलमका केही भागमा भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै येलो अलर्ट जारी गरिएको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।

दार्जिलिङमा हुर्कियो नानी फुर्कियो जवानी उमेरको साथ घैला पानी खेरो जालानी यो सुन्दर शब्दमा सुन्नुभयो यो गीत किरण मोक्तान र आशिष सुब्बाको युगल स्वरमा शब्द नि सँगै थियो सुरज मोक्तानको र यो गीतसँगै अब भने शुभारम्भ गरिरहेका छौँ हाम्रो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत प्रभा र यस कार्यक्रमको यो दोस्रो प्रस्तुति यहाँहरू समक्ष राखिरहेका छौँ राजेन आलेको शर्मा शब्द रहेको छ सुरेन्द्र थिङको अनि सङ्गीत गायक कलाकार स्वयंको

अबको यो अघिल्लो साङ्गीतिक भेट यहाँहरूलाई गायक कलाकार करिश्मा छेत्री, शब्द मोती प्रसाद शर्माको अनि सङ्गीत महेश्वर लामाको।

श्रोता, हामी कार्यक्रमको अन्ततिर आइपुगेका छौँ र अन्तमा यो अन्तिम साङ्गीतिक प्रस्तुति यहाँहरू समक्षमा बानिका प्रधानको स्वरमा। शब्द छ लालीचरण रावलको अनि सङ्गीत जीवन अधिकारीको।

अब प्रस्तुत छ समसामयिक समीक्षा। अनुवादक तथा वाचक प्रवेश राय। विषय रहेको छ प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा ब्रिक्स सम्मेलनका क्रममा बुरुन्डी, नाइजेरिया, दक्षिण अफ्रिका, फिलिपिन्स, कजाकिस्तान र युगाण्डाका नेताहरूसँग द्विपक्षीय भेटवार्ता। आलेख विदेश सेवा डेस्क एनएसडी आकाशवाणी। नयाँ दिल्लीमा आयोजित 18 ब्रिक्स शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री श्री नरेन्द्र मोदीले अफ्रिकी संघका अध्यक्ष तथा बुरुन्डी गणतन्त्रका राष्ट्रपति एवारिस्टे नादिशिमिए, दक्षिण अफ्रिका गणतन्त्रका राष्ट्रपति सिरिल रामाफोसा, नाइजेरिया संघीय गणतन्त्रका उपराष्ट्रपति कासिम सेठिमा मुस्तफा, युगाण्डा गणतन्त्रकी उपराष्ट्रपति जेसिका रोज एपल अलुपो, फिलिपिन्स गणतन्त्रका राष्ट्रपति फर्डिनान्ड आर मार्कोस जुनियर र कजाकिस्तान गणतन्त्रका राष्ट्रपति कासिम जोमाट तोकायेवसँग द्विपक्षीय भेटवार्ता गर्नुभयो। श्री मोदी र अफ्रिकी संघका अध्यक्ष श्री एवारिस्टे नादिशिमिएले सन् 2023 भारतको अध्यक्षताको समयमा अफ्रिकी संघलाई G20 दायराभित्र ल्याउन भारतले खेलेको भूमिकाको स्मरण गरे। उहाँहरूले भारत अफ्रिकी संघ साझेदारी ग्लोबल साउथ भित्रको सहकार्यको एक मुख्य स्तम्भ भएको कुरामा जोड दिए। उहाँहरूले आपसी अनुकूल मितिमा चौथो भारत अफ्रिकी फोरम शिखर सम्मेलनको शीघ्र आयोजना गर्ने विषयमा पनि छलफल गरे। प्रधानमन्त्रीले इबोलाको प्रकोप विरुद्ध सफलतापूर्वक लडेकोमा अफ्रिकी संघको नेतृत्वको प्रशंसा गर्नुभयो। अफ्रिकी संघका अध्यक्षले प्रकोप नियन्त्रणमा मद्दत गर्न भारतले अफ्रिका सीलाई उपलब्ध गराइएको चिकित्सा सहयोगको सराहना गर्नुभयो। दुई नेताहरूले भारत बुरुन्डी सम्बन्ध बारे छलफल गर्नुभयो, जुन न्यानोपन, ऐक्यबद्धता र साझा विकासका आकांक्षाहरू

दिनुभयो। उपराष्ट्रपति सेटिमा मुस्तफाले भारतको विकास सम्बन्धी अनुभव तथा नाइजेरियाको क्षमता अभिवृद्धि र आर्थिक विकासमा भारतले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो। बैठकले भारत र नाइजेरिया बीच अझ बलियो र भविष्यमुखी साझेदारी निर्माण गर्ने तथा दुवै देश र बृहत्तर ग्लोबल साउथमा शान्ति समृद्धि र विकासमा योगदान पुर्याउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गर्यो।

0: implement its free trade agreement with India, and in men's cricket, India beat Afghanistan by 7 wickets in the second T20 international to take unassailable 2-0 lead in the 3-match series. And for details of these stories and more, log on to our website www.newsonair.gov.in and News on AIR app. And with that, we end the morning news. Have a nice day.
1: कथा सफलताको संसारमा कुनै पनि काम असम्भव भने छैन श्रोता असम्भव काम पनि सम्भव हुन सक्छ पूरा गर्न सकिन्छ तर हुन पर्छ आत्मबल साहस र सपना यो त भनाई मात्र हो भनेर पनि भन्नुहुन्छ होला तपाईहरूले के तपाईले गोजीमा एक पैसा नभए पनि साइकल चलाएर 11 वर्ष 415 दिन 2,21,000 किलोमिटर 150 देश यात्रा गरेको व्यक्तिको कथा सुन्नुभएको छ हजुर साइकल चलाएर सुन्दा अचम्म लाग्छ साइकल चलाएर कोही मान्छे संसार घुम्न सक्छ र प्रश्न पनि तेर्सिन्छ तर यो कथा सत्य हो एउटा प्रमाणित सफलताको कथा हो आउनुहोस् जानौ ती व्यक्ति को हुन् अनि कसरी उनले साइकल चलाएर संसार भ्रमण गरे सुनौ यो सफलताको कथा नमस्ते कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म छिरिङडोमा यहाँहरू समक्ष आइसकेका छौँ आजको कार्यक्रम कथा सफलताको यस कडीमा 11 वर्ष 415 दिन 2,21,000 किलोमिटर 150 देश पृथ्वीको गोलार्धलाई नाप्ने हो भने 5.5 फनको संसारको 7 महादेशको माटोलाई आफ्नै पैतालाले टेकेको साइकलको टायरको छापहरू छोडेर आएको संसारको 7 महादेशको पानी पिएको अनि आफ्नै हातले स्पर्श गरेर आएको तर गोजीमा आमाले दिएको 100 रुपियाँ मात्र लिएर यो असम्भव कार्यलाई सम्भव बनाउने व्यक्ति हुन् पुष्कर शाह नेपालको दोलखाको दुर्गम गाउँ गौरी शङ्करमा पुष्कर शाहको जन्म भएको थियो पुष्कर शाह उनको नामको पछि पनि एउटा कथा नै लुकेको छ पूर्णेको रातमा जन्मेको कारण उनको हजुर आमाले उनको नाम जुन राखिदिएकी थिइन् पछि स्कुल पढ्दा उनको शिक्षिकाले नाम परिवर्तन गरेर मुन शाह राखिदिइन् त्यसपछि फेरि 5 कक्षा पढ्दा संस्कृतको शिक्षकले मुन नाम सुहाएन भनेर पुष्कर राखिदिए र पुष्कर शाह नै उनको नाम पछिसम्म बस्न पुग्यो अनि यही नामले उनी अहिले देश विदेशमा परिचित पनि भइसकेका छन् आफ्नै गाउँको निम्न माध्यमिक विद्यालयमा अध्ययन गरेपछि उनी गाउँबाट 10-11 किलोमिटर टाढो चरीकोटमा उच्च माध्यमिक शिक्षाको अध्ययन गर्न गए अनि यहीबाट एसएलसी परीक्षा पास गरेका थिए भने त्यसपछिको उच्च शिक्षाको निम्ति काठमाडौँ गए चङ्खो चतुर र फुर्तिलो मान्छे पुष्कर शाह काठमाडौँ आएर आफ्नो देशको अस्तित्व बचाउन राजनीतितर्फ लागे तर राजनीति फापेन उनलाई उनी घर फर्किए देशको निम्ति के गर्छु भन्ने चाहना त उनको मनमा थियो नै यसलाई मनबाट निकाल्नु नै सकेन उनले काठमाडौँ बस्दा धेरै विचित्र विचित्र काम गरेको व्यक्तिको कथाहरू पढेका थिए यही कथाहरूबाट प्रेरित भएर उनले म पनि यस्तै विचित्र अपत्यारिलो काम गर्छु भनेर सोच्थे तर के गर्ने धेरै विचार गरेपछि उनले संसार घुम्ने संसारलाई पढ्ने विश्व यात्रा गर्ने कल्पना गरे त्यस बेला पुष्कर शाहकोमा पैसा थिएन कल्पना त गरे विचार पनि गरे तर संसार कसरी घुम्ने बिना पैसामा यस विषयमा धेरै सोचे उनले अन्तमा साइकलमा घुम्न सकिन्छ बिना पैसामा भन्ने उनलाई लाग्यो र यो कुरा आमालाई सुनाए आमाले विश्वास नै गर्नु भएन पत्याएनन् भनौँ न आमाको इच्छा थियो छोरा पढेर शिक्षक बनोस् एउटा राम्रो नोकरी पाओस् भन्ने तर छोरा

उस सपना संसार घुम्ने आमाको मन त हो, छोरा संसार घुम्न गएपछि फर्किँदैन भन्ने डर पनि भयो होला। त्यही पनि साइकलमा स्वीकृति दिनै सकिनन्। संसार घुमेर फर्केर घरमा नै आउँछु भनेर विश्वास दिलाउन पुष्करलाई एक वर्ष लाग्यो। आमाले त विश्वास गरेनन् नै, तर साथीहरूले पनि विश्वास गरेनन्। एक दिन भट्टीमा अल्लाडे साथीहरूसित बसेर जार खाँदै पुष्करले साइकलमा विश्व यात्रा गर्ने घोषणा गरे। सबै हाँसे, यो त मातेछ पनि भने उनलाई, तर पुष्करको यो घोषणा पक्का थियो। आमाले विश्वास नगरे पनि आमाकोबाट स्वीकृति पाएको थियो उनले। आमाको स्वीकृतिले उनको निम्ति साहसको काम गर्यो। पुष्कर साहससित साइकल किन्ने पैसा थिएन। कता कताबाट यो समाचार सुनेर त्यस समयको चर्चित नायिका शर्मिला मल्लले उनलाई साइकल किनिदिए अनि यो साइकल लिएर विक्रम सम्वत 2055 साउन 16 गतेमा दोलखाको चरीकोटबाट पुष्कर शाहले विश्व यात्रा सुरु गरे। यात्रामा निस्किँदा उनलाई आमाले 100 रुपियाँ दिनुभयो बाटो खर्च। त्यही 100 रुपियाँ गोजीमा बोकेर उनी विश्व यात्रामा निस्किए। आमाले दिएको 100 रुपियाँ उनले खर्च गरेनन्। त्यसलाई आमाको आशीर्वाद र माया सम्झेर सम्हालेर राखे। विश्व यात्रा गर्ने मात्र पुष्कर शाहको लक्ष्य थिएन, विश्वमा शान्तिको सन्देश फैलाउनु पनि उनको सपना थियो, उद्देश्य थियो। यसै लक्ष्य र सपना बोकेर पुष्कर शाहले आफ्नो जीवनको 11 वर्ष देश विदेशका विभिन्न ठाउँहरूमा शान्तिको सन्देश फैलाउँदै साइकल यात्रा गरेर त्यस देशको विषयमा केही जान्ने प्रयत्न गर्दै हिँडे। 11 वर्ष अर्थात् 415 दिनमा साइकलको माध्यमबाट विश्व यात्रा गर्ने पुष्कर शाहले धेरै उतार चढाउ देखे। उनको कुनै यात्रा सफल भयो रोमाञ्चक र उत्साह भरिपूर्ण पनि थियो, उनको कुनै यात्रा भने कुनै यात्रा भोक भोके गर्नुपर्ने स्थिति आएको थियो। यस्तै उनी कुनै देशमा लुटिए भने कुनै देशले सहारा पनि दिए, कुनै देशले अङ्गालो मारेर आफ्नोपन देखाए भने कुनै देशले पर पर पनि गरे। यसरी विभिन्न परिस्थितिहरूलाई सामना गरेको भोगेको, कहिले विभिन्न देशको विभिन्न मानिसहरूसँग त कहिले प्रकृतिसँग आबहावासँग मौसमसँग लडेर हिँडेको कैयौं कथाहरू उनीसँग छन्। पुष्कर शाह भन्छन्, मसँग कहिलेकाहीँ खान नपाएर जंगल पार गर्न नसकेर बसेको अनि बाटोमा सुन्तलाको बोक्रा खाएर अगाएका छाकहरू छन्। मसँग कहिलेकाहीँ फुटपाथमा मस्त निदाएका रातहरू छन्। उत्तर अमेरिकाको रकी माउन्टेनदेखि दक्षिण अमेरिकाको एन्डिस पर्वतमालामा दौडिएका क्षणहरू छन्। कहिलेकाहीँ -5 डिग्री तापक्रममा हात ठिराएर ब्रेक पनि नलागेको, अत्याधिक जाडोमा पनि हिँड्नै पर्ने बाध्यता भएर हिँडेका अवस्थाहरू छन्। मसँग सारा मरुभूमिमा 50 डिग्रीको तापमानमा पसिना बगाउँदै दौडिएका क्षणहरू छन् अनि मसँग एक छाक खानको निम्ति अरू सामु हात फैलाएको, मागेको माग्ने सर बसेका क्षणहरू छन् भने खानको निम्ति कहिलेकाहीँ होटलमा भाडा माझेका क्षणहरू पनि छन्। यी विभिन्न सङ्घर्षहरूसित जुझ्दै लड्दै साहस र आत्मविश्वासको साथ आफ्नो सपनालाई पूरा गर्न संसारको 150 देशको यात्रा गर्दा भोगेको अनुभव पुष्कर शाहको बेग्लै छ, साहसिलो छ, प्रेरणामय छ। उनले यस यात्रामा मृत्युलाई नजिकबाट देखेको पनि छ अनि आफूले आफैलाई बचाएको पनि छ। एकपल्ट न्युयोर्क अमेरिकामा उनलाई स्वागत गरिएको थियो त्यहाँ बस्ने नेपालीहरूद्वारा र त्यहाँ रमाइलो गरेर फर्किँदा रातिको समय थियो, साइकल नै कुदाइरहेको थियो। एउटा मान्छे अचानक अघि आएर साइकल रोक्यो अनि पिस्तोल देखाएर $10 माग्यो। परदेशमा आएको पिस्तोल देखाउँदा उनी डराए पनि, $20 उनकोमा थियो, त्यो दिए अनि आफ्नो ज्यान जोगाए। यस्तै घटना घटेको थियो अफ्रिकाको किन्सासा भन्ने ठाउँमा। उनी हिँड्दै थिए, उनको अघि एउटा गाडी रोकिए।

अनि त्यसगरीबाट पुलिसहरू ओर्लिए। ती पुलिसले उनको पासपोर्ट हेरे र गाडीमा बस भनेर गाडीमा हालेर लगे। तर ती पुलिसहरू नक्कली पो रहेछ। अब अपहरण भएको उनलाई पक्का थाहा भयो। तिनीहरूले सहरभन्दा बाहिर सुनसान स्थानमा लगे। उसित भएको सबै कुरा खोसेर लगे र उनलाई छोरी दिए। यस्तै बार्बाडोसमा पुष्करलाई सुतेको समय चाकुले हमला गर्ने प्रयास गरिएको थियो। मेक्सिकोमा पनि उनलाई अपहरण गरेर जंगलमा लगिएको थियो। त्यहाँ उनले साहस देखाएर अपहरणकर्तामाथि आक्रमण गरेर त्यहाँबाट भागेको थियो। न्युजिल्यान्डमा यात्राको समय उनको साइकल चोरी भएको थियो। त्यहाँ उनको भेट एडमन्ड हिलेरीसँग भयो र हिलेरीले उनलाई नयाँ साइकल किनेर दिएको थियो। यस्ता धेरै धेरै घटनाहरू छन् जो पुष्कर शाहको लागि अहिले सपना जस्तो लाग्छ। धन्न बाँचेछु भन्ने भान हुन्छ नि भनेर उनी भन्नुहुन्छ। पुष्कर शाह शान्तिको सन्देश लिएर जुन देशमा गए त्यहाँको राष्ट्रिय झण्डा एकत्रित गर्थे अनि ती एकत्रित गरिएको राष्ट्रिय झण्डा लिएर अन्तमा 7 अप्रेल 2010 माउन्ट एभरेस्टमा चढ्ने प्रयास गरे र 17 मे 2010 सफलतापूर्वक माउन्ट एभरेस्टको चुचुरामा पुगेर ती विभिन्न देशबाट ल्याएको झण्डा फडफडाए। त्यसपछि भने उनले साइकलको माध्यमबाट आफ्नो विश्वको यात्रा समाप्त गरे। संसार घुम्ने सपना सफल भएपछि पुष्कर शाह आफ्नो घर फर्किए र आमालाई नै यात्रा सुरु हुँदा दिनुभएको बाटो खर्च 100 रुपियाँ दिए। आमाको आशीर्वाद स्वरूप राखेको 100 रुपियाँ। यसले गर्दा पनि होला पुष्कर शाहले आफ्नो सपना साकार बनाउन सके, विभिन्न समस्याहरूबाट बाँच्न सके अनि सुस्वस्थ नै आफ्नो देश फर्किआए र सपना पूरा गरे। आज पुष्कर शाहकोमा विश्वमा यात्रा गर्दाको सम्झनाहरू छन्। विश्वको यात्रा गर्दा त्यहाँका पत्रकारहरूले लिएको अन्तर्वार्ताको प्रतिलिपिहरू सम्झना स्वरूप रहेको छ। विदेश यात्राको समय चाहिने भिजा पासपोर्ट बनाउनु र आर्थिक सहयोग गर्ने सहयोगीहरूलाई उनले आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छन् किनकि उनीहरूको सहयोग बिना पुष्कर शाहको यो यात्रा सम्भव थिएन। तर जे भए पनि 150 देशको विभिन्न स्थानमा साइकलद्वारा एक्लै यात्रा गर्नु भनेको असम्भव काम नै हो। फलामको चिउरा चबाउनु बराबर हो। साँच्चै यो कथा एउटा प्रेरणादायक कथा नै हो। साँस र आँटको कथा, सपनाको कथा, पुष्कर शाहको सफलताको कथा। 150 देशमा 11 वर्ष, 415 दिन, 2,21,000 किलोमिटर साइकलद्वारा यात्रा गरेको पुष्कर शाहको सफलताको कथा हामीले उनैले लेखेको किताब संसारलाई 5.5 फनको पढेर पनि उनको जीवनलाई नजिकबाट निहाल्न सक्छौँ। त पुष्कर शाहको सफलताको यो कथा यहाँहरूलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया अवश्य नै जनाउनुहोला। यति भन्दै कार्यक्रम प्रस्तुत लेखनाथ राईको साथमा म छिरिङ डोमालाई पनि आज्ञा दिनुहोस्। नमस्ते।

Sunteho non ti obbedirai con suerma, io lo git. भर्खरै मात्र यहाँहरूले आफ्नो रेडियो सेयर तथा मोबाइलमा एफएम 103.5 मेगाहर्ज न्युजन एआईआर एप दार्जिलिङको एफएम 100.2 मेगाहर्ज अनि प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म ट्युन गर्नुभएको छ भने सुन्दै हुनुहुन्छ आकाशवाणीको खरसाङ केन्द्र। कार्यक्रम सन्दर्भ अब यहाँहरू समक्ष लिएर आएका छौँ भने यस कार्यक्रममा आज हामी यहाँहरूलाई आजको सान्दर्भिक विषयमाथि केही चर्चा गर्नेछौँ, साथै केही फिल्मी गीतहरू सुनाएर मनोरञ्जन पनि गराउनेछौँ। त कार्यक्रमको सुरुवात भने मनोरञ्जनबाट नै गरिरहेका छौँ, स्वीकार्नुहोस्।

0: बदलो बदलो आदत बदलो।
1: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
0: बदलो बदलो आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है जानकार बनिए, सतर्क रहिए।
2: अब जानकारी तरफ लागौ। विशेष बढ्दो तापक्रम, घट्दो हरियाली, जलवायु परिवर्तनको चुनौती। आज विश्वमा जलवायु परिवर्तन मानव जातिले सामना गरिरहेको गम्भीर चुनौती बनेको छ। पृथ्वीको तापक्रम दिन प्रतिदिन बढ्दै गएको छ भने वन जंगल तथा हरियाली क्षेत्र निरन्तर घटिरहेका छन्। बढ्दो तापक्रम र घट्दो हरियालीले वातावरणीय सन्तुलन बिगार्नुका साथै मानव जीवन, कृषि, स्वास्थ्य, पानीका स्रोत र जैविक विविधतामा समेत नकारात्मक प्रभाव परिरहेको छ। त्यसैले जलवायु परिवर्तनलाई समयमै नियन्त्रण गर्नु आजको प्रमुख आवश्यकता हो। पृथ्वीको तापक्रम बढ्नुका कारण मध्ये जीवाश्म इन्धनको अत्याधिक प्रयोग, उद्योग तथा कल कारखानाबाट निस्कने धुवा, सवारी साधनको बढ्दो प्रयोग, वन विनाश र अव्यवस्थित शहरीकरण प्रमुख हुन्। कोइला, पेट्रोलियम र ग्यास जलाउँदा कार्बन डाइअक्साइड जस्ता ग्यास वायुमण्डलमा बढ्दछन्। यी ग्यासले पृथ्वीबाट निस्कने तापलाई वायुमण्डलमा रोक्दा विश्वव्यापी तापक्रम वृद्धि हुन्छ। हरियाली र वन जंगलले वातावरण सन्तुलनमा महत्वपूर्ण भूमिका खेल्दछन्। रुख बिरुवाले कार्बन डाइअक्साइड शोष्णका साथै अक्सिजन प्रदान गर्छन्। तिनले माटो संरक्षण, पानीको स्रोत संरक्षण र वर्षाको चक्रलाई सन्तुलित राख्न पनि सहयोग गर्छन्। तर मानिसले घर, सड़क, उद्योग र अन्य भौतिक संरचना निर्माणका लागि ठूलो मात्रामा वन विनाश गरिरहेका छन्। यसले हरियाली घटाउनका साथै जलवायु परिवर्तनलाई पनि अझ तीव्र बनाएको छ। जलवायु परिवर्तनका कारण मौसमको स्वरूपमा पनि ठूलो परिवर्तन देखिन थालेको छ। कतै अत्याधिक वर्षा र बाढी आउने गरेको छ भने कतै लामो समयसम्म खडेरी पर्ने गरेको पनि छ। अत्याधिक गर्मी, अनियमित वर्षा

पहिरो हिम नदी पग्लिनु तथा समुद्री सतह बढ्नु जस्ता समस्या पनि जलवायु परिवर्तनसँग सम्बन्धित छन्। यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा पनि परेको छ। मौसम अनुकूल नहुँदा बाली उत्पादन घट्न सक्छ र खाद्य सुरक्षामा समेत समस्या उत्पन्न हुन सक्छ। त्यस्तै वन्य जन्तु र वनस्पतिको प्राकृतिक बासस्थान नष्ट हुँदा जैविक विविधता पनि सङ्कटमा पर्छ। जलवायु परिवर्तनको समस्या समाधान गर्न सरकार, समुदाय र प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ। वन संरक्षण तथा वृक्षारोपणलाई प्राथमिकता दिनुपर्छ। अनावश्यक वन विनाश रोक्नुपर्छ। सौर्य, वायु तथा जलविद्युत जस्ता नवीकरण ऊर्जाको प्रयोग बढाउनुपर्छ। सार्वजनिक यातायातको प्रयोग, ऊर्जा बचत, फोहोरको उचित व्यवस्थापन र प्लास्टिकको प्रयोगमा कमी ल्याउनुपर्छ। विद्यालय तथा समुदायमा वातावरण संरक्षण सम्बन्धी जनचेतना फैलाउनु पनि आवश्यक छ। र निष्कर्षमा भन्नु हो भन्दा बढ्दो तापक्रम र घट्दो हरियाली सम्पूर्ण मानव समाजका लागि गम्भीर चेतावनी हो। प्रकृतिको संरक्षण बिना मानव जीवन सुरक्षित र समृद्ध हुन सक्दैन। त्यसैले हामीले आजैदेखि वातावरण मैत्री जीवनशैली अप्नाई वन, पानी, माटो र जैविक विविधताको संरक्षण गर्नुपर्छ। हरियाली जोगाउनु भनेको पृथ्वी जोगाउनु हो र पृथ्वी जोगाउनु भनेको हाम्रो भविष्य जोगाउनु हो। त्यसैले हामी सबै मिलेर जलवायु परिवर्तनको चुनौती सामना गर्दै स्वच्छ, हराभरा र सुरक्षित पृथ्वी निर्माण गर्नुपर्छ।

0: रक्षामन्त्री राजनाथ सिंहले रक्षा क्षेत्रमा आत्मनिर्भरता रक्षा बलहरू अनुसन्धान अनि विकास संस्थानहरू तथा उद्योगबीच निर्वाध सहयोगको माध्यमद्वारा नै प्राप्त गर्न सकिने बताउनु भएको छ। केन्द्रीय कृषि किसान कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहान आज बिहार भ्रमणमा जानुहुनेछ। भ्रमण अवधि श्री चौहानले राज्यमा बाढीको स्थिति, राहत र बचाव कार्यको समीक्षा गर्नुहुनेछ। सरकारले व्यक्ति व्यक्तिबीच हुने यूपीआई कारोबारमा कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। 2000 रुपियाँसम्म व्यापारीलाई गरिने भुक्तानी पनि निशुल्क रहनेछ। भारतले भनेको छ चीनसितको सम्बन्धहरूमा मुख्य चिन्ताहरूको समाधान गर्नमा आपसी सम्मान, हित र संवेदनशीलताको मार्गदर्शक सिद्धान्त हुन आवश्यक रहेको छ। भारतले लाल सागरमा बनेको खराब स्थितिमाथि चिन्ता व्यक्त गर्दै भनेको छ खाडी क्षेत्रमा वाणिज्यिक जहाज, नाविक अनि मानिसहरूलाई निशाना बनाउने घटना स्वीकार्य छैन। जलशक्ति मन्त्रालयले जल सञ्चय जनभागीदारी क्याच द रेनको एन्थम जारी गरेको छ। उखु किसान र चिनी मिलहरूलाई राहत प्रदान गर्ने उद्देश्यले महाराष्ट्र सरकारले किसानहरूलाई 2025-26 लागि बकाया उचित र लाभकारी मूल्य भुक्तानीका लागि सस्तो ऋण प्रदान गर्ने निर्णय गरेको छ। आज विश्व ओजोन दिवस हो। यो दिन पृथ्वीमा जीवनको रक्षामा ओजोन परतको महत्वपूर्ण भूमिकाको बारेमा जागरूकता बढाउनको लागि मनाइन्छ। मौसम विभागले आज अण्डमान निकोबार द्वीप समूह, अरुणाचल प्रदेश, आसाम, मेघालय, हरियाणा, चण्डीगढ अनि दिल्लीमा भारी वर्षाको अनुमान व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट अहिलेलाई समाचार पूरा भयो।
1: मनोरञ्जनको क्रमलाई निरन्तरता दिँदै फेरि पनि यहाँहरू समक्ष लिएर आएका छौं फिल्मी गीतको कार्यक्रम। आजको यस कार्यक्रममा हामी भारतीय चलचित्र जगतकी एक चर्चित प्रतिभाशाली र सदाबहार अभिनेत्री रेखाको जीवन र उहाँले अभिनय गर्नुभएका केही गीतहरू यहाँहरू समक्ष लिएर आएका छौं। रेखाको पूरा नाम हो भानु रेखा गणेशन। उनको जन्म 10 अक्टोबर 1954 सालमा भारतको मद्रास हालको चेन्नईमा भएको हो। उनको पिता प्रसिद्ध अभिनेता जेमिनी गणेशन र आमा अभिनेत्री पुष्पावली हुन्। रेखाले बाल कलाकारका रूपमा आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। पछि उनले हिन्दी चलचित्रमा प्रवेश गरिन्। शुरूका दिनहरूमा उनले धेरै सङ्घर्ष गर्नु परे पनि आफ्नो मेहनत, प्रतिभा र अभिनय क्षमताका कारण उनी बलिउडका सफल अभिनेत्री बन्न सफल भइन्।

रेखा विशेष गरी सन् 1981 सालमा प्रदर्शित उमराव जान फिल्ममा उनको अभिनय अत्यन्तै प्रशंसित भयो। यस भूमिकाका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कार अन्तर्गत सर्वश्रेष्ठ अभिनेत्रीको पुरस्कार प्राप्त गरिन्। रेखाले आफ्नो लामो फिल्म यात्रामा विभिन्न प्रकारका पात्रलाई जीवन्त रूपमा प्रस्तुत गरेकी छिन्। उनको अभिनय, संवाद प्रस्तुत गर्ने शैली र आकर्षक व्यक्तित्वले उनलाई भारतीय सिनेमाकी विशिष्ट अभिनेत्रीका रूपमा स्थापित गरेको छ। सन् 2010 भारत सरकारले रेखालाई पद्मश्री सम्मान प्रदान गरेको थियो। यो सम्मान उनको फिल्म क्षेत्रमा रहेको योगदानको महत्वपूर्ण मान्यता हो। उनले धेरै प्रसिद्ध फिल्महरूमा आफ्नो अभिनय मार्फत दर्शक श्रोताहरूलाई मन्त्रमुग्ध पारेकी छिन्, जसमा खुबसूरत उमराव जान सिलसिला, उत्सव, खुनभरी मांग, इजाजत, घर जस्ता धेरै धेरै फिल्महरूमा उनले अभिनय गरिसकेकी छिन् र दर्शक श्रोताहरू माझ लोकप्रिय पनि भइसकेकी छिन्।

र घर फिल्मबाट गीत त यहाँहरूले सुनिहाल्नुभयो. अब उनले अभिनय गर्नुभएको अर्को फिल्म इज्जतबाट यो अर्को गीत यहाँहरू समक्ष राखिरहेका छौँ, स्वीकार्नुहोस्.

0: बदलो बदलो, आदत बदलो।
1: मशीन में कपड़े डालने से पहले चेक नहीं किया था क्या?
0: बदलो बदलो, आदत बदलो। अब नजदीकी बैंक जाकर फटे पुराने नोट्स बदलिए। अगर बैंक मना करे तो RBI के ओम्बुड्समैन से शिकायत करें। RBI कहता है, जानकार बनिए, सतर्क रहिए।
2: भारतीय फिल्म जगतमा विशिष्ट स्थान बनाउन सफल बनेकी अभिनेत्री रेखा आज पनि लाखौं दर्शकका लागि प्रेरणाको स्रोत बनेकी छन्। उनको कला, मेहनत र समर्पणले उनलाई भारतीय फिल्म जगतको सदाबहार कलाकारका रूपमा चिनाएको छ। उनले अभिनय गर्नुभएका फिल्महरूबाट हामी आज पनि उनीसित जोडिएका छौँ। र आजको यो फिल्मी गीतको कार्यक्रममा अभिनेत्री रेखाको विषयमा केही कुरा राख्ने प्रयत्न गर्यौँ यहाँहरू समक्षमा। त यस्तै रमाइलो गीतहरू र रमाइलो चर्चा लिएर हामी यहाँहरू समक्ष फेरि पनि उपस्थित हुने नै छौँ। तर अहिलेलाई भनिदिनुहोस् बिदा आजको यस कार्यक्रमबाट।

0: চিনি কলগুলিকে 750 কোটি টাকার সহজ শর্তে ঋণ দেওয়ার প্রস্তাবে অনুমোদন দিয়েছে। পশ্চিমবঙ্গ সরকার যোগাযোগ ব্যবস্থাকে আরো উন্নত করতে 4টি বিমানবন্দর তৈরির সিদ্ধান্ত নিয়েছে। খবর শেষ হলো পরের খবর বেলা 10:10।
1: यो आकाशवाणी खरसाङ हो, प्रादेशिक समाचार सीमा क्षेत्रीबाट सुन्नुहोस्। राज्यको राजधानी कोलकातामा आज रक्षा मन्त्री राजनाथ सिंहको भ्रमण साथै राज्य सरकारसित जोडिएका धेरै महत्वपूर्ण कार्यक्रम आयोजन हुनेछ। श्री सिंह आज कोलकाता आउनुहुनेछ अनि सल्ट लेक स्थित अल्टियर बुटिक होटलमा साँझ 4 बजे भाजपा मीडिया प्रकोष्ठद्वारा आयोजित विशेष पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुनेछ। रक्षा मन्त्रीको प्रेस कन्फरेन्स अघि राज्यमा प्रशासनिक अनि सरकारी स्तरमा धेरै अहम गतिविधिहरू हुनेछ। मुख्यमन्त्री शुभेन्दु अधिकारीले नेपालमा आएको बाढीमा बेपत्ता भएका परिजनहरूसित बैठक गर्नुहुने अनि त्यसपछि मीडियालाई जानकारी दिने कार्यक्रम प्रस्तावित छ। यो बैठक आज पूर्वाह्न 11 बजे नवान्न सभागारमा हुनेछ। त्यसपछि नवान्नको प्रेस कर्नरमा मीडियालाई सम्बोधन गरिनेछ। आज बिहान 10:30 बजे न्यूटाउन कन्वेन्सन सेन्टरमा 33 पश्चिम बंगाल राज्य विज्ञान तथा प्रौद्योगिकी कांग्रेसको उद्घाटन हुनेछ। विज्ञान प्रविधि र जैव प्रौद्योगिकी विभागद्वारा आयोजित 2 दिवसीय कार्यक्रम आज अनि भोलि आयोजना हुनेछ। यसमा विज्ञान र प्रौद्योगिकी क्षेत्रका विज्ञ र अनुसन्धानकर्ताहरू सहभागी हुनेछन्। यसबाहेक भारतीय पुरातत्व सर्वेक्षण र पश्चिम बंगाल पर्यटन विभाग बीच उदयचल पर्यटन सम्पत्ति सल्ट लेकको ब्याङ्क्वेट हलमा बिहान 11:30 बजे समझदारी पत्रमा हस्ताक्षर हुनेछ। सम्झौताको उद्देश्य ऐतिहासिक सम्पदाको संरक्षण, पर्यटकहरूको लागि सुविधाहरूको विकास र दिगो विरासत पर्यटनलाई बढावा दिनु हो। पश्चिम बंगालमा क्षेत्रीय हवाई सम्पर्क विस्तार गर्न 4 नयाँ हवाई अड्डा निर्माण गरिने भएको छ। पुरुलियाको छर्रा, दक्षिण दिनाजपुरको बालुरघाट, अलिपुरद्वारको हाँसीमारा र पश्चिम मेदिनीपुरको कलाईकुण्डमा हवाई अड्डा निर्माण गरिनेछ। उडान योजना अन्तर्गत केन्द्र र राज्य सरकार बीच आगामी 23 सेप्टेम्बरमा कोलकातामा त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर हुने अपेक्षा गरिएको छ। राज्य सरकारले जग्गा र आवश्यक आधारभूत सुविधा उपलब्ध गराउनेछ भने भारतीय विमानपत्तन प्राधिकरणले विमानस्थलको पूर्वाधार र उडान सञ्चालनको जिम्मेवारी सम्हाल्नेछ। यी विमानस्थल सञ्चालनमा आएपछि पुरुलिया, डुवर्स, उत्तर बंगाल लगायतका क्षेत्रमा हवाई सम्पर्क तथा पर्यटन प्रवर्धनमा सहयोग पुर्ने अपेक्षा गरिएको छ। भाजपा सुकुना पानीघट्टा मण्डल अध्यक्ष अजय शर्माको नेतृत्वमा पश्चिम बंगाल सरकारका पर्यटन मन्त्री डाक्टर शंकर घोषसँग एक महत्वपूर्ण तथा फलदायी भेटवार्ता भएको छ। भेटवार्तामा सुकुना पानीघट्टा तथा यस वरिपरि सम्पूर्ण क्षेत्रहरूलाई पर्यावरण, पर्यटन, इको टुरिज्मको रूपमा अघि बढाउने र नयाँ सम्भावनाहरू उजागर गर्ने विषयमा गहन छलफल गरिएको जानकारी अध्यक्ष शर्माले दिनुभएको छ। उहाँले जनाए अनुसार यस क्षेत्रको प्राकृतिक सौन्दर्यलाई पर्यटन मानचित्रमा स्थापित गर्दै स्थानीय स्तरमा पूर्वाधार निर्माण र युवाहरूका लागि प्रत्यक्ष स्वरोजगारका अवसरहरू सृजना गर्ने उनीहरूको साझा संकल्प रहेको छ। गत वर्ष 4 अक्टोबरमा आएको विनाशकारी प्राकृतिक आपदाको कारण बन्द अवस्थामा रहेको दार्जीलिङ पुलबजार खण्डको ग्रामीण क्षेत्रलाई चुङथुङ चियाबारी हुँदै दार्जीलिङ तथा मैदानी क्षेत्रसँग जोड्ने छोटा रंगीत नदीमाथिको पुलबजार पुल सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। बिजनबारी क्षेत्रको सेतुका रूपमा रहेको उक्त पुलको पूर्ण निर्माण कार्य सम्पन्न भएपछि सर्वसाधारणका लागि यातायात सञ्चालन गर्न खोलिएको छ। पुल सञ्चालनमा आएसँगै चुङथुङ क्षेत्रसँग पुलबजारको यातायात सम्पर्क पुनः स्थापित भएको छ भने स्थानीयवासी तथा यात्रीहरूले लामो समयपछि राहतको सास फेरेका छन्। पश्चिम बंगाल चिकित्सा परिषदले बिहारका नक्कली कागज पत्र प्रयोग गरेको आरोपमा 5 चिकित्सकहरूको पञ्जीकरणलाई रद्द गरेको छ। प्रादेशिक समाचार पूरा भयो। अघिल्लो समाचार लिएर

0: हामी 10 बजे पुनः उपस्थित रहनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।
1: आदरणीय श्रोताहरू नमस्कार। आजको खेल संसारको अङ्कमा म कार्यक्रम सञ्चालक निगम सम्पूर्ण आकाशवाणी खरसाङ सुन्दै बसिरहनु भएका आदरणीय श्रोताहरूलाई न्यानो स्वागत जनाउँदछु। आज खेल संसारको अङ्कमा एकजना यस्ता व्यक्तित्व उपस्थित हुनुहुन्छ जसले भारतीय सेनामा धेरै वर्ष सेवा दिनुभएको छ र अहिले उहाँ भूतपूर्व सैनिकको भूमिकामा हुनुहुन्छ। तरै पनि यद्यपि उहाँको देशप्रति सेवा, समाजप्रति सेवा निरन्तर चलिरहेको छ। उहाँ अहिले बक्सिङको क्षेत्रमा नानीहरूलाई प्रशिक्षण दिने गर्नुहुन्छ र आफ्नो भारतीय सैनिक सेवाकालमा पनि उहाँ बक्सिङमा उहाँले धेरै उपलब्धिहरू प्राप्त गरिसक्नु भइसकिसकेको छ। उहाँको परिचय हजुरहरूको समक्षमा साट्नु पर्दाखेरि उहाँ हुनुहुन्छ दार्जिलिङबाट, दार्जिलिङ टाउन बक्सिङ एकाडेमीका प्रशिक्षक मनदीप गुरुङज्यू। र आउनुहोस् बक्सिङको के कस्तो स्थिति रहेको छ हाम्रो पहाडमा र हामीले कति छिटो देशलाई राम्रा राम्रा बक्सर्सहरू दिन सक्नेछौँ यस विषयमा मनदीप गुरुङज्यूसँग चर्चा गरौँ। स्वागत गरौँ मनदीपज्यूलाई आकाशवाणी खरसाङको स्टुडियोमा।
2: नमस्कार
1: मनदीपज्यू, कस्तो हुनुहुन्छ?
2: एकदम राम्रो छ।
1: बक्सिङको कुरा गरौँ न है। तपाईँले 2000 को दशकदेखि यता भारतीय सेनामा तपाईँले सेवा दिनुभयो, त्यसपछि नै तपाईँको बक्सिङको करियरको पनि उदय भयो है। र कस्तो प्रकारले फर्केर हेर्नुहुन्छ आफ्नो त्यो बक्सिङ करियरलाई, आफ्नो भारतीय सेवा सेनाको करियरलाई फर्केर हेर्दाखेरि के कस्तो सम्झनाहरू छ?
2: पहिला त भनौँ भने है, म चाहिँ 2001 सेप्टेम्बरको दिन चाहिँ यहाँ दार्जिलिङ जिआरडी घुमबाट है भर्ती भएर चाहिँ 14 GTC सुबातु, जो चाहिँ हिमाचल प्रदेश सिमलाको नजदिक पर्छ, उहाँनिर भर्ती भएर गयो है। र उहाँ जानुको बादमा जो ट्रेनिङको पिरियडमा हामीलाई एउटा नोमासिस बक्सिङ भन्छ उहाँ खेलाइजान्छ है, किनकि हर सैनिक भर्ती भएपछि उहाँहरूको डर भगाउनुको लागि एउटा खेल हुन्छ त्यहाँनिर, क्या त्यो चाहिँ सबैलाई त कम्पलसरी जस्तो नै हुन्छ,
1: गर्नै पर्छ।
2: हजुर, त्यो चाहिँ एउटा मतलब त्यो एउटा सिभिलबाट जब हामी फौजमा गएपछि अलिक डर त भगाउनु पऱ्यो, त डर भगाउनुको लागि चाहिँ एउटा त्यहाँनिर 2-2 मिनटको एउटा गेम खेलाइजान्छ, र त्यसैबाट चाहिँ अब जसले अलिकति राम्रो पर्फर्मेन्सहरू देखाउँछ नि उहाँलाई चाहिँ अगाडि अझै सिकाउँछ, उसलाई ट्रेनिङ राम्रो गराइदिन्छ क्या। र आफ्नो आर्मीको ट्रेनिङ त हाम्रो छै छ, त्यसको बाहेक चाहिँ यो पनि हामीलाई अलग्गै सिकाइजान्छ क्या बक्सिङको, र त्यसबाट जसले चाहिँ अगाडि अब अलिक राम्रो गर्दै जान्छ त उहाँहरूलाई चाहिँ फेरि टिममा सेलेक्सन गरेर राख्छ र अगाडि भविष्यमा आउने टुर्नामेन्टहरू खेल्नुहरू पाउँछ क्या भनेर
1: त्यहाँबाट सुरुवात भयो तपाईँको।
2: हजुर हजुर,
1: भनेपछि तपाईँको डर पनि भाग्यो र राम्रोसँगले तपाईँले पर्फर्म दिनुभएछ है।
2: डर भन्ने त यस्तो हुन्छ गेममा, पछि जति ठुलो लेभलमा खेल्दै गयो भने डर चाहिँ हुन्छ, तर त्यो डर नहुनुको लागि चाहिँ के छ, राम्रो ट्रेनिङको जरुरी पर्छ।
1: हजुर,
2: जो जसले राम्रो ट्रेनिङ गरेको छ अटोमेटिक उसको डर भागिहाल्छ, किनकि उसको ध्यान डरतिर होइन उसको टेक्निकतिर धेरै जान्छ।
1: ए हजुर हजुर। र त्यसको बादमा तपाईँको सेलेक्सन भएपछि त्यहाँदेखि कस्तो प्रकारले अघि बढ्दै जानुभयो?
2: म अब ट्रेनिङ पिरियडभरि चाहिँ खेलेँ मैले है, आफ्नो ट्रेनिङ पनि गरेँ साथसाथमा गेम पनि गर्दै गयो, र हाम्रो आर्मीमा चाहिँ यो खेल चाहिँ एउटा ट्रेनिङको हिस्सा हो, यो चाहिँ है, यो अलग्गै हुँदैन, यो चाहिँ ट्रेनिङकै हिस्सा हो हाम्रो। र त्यसपछि खेल्दै गयो, त्यो ट्रेनिङ गऱ्यो, ट्रेनिङ गर्नुको बाद म आफ्नो युनिट सेलेक्सन भएर गएँ है, आफ्नो युनिटमा गयो, युनिटमा गएर पनि उहाँनिर आफ्नो नर्मल ड्युटी गर्दा गर्दा के भयो फेरि, एउटा हाम्रो उहाँ यही बक्सिङको गेम सुरु भइगयो उहाँनिर, अब पल्टनको पुरानो प्लेयरहरू त उहाँ थिए थियो, अब त्यसमा पुरानो मात्रै होइन नयाँ मान्छे पनि चाहिन्छ उहाँ, त हाम्रो ब्याचको केटाहरू चाहिँ के थियो, हामी सबै खेलेर गएको केटाहरूको हाम्रो ग्रुप थियो त्यहाँनिर, र एक आपसमा पनि त्यहाँदेखि कुरा भइहाल्छ नि, उसले सेन्टरमा यो गेम खेलेर आएको, त्यो गेम खेलेर आएको, र हाम्रो एउटा प्रोग्रेस रिपोर्ट पनि गएको हुन्छ, त्यो प्रोग्रेस रिपोर्टमा पनि लेखेको हुन्छ हाम्रो कि उहाँले चाहिँ आफ्नो ट्रेनिङ पिरियडमा चाहिँ बक्सिङ खेलेको थियो र उसले कम्पनी लेभलको गेमहरू जितेको थियो भनेर। त्यसपछि फेरि पल्टनको टिममा पनि सेलेक्सन भइगयो, र पल्टनमा गएर नि एउटा राम्रो सिनियर कोचको अन्डरमा ट्रेनिङ गर्नु पाएँ मैले है, र त्यसपछि त्यो फर्स्ट टुर्नामेन्ट चाहिँ मैले सायद 2003 खेलेको थियो, र त्यो गेममा चाहिँ हामी च्याम्पियन बनिएको थियो क्या। उसको बाद फेरि अगाडि गएर अझै राम्रो राम्रो कोचहरूको अन्डरमा ट्रेनिङ गर्नु पाएँ।
1: यस अवधिभित्र तपाईँले कोर्सहरू पनि गर्नुभएको थियो नि?
2: हजुर हजुर, ये म खेल्दा खेल्दा नै एकपल्ट के छ, 2004 सालको अक्टोबर महिनामा एउटा भ्याकेन्सी आएको थियो

0: बक्सिङ कोर्सको लागि त्यो चाहिँ खासमा हाम्रो एउटा आर्मी बक्सिङ कोर्सको भ्याकेन्सी आएको थियो, जो चाहिँ हाम्रो नर्मल रुटिन कोर्स आउँछ त्यस्तै थियो। तर उहाँ गएर चाहिँ थाहा लाग्यो कि उहाँ चाहिँ आर्मीहरूको लागि चाहिँ एउटा स्पेसल सर्टिफिकेट एनआइएस कोर्स पनि हुँदै रहेछ उहाँनिर, र त्यसमा मैले ट्रायल दिएँ र सेलेक्सन भएर चाहिँ मैले एउटा बक्सिङको एउटा सर्टिफिकेट एनआइएस कोर्स फर आर्मी पर्सन अन्ली थिएँ, त्यो चाहिँ र त्यस चाहिँ गर्ने मौका पाएँ मैले।
1: त्यो गरे पश्चात तपाईँलाई केही फरक लाग्यो कि जो पहिला गर्नुभएको थिएन कोर्स, के कुरोहरू सिक्नु पाउनु भयो?
0: त्यो कोर्समा चाहिँ यस्तो हुन्छ, त्यो चाहिँ एउटा कोचिङ कोर्स हो एक्चुअलमा। हुन त हामी प्लेयर भएर अब प्लेयरले सबैले आफ्नो खेल्नु त जानिरहेकै हुन्छ, सिकिराखेकै हुन्छ, तर कोचिङ कोर्स गरेपछि चाहिँ के हुन्छ, एउटा आफूभन्दा जुनियरलाई कसरी सिकाउने, नयाँ केटाहरूलाई कसरी सिकाउने, ट्रेनिङको मेथडहरू के छ, त्योहरू सिकाइजान्छ हामीलाई, होइन। र त्यो चाहिँ अब हुनु त अब म एउटा प्लेयर हुँदाहुँदा पनि कोचिङ कोर्स गर्नु पाएँ, र त्यसको फाइदा चाहिँ मैले आफ्नो गेममा र आफ्नो साथीहरूलाई पनि बताएँ, सिकाएँ, हो। त्यो फाइदा चाहिँ हामीलाई गेममा भयो त्यहाँनिर।
1: यो त भयो तपाईँको बक्सिङ करियरको उदय भनौँ न, है। सिक्दै जानुभयो, कतिवटा कुरो बुझ्दै जानुभयो, है। र गर्दा गर्दा गर्दा गर्दा तपाईँको भारतीय सेनामा आफ्नो सेवाकाल पनि, है, 2024 तपाईँ रिटायर्ड हुनुभयो, भूतपूर्व सैनिकको ट्याग पनि लाग्यो। त्यस पश्चात पनि तपाईँको जुन चाहिँ यो यात्रा रहेको छ, जुन चाहिँ सिक्नु भएको छ, अनुभव लिनुभएको छ, त्यसलाई छर्ने काम गर्नुहुँदैछ नि त, है, दार्जिलिङ टाउन बक्सिङ एकाडेमीकोद्वारा,
0: है।
1: र यो यात्रा कसरी सुरु भयो र अहिलेसम्मको के कस्तो अनुभवहरू रहेको छ, र तपाईँको साथीहरू को हुनुहुन्छ यसमा, यसको अलिकति बताइदिनुहोस् न।
0: जस्तो यो दार्जिलिङ टाउन बक्सिङ एकाडेमी भन्छ, है, एक्चुअलमा यसको खास संस्थापक हुनुहुन्छ मिस्टर प्रमोद लामाज्यू।
1: प्रमोद लामाज्यू,
0: है, उहाँ चाहिँ अब मेरो साथी भनौँ, दाजु भनौँ, है, हामी सँगसँगै हुन्छ। यो दार्जिलिङ टाउन बक्सिङ एकाडेमीको स्थापना चाहिँ 22 डिसेम्बर 2022 भएको थियो, उहाँ प्रमोद सरले गर्नुभएको थियो। त्यो बेलामा चाहिँ म के थिएँ, उहाँसँग डाइरेक्ट कन्ट्याक्टमा चाहिँ थिएन, र मेरो एउटा साथी हो भनौँ, हामी चाहिँ फौजको हिसाबले नम्बरी, अहिले उहाँ चाहिँ बाहिर हुनुहुन्छ, उहाँले मलाई कन्ट्याक्ट गराउनु भयो, किनकि हामी एउटा बक्सिङमा नम्बरी, र म उहाँ नम्बरी पनि मेरो बक्सिङको हुनुहुन्थ्यो, है, छुट्टी आउँदा मैले भेट्थेँ। त नम्बरीले मलाई उहाँसँग कन्ट्याक्ट गराउनु भयो, अब आफ्नो गेम भने सिधै हामी पुगिहाल्छ, है, सबै मान्छेले आफ्नो आफ्नो अब पुगिहाल्छ। त पुग्दा उहाँसँग चाहिँ पहिलादेखि कन्ट्याक्ट भएको थियो, र छुट्टी आउँदाखेरि म त्यो नानीहरूले प्र्याक्टिस गरेँ, उहाँ पुगिहाल्थेँ। म 2024 चाहिँ रिटायर भएर आएँ, आउने साथ सिधै म आएको, 2-4 दिनभित्रमा प्रमोद सरलाई भेट्नु गएर चाहिँ उहाँ क्लबमा म कोचिङको लागि सुरु गरिहालेको।
1: यो दार्जिलिङ टाउन बक्सिङ एकाडेमी सुरुवात गर्ने किन आवश्यकता पर्यो तपाईँलाई?
0: अब आवश्यकता भन्दा नि यस्तो छ, अब जस्तो हाम्रो हिल्स भनेपछि पहाडमा, है, फुटबल सबैले जानेको छ, अब फुटबलको नामले हाम्रो दार्जिलिङ फेमस छ, कति ठुल्ठुलो प्लेयरहरू हाम्रो दार्जिलिङबाट निस्किनु भएको छ, है। र उसको बाद हाम्रो एउटा गोर्खा जातिमा चाहिँ के छ, बर्न फाइटर भन्छ नि त हामीलाई चाहिँ, होइन, जन्मदेखि नै फाइटर हो भन्छ, हुनु त लड्नु सबैले जानेको हुन्छ, तर त्यसलाई अब सही तरिकाले लड्नु पऱ्यो नि त। त्यो सही तरिकाले लड्नुको लागि चाहिँ एउटा कोच चाहिन्छ, एउटा गेम छ यो, होइन, बक्सिङ, यसलाई सही तरिकाले सिकायो भने चाहिँ हाम्रो नानीहरूले चाहिँ के छ, गोर्खा जातिको नानीहरू चाहिँ कम्ब्याट स्पोर्ट्समा चाहिँ अलिक छिट्टो सिक्छ हाम्रो नानीहरूले, के, तर यसलाई नै अगर हामीले राम्रोसँग कोचिङ गरेर अझै हामीभन्दा अगाडि गएर, हामीभन्दा अझै ठुल्ठुलो कोच, सिनियर कोचहरू हुनुहुन्छ, उहाँसम्म पठाएर गऱ्यो भने चाहिँ सायद हाम्रो दार्जिलिङको नानीहरूले बक्सिङमा पनि भोलिको दिनमा यसो इन्डिया टिममा गएर इन्डियाको नाम रोसन गर्छ होला जस्तै लाग्छ।
1: हजुरले अहिले नानीहरूलाई पनि सिकाउनुहुन्छ, है, र कति एजको नानीहरू छ तपाईँकोमा, है, कतिजना जस्तो नानी छ, र ती नानीहरूमा त्यो बक्सिङ सिक्ने एउटा जुन चाहिँ जोस हुन्छ, है, त्यो देख्नुहुन्छ हाम्रो वरिपरिको नानीहरूमा?
0: हजुर हजुर, हामीसँग अहिले प्र्याक्टिस गर्ने नानीहरू त धेरै छ त्यहाँनिर, है। सबभन्दा सानो नानी सायद हाम्रोसँग 7 वर्षको छ होला एकजना, उहाँ चाहिँ रेगुलर आउँछ, र एउटा छोरी नानी पनि छ, यस्तै 6-7 वर्षकै छ, एकदम मतलब उहाँहरूलाई चाहिँ सिक्नुको इच्छा छ, र बाँकी धेरै जस्तो चाहिँ हामीसँग 13-14 सालको नानीहरू धेरै छ, छोराछोरीहरू, है। र पुरा गरौँ भने चाहिँ अब बताउँ भने हामीसँग नानीहरू चाहिँ बहुत धेरै छ, 40-50 छ, तर सबैजना रेगुलर आउनु सक्नुहुन्न, है, अब कसैको स्कुल छ, कोही कहाँ छ, कोही दार्जिलिङदेखि बाहिरको छ, तर छ हामीसँग रेजिस्टर्ड नानीहरू, र जब पनि दार्जिलिङ आउँछ सिधै हामी भएकोमा प्र्याक्टिसमा आइपुगिहाल्छ।
1: ती नानी

0: आमाबुवाहरूलाई तपाईँको यहाँ पठाउने आमाबुवाको एउटा भूमिका भनौँ न है, ती सचेत आमाबुवाहरू जसले ती साना साना नानीहरूलाई तपाईँकोमा पठाउनु भएर ती नानीहरूलाई एउटा सेल्फ डिफेन्सको है बक्सिङको जुन चाहिँ ज्ञान प्रदान गर्नुहुन्छ, आमा बाबाको कतिको ठुलो भूमिका देख्नुहुन्छ यसमा?
1: यसमा चाहिँ अब आमा बाबाको एकदम ठुलो भूमिका हुनुपर्छ, किनकि अब जस्तो बक्सिङ भन्ने बित्तिकै मान्छेले डरलाग्दो सम्झिन्छ, खासमा यो डरलाग्दो चिज होइन यो, किनकि यो एकदम टेक्निकले खेल्ने एकदम प्यारले सिकाउने गेम हो यो क्या। यसमा चाहिँ आमा बाबाहरू चाहिँ जसको चाहिँ आमा बाबालाई थाहा छैन हामीले चाहिँ उहाँहरूलाई पनि बोलाउँछ प्र्याक्टिस हेरौँ कि प्र्याक्टिस कसरी गर्छ भनेर क्या। जब नानीहरूले बिस्तारै बिस्तारै गर्छ, सुरुको दिनहरूमा चाहिँ आमा बाबाहरू पनि डराउँछ एक दुई दिन,
0: नानीलाई चोट पो लाग्छ कि
1: हजुर हजुर डराउँछ, तर जब उहाँहरूले प्र्याक्टिस गरेर खेलेको देख्छ नि उहाँनिर, किनकि अहिले के छ यो बक्सिङ गेममा एकदम धेरै सेफ्टी छ, जो हाम्रो ग्लोभ्सहरू छ हेडगार्डहरू लगाउँछ एकदम सेफ्टी होला छ यो चिजहरू, र गेममा पनि कमसे कम चोट लागोस् भनेर खेलाउँछ यसरी हामीले। चोट चाहिँ अब कोही बेला अचानक लाग्यो भने अलग कुरा छ, नत्र बहुत कम चोट लाग्छ यसमा। जब प्र्याक्टिसमा उहाँ प्यारेन्ट्सहरूले देख्नुहुन्छ नि, त्यसको बाद चाहिँ एकदम प्यारेन्ट्सहरू ढुक्कै भएर छोडिदिनुहुन्छ क्या नानीहरूलाई। सुरुमा एक हप्तासम्म चाहिँ प्यारेन्ट्सहरू
0: डराउनुहुन्छ,
1: त्यसको बाद चाहिँ जब देखेपछि चाहिँ प्यारेन्ट्सहरूले एकदम ढुक्कै भएर छोडिदिनुहुन्छ।
0: अहिले हामी कतिपय न्युजको मार्फत है सोसियल मिडियाको मार्फत कतिपय यस्तो दुर्भाग्यपूर्ण घटनाहरू हाम्रो छोरी चेलीमाथि भएको हामी देख्छौँ है, र चाहे बक्सिङ होस् कराटे होस् मार्सल आर्ट होस् कुनै पनि सेल्फ डिफेन्सको ज्ञान हाम्रो छोरी चेलीलाई चेलीबेटीलाई हुनु तपाईँलाई कतिको आवश्यकता लाग्छ अहिलेको समयमा?
1: अहिलेको समयमा सोच्दाखेरि यो एउटा कम्ब्याट स्पोर्ट्स है, चाहे बक्सिङ मात्रै होइन कम्ब्याट स्पोर्ट्स जति पनि छ, यो हाम्रो चाहिँ छोरी चेलीहरूले चाहिँ जान्नु जरुरी छ जस्तै लाग्छ है।
0: हजुर हजुर,
1: किनकि अब आजको दिनमा अब के कति बेला के हुन्छ कसैलाई थाहा छैन, र त्यो बेलामा अगर हाम्रो छोरी चेलीहरूले अलिकति कम्ब्याट स्पोर्ट्सको बारेमा उहाँहरूलाई अलिकति भए पनि ज्ञान छ भने चाहिँ आफ्नोले रक्षा गर्नु सक्छ, रक्षा गरेर त्यो अब यो हुने इन्सिडेन्ट भनेको एकछिन एक दुई सेकेन्डको काम बात हुन्छ त्यहाँनिर है, त्यही एक दुई सेकेन्डमा चाहिँ त्यो नानीले कमसेकम अलिकति आफ्नो रक्षा गरेर त्यो भिडबाट फुत्ती निस्किनु पाए पनि उहाँको एकदम ठुलो सेफ्टी हुन्छ
0: क्या।
1: त यो मलाई चाहिँ लाग्छ कि यो सबै स्कुलहरूको नानीहरू चाहिँ छोरीहरूलाई पनि सबैलाई चाहिँ यो सेल्फ डिफेन्सको चाहिँ सिकाउनु जरुरी लाग्छ क्या।
0: जुन चाहिँ अहिले तपाईँले उल्लेख गर्नुभयो कि हाम्रो छोरीचेलीलाई, छोरीचेलीलाई मात्र नभएर जति पनि हाम्रो छोराहरू हुनुहुन्छ सबैमाथि नै त एउटा रिस्क रहन्छ है, कि केही न केही उहाँसँग दुर्घटना हुन्छ भन्ने, र सबैजनाले सिकेको नै राम्रो है,
1: सिकेको राम्रो।
0: हजुर हजुर, र कुन वर्ष कुन सालदेखि हामीले नानीहरूलाई यो ज्ञान दिनुपर्ने हो कि नानी अब गुड टच यो हो ब्याड टच यो हो होइन, तिमीले आफ्नो सेल्फ डिफेन्स आत्मरक्षा यो प्रकारले गर्नुपर्छ, कुन उमेरदेखि चाहिँ दिएको चाहिँ नानीलाई सही होला?
1: अब नानीहरूको चाहिँ बडी म्यानुफ्याक्चर पनि हुन्छ नि उहाँहरूको होइन, त्यो हिसाबले चाहिँ अब हाम्रो अब विचारमा चाहिँ छ सात वर्षको उमेरदेखि चाहिँ यिनीहरूलाई नानीहरूलाई बिस्तारै बिस्तारै सिकाउँदै गरेको चाहिँ राम्रो हो क्या। जब उसको आफ्नो एउटा टिन एजहरूसम्म पुग्दा चाहिँ ऊ बडी स्ट्रङ भएर जान्छ क्या उहाँ चाहिँ एक्सर्साइज गरेर गरेर क्या, त यो चाहिँ एउटा गर्नुपर्छ जस्तै लाग्छ मलाई चाहिँ।
0: बडी मात्र नभएर मेन्टल डेभलप,
1: मेन्टली डेभलप जरुरी छ।

0: श्रोताहरू, अहिले हामीले चर्चा गर्दैछौँ एक्स आर्मी दार्जिलिङ टाउन बडी एकाडेमीका कोच मन्दीप गुरुङज्यूसँग। अहिलेसम्म हामीले उहाँसँग चर्चा गर्दै थियौँ कि उहाँको बक्सिङको यात्रा कस्तो रहेको थियो। अब हामी अलिकति हाम्रो दार्जिलिङमा इन्फ्रास्ट्रक्चर के कस्तो रहेको छ बक्सिङको, यो बक्सिङ सिक्नको निम्ति नानीहरूलाई गियर्सहरू रिङहरू के कस्तो छ, त्यो इन्फ्रास्ट्रक्चरमाथि पनि अलिकति हामी कुरा गऱ्यौँ मन्दीपज्यू। र राम्रो नराम्रो पक्ष के कस्तो छ हाम्रो दार्जिलिङमा अहिले बक्सिङको क्षेत्रलाई लिएर, त्यो अलिकति बताइदिनुहोस् न।
1: हजुर, अब यो भनौँ भने जुन जग्गामा चाहिँ हामीले नानीहरूलाई प्र्याक्टिस गराउँछ नि, त्यो चाहिँ सायद दार्जिलिङ टाउनमा त सबैलाई थाहा होला कि गभर्मेन्ट दार्जिलिङ गभर्मेन्ट कलेजको मुनिपट्टि एउटा ठुलो पार्किङ छ क्या, वहाँनिर त्यो पार्किङको तल फर्स्ट फ्लोरमा वहाँनिर चाहिँ हामीले के छ शनिबार र आइतबारको दिन सिकाउँछ भनेर नानीहरूलाई प्र्याक्टिस। उहाँ हाम्रो सानो स्टोर पाएको छ त्यहाँनिर, हाम्रो किटहरू उहाँ राख्छ। तर बिहान हामी के गर्छ, सर र म हुन्छ, प्रमोद सर र म बिहानै गएर हामीले के गर्छ, पहिला फर्स्ट पुग्छ हामी दुईजनै गएर पहिला पुरा एरिया झाडु लगाउँछ ताकि नानीहरूलाई पछि प्रब्लम नहोस् भनेर। पहिला गएर हामी दुईजना सरहरूले पुरा झाडु लगाएर सबै एरिया एकदम क्लियर गर्छ। त्यसको बाद हामी नानीहरूलाई एकछिन पर्खिन्छ क्या, कि आएपछि किटहरू लगाउनु पऱ्यो नि त भनेर जग्गाहरूले बनाएको छ हामीले, एकदम किट बेगहरू झुन्डाउनु पऱ्यो है, सामानहरू लेआउट गर्नुपर्छ प्र्याक्टिसको लागि। पहिला चाहिँ हामीले त्यो काम गर्छ, मतलब हामीसँग चाहिँ अब कुनै सुविधा छैन अहिलेसम्म र यसको अब दार्जिलिङमा अलिक अब क्रेज बढ्दैछ बिस्तारै बिस्तारै, र त्यसको लागि चाहिँ हामीलाई अब अलिक सपोर्टहरू चाहिँ चाहिन्छ दार्जिलिङमा है, किन हामीले आफूले मात्रै गर्नु सक्दैन यो चिजहरू, त यसको चाहिँ अलिक सपोर्टको चाहिँ धेरै कमी छ, अब हुनै पऱ्यो, अब बिस्तारै बिस्तारै त सायद गरिदिन्छ होला। र यसको लागि हामीले अलिक माथि माथितिर है रिक्वेस्ट चाहिँ गरेको छ, र उहाँहरूले बन्दोबस्त गरिदिन्छु चाहिँ भन्नुभएको छ, सायद अब आउने दिनहरूमा गरिदिनुहुन्छ होला है। त्यो गऱ्यो भने चाहिँ सायद भोलिको दिनमा चाहिँ हाम्रो दार्जिलिङ टाउनमा पनि इन्डिया लगाएर घुमेको नानीहरू देख्न पाउँछ होला सायद।

0: स्कुल्सहरूको के कस्तो रेस्पोन्स देख्नुहुन्छ? स्कुल्सहरूमा पनि गएर तपाईँहरू अप्रोच गर्नुहुन्छ कि नानीहरूलाई यो पाराले हामीले बक्सिङ सिकाउनु? स्कुल्सहरूको के कस्तो रोल देख्नुहुन्छ?
1: हजुर, स्कुल्सहरूले पनि कतिवटा स्कुलले चाहिँ एकदमै इन्ट्रेस्ट देखाएको छ है, यहाँनिर कुछ स्कुल चाहिँ एकदम इन्ट्रेस्ट देखाएको छ। र अस्ति एक दुईवटा स्कुलले चाहिँ हामीलाई सोध्नु भएको थियो क्या, हाम्रो स्कुलतिर तपाईँले गराउन सक्नुहुन्छ भनेर भन्नुभएको छ। सायद उहाँ स्कुल अलि इन्ट्रेस्ट देखाउनु हुँदैछ। किनकि कारण चाहिँ के छ भन्दा नि, अहिले भर्खरै लेटेस्ट एउटा सिआइएससीको आइसिएससी बोर्डको गेम हुन्छ नि, रिजनल सिआइएससीको रिजनल भएको थियो अलिपुरद्वारमा है। हाम्रो दार्जिलिङ टाउनबाट चाहिँ सायद 3 स्कुलले मात्रै पार्टिसिपेट गर्यो। सायद स्कुलहरूले रेजिस्ट्रेसनमा अब कति स्कुललाई थाहा लागेन रेजिस्ट्रेसन गर्ने तरिका, कति स्कुलले रेजिस्ट्रेसन ढिलो भइगयो त्यहाँनिर है, र 3 स्कुलले मात्रै रेजिस्ट्रेसन गर्यो। त्यसको बाद चाहिँ अहिले अरू स्कुलहरूले पनि सायद इन्ट्रेस्ट देखाउँदैछ अहिले, किन ती स्कुलको टिचर्सलाई र प्रिन्सिपललाई खुद थाहा थिएन कि मेरो स्कुलको नानी बक्सिङ खेल्छ भनेर। जब सर उहाँहरूको रिजनल गेम छ भनेर हामी बताउनु जाँदाखेरि स्कुलको प्रिन्सिपलहरू सबै छक्कै पर्नुभयो क्या, हाम्रो स्कुलमा पनि बक्सिङ खेल्ने नानी छ र भनेर। र अहिले लेटेस्ट भर्खर भएको थियो है उहाँ अलिपुरद्वारमा, र सिआई सिक्किम रिजनलमा हाम्रो नानीहरूले रिजल्ट ल्याए राम्रै, दार्जिलिङ डिस्ट्रिक्टबाट यहाँबाट मतलब यहाँ टाउन एरियाबाट, डिस्ट्रिक्ट होइन टाउन एरियाबाट झन्डै 4 गोल्ड मेडल र 1 सिल्भर मेडल आयो हाम्रो।
0: मनदीपज्यू, एक्लै त यात्रा गर्नु कठिन हुन्छ है, जस्तै तपाईँले अघि नाम लिनुभयो प्रमोद लामाज्यूको, बिहानै गएर तपाईँहरू पहिला त्यो एरिया सफा गर्नुहुन्छ, झाडु लाउनुहुन्छ, र एउटा साथी है, एउटा टोली अब जे भए पनि है, र त्यस्ता थुप्रै अरूहरू पनि छन् नि बक्सिङमा जसले आफ्नो आफ्नो तर्फबाट योगदान दिइरहेका छन्। जस्तै हाम्रो सम्झिनु पर्दाखेरि बागडोग्राबाट हुनुहुन्छ एसके राईज्यू
1: है,
0: बिबी थापाज्यूहरू हुनुहुन्छ
1: है,
0: र आकाशवाणी खरसाङको स्टुडियोबाट कस कसलाई सम्झन चाहनुहुन्छ योगदान, यसो सम्झिनु पर्दाखेरि को को हुनुहुन्छ?
1: अब सम्झिनु पर्दा चाहिँ अब योगदान भन्दा चाहिँ जस्तो अघि तपाईँले नाम दिनुभयो नि होइन, हाम्रो एसके राई साहब है, उहाँ साहब चाहिँ एउटा अब हाम्रो दार्जिलिङको चाहिँ अब बक्सिङको लिजेन्डै भनौँ न है, किनकि उहाँ साहबले चाहिँ 1976 चाहिँ इन्डियालाई रिप्रेजेन्ट गरेर ओलम्पिक खेल्नु भएको छ। सायद उहाँ जति खेलेका सायद बक्सरहरू दार्जिलिङमा छैन पनि है। र उसको बाद हाम्रो यो तल सुकुनामा हुनुहुन्छ एउटा बिपी थापा साहब हुनुहुन्छ, उहाँ सर्भिसेस प्लेयर हुनुहुन्छ, उहाँ साहबलाई त अब बिर्सिने कुरै छैन, किनकि हामी त एज अ कोच अहिले गरिरहेको छ काम, तर त्यो काम त साहबहरूले पहिला गरिसक्नु भएको, र अहिले हामीलाई गाइड चाहिँ साहबहरूले गर्नुहुन्छ है, र उहाँहरूको चाहिँ साथ बिना चाहिँ हामीले चाहिँ एउटा सानो एकाडेमीहरू चलाउनु सक्दैन, किनकि उहाँ चाहिँ हाम्रो डिस्ट्रिक्टको चाहिँ एकदम मेन हाम्रो प्याटर्नहरू हुनुहुन्छ है,
0: स्तम्भहरू
1: हजुर हाम्रो स्तम्भै हुन् भन्नु न।

0: उहाँ बिना चाहिँ अब चल्दैन हाम्रो डिस्ट्रिक्टको बक्सिङ अहिले।
1: मन्दीपज्यू, हामी कार्यक्रमको अन्त अन्तमा आइसकिसक्यौँ है, कुरा गर्नु त मजा आउँदछ है, बक्सिङको कुराहरू तपाईँको अनुभव साझा गर्नु हामीलाई धेरै रमाइलो लाग्दछ यहाँबाट, र हामी आशा गर्दछौँ कि हाम्रो श्रोताहरूले पनि आजको कार्यक्रमलाई मन पराउनुहुन्छ होला भन्ने।
0: र
1: अन्तिममा गएर मन्दीपज्यू, यहाँबाट आकाशवाणी खरसाङको स्टुडियोबाट हाम्रो ती युवाहरूलाई है, अहिले दार्जिलिङको स्थिति अलिकति हामी सुन्ने गर्छौँ कि अलिक दुःख पनि लाग्छ कि ड्रग्समा पनि अलिकति नानीहरू संलग्न छन् भन्नेको हामी सुन्ने गर्छौँ है, र यहाँबाट हामी यस्तो के मेसेज दिन सक्छौँ, सन्देश दिन सक्छौँ कि ती नानीहरू जो नसाको नसापट्टि लागेका छन् है, तिनीहरूलाई पनि मुख्यधारामा ल्याएर हाम्रो सम्पूर्ण युवाहरूले एउटा राम्रो प्रयास गरेर हाम्रो दार्जिलिङलाई स्वच्छ स्वस्थ दार्जिलिङ बनाउन सक्छौँ, खेलको दृष्टिबाट पढाइको दृष्टिबाट हर क्षेत्रमा हाम्रो दार्जिलिङ राम्रो होस् भन्ने चाहिँ हाम्रो चाहना छ है, के कस्तो सन्देश दिन चाहनुहुन्छ युवाहरूलाई?
0: युवाहरूलाई भन्दा नि अब सब पढा लेखा त सबै मान्छे छ हाम्रो यहाँनिर है, अब त्यो जसले ड्रग्स खाइरहेको छ, जो मदपान गरेर हिँडिरहेको छ, तिनीहरू अनपढ गवार छैन, सबै पढा लेखा मान्छे नै छ। तर उहाँहरूले हाम्रो नानी युवाहरूलाई नानीहरूले यस्तो छ, पढाइ लेखाइको साथसाथ स्पोर्ट्समा रुचि राख्नु जरुरी छ, यसको लागि चाहिँ उहाँ पेरेन्ट्सहरूले पनि उहाँहरूलाई पुस गर्नुपर्छ। स्कुलले त गर्छै गर्छ होइन, तर त्यसमा पेरेन्ट्सहरूको पनि जरुरी छ, र कुनै पनि स्पोर्ट्स होस् होइन, चाहे कम्ब्याट स्पोर्ट्स होस् चाहे अरू स्पोर्ट्स होस्, स्पोर्ट्समा गएपछि चाहिँ के छ, नानीहरूलाई अलिकति स्पोर्ट्समा जब कन्सन्ट्रेसन लागेपछि चाहिँ उहाँहरूले सबै बिर्सिन्छ, बिर्सिन्छ भन्नु कारण चाहिँ यस्तो, जब उहाँहरू खेल्छ नि त उहाँको स्ट्यामिनाहरू पुग्दैन, त स्ट्यामिना नपुगेपछि उसलाई त्यो झलझल त्यो चिजहरू याद आउँछ, मैले त्यो दिन खाएको थिएँ नि त्यसले गर्दा आज म सकिनँ खेल्नु, यो मैले खानु हुँदैन रहेछ, यो चिज यो चिज खाएर चाहिँ म सक्दिनँ रहेछ खेल्नु, अर्को पालिदेखि चाहिँ म नखाइ खेल्छु अबदेखि चाहिँ भने, त्यसो गरेको चाहिँ बिस्तारै चाहिँ यो छ, यो मदपानहरू पनि नानीहरूको चाहिँ हट्दै जाला जस्तो लाग्छ म चाहिँ है। र म जाँदा जाँदा एउटा सानो बताउने मन लागेको छ क्या यहाँनिर है, पहिला त म दार्जिलिङ बक्सिङको तर्फबाट नि हाम्रो दार्जिलिङको म्युनिसिपालिटीको चेयरम्यान श्री दिपेन ठकुरीज्यू, उहाँलाई चाहिँ एकदमै धेरै धन्यवाद दिन चाहन्छु क्या, अब हामीले कतिपल्ट त धन्यवाद दिइसकेको छौँ उहाँलाई, तर उहाँको बिना चाहिँ नि हाम्रो दार्जिलिङ टाउन बक्सिङ सायद चल्थेन होला है, किनकि पछिल्लो साल 2025 हामीले एउटा दार्जिलिङमा सब जुनियर बक्सिङ च्याम्पियनसिप गराएको थियो बोइज एन्ड गर्ल्सको, त्यो टुर्नामेन्ट चाहिँ सफल गराउनु चाहिँ दार्जिलिङ म्युनिसिपालिटी चेयरम्यान श्री दिपेन ठकुरीज्यू,
1: ठुलो हात छ
0: उहाँको, बहुत ठुलो हात छ, किनकि जब नानीहरूलाई गेमको लागि हामीले फर्स्ट टाइम उहाँलाई बताउनु जाँदाखेरि हामीले भन्यो सर हामी चाहिँ एउटा टुर्नामेन्ट गराउँछ, यो हामी क्यापिटल थिएटरमा गराउँछौँ कस्तो होला भन्दाखेरि यति खुसी हुनुभयो क्या, भनेर नानीहरूको बक्सिङ यहाँ गराउने भनेर एकदम खुसी हुनुभयो, हजुर भन्यो। त्यसपछि हामीले भन्यो सर यो चार्जेसहरू कति लाग्छ के कसो होला भनेर सोद्धाखेरि यति खुसी भएर भन्नु कि यहाँ कोही चार्जेस लाग्दैन स्पोर्ट्सको लागि, तपाईँहरूको बक्सिङको लागि
1: निशुल्क एकदम
0: एकदम तपाईँहरूको लागि फ्री, र त्यसमा आधीभन्दा धेरै नानीहरूको चाहिँ खाने बस्ने बन्दोबस्त पनि उहाँले आफै गरिदिनु भयो, र उहाँले त्यो नगरिदिनु परेको हामीलाई बहुत धेरै साह्रो पर्थ्यो,
1: तपाईँलाई ठुलो प्रोत्साहन,
0: एकदम ठुलो प्रोत्साहन छ यसको लागि चाहिँ हाम्रो दार्जिलिङको म्युनिसिपालिटीको चेयरम्यान दिपेन ठकुरीज्यूलाई चाहिँ एकदमै धेरै दार्जिलिङ टाउन बक्सिङको तर्फबाट धन्यवाद छ।
1: मन्दीपज्यू, दार्जिलिङबाट है यति टाढाबाट आफ्नो यतिका व्यस्त सेड्युलबाट समय निकालेर आइदिनु भयो, हामीसँग यति राम्रो राम्रो कुराहरू साझा गरिदिनु भयो है, तपाईँको आगामी जीवनको लागि पनि हामी धेरै धेरै तपाईँलाई शुभकामना टक्राउँदछौँ, यसरी नै बक्सिङको क्षेत्रमा खेलको क्षेत्रमा सेवा गर्दै जानुहोस्, अनि आउने दिनहरूमा फेरि हामी यस्तै बक्सिङको कुराहरूलाई लिएर हामी तपाईँलाई यहाँ निम्ताउनेछौँ, तपाईँलाई हृदयको अनन्त कोटीबाट धेरै धेरै धेरै आभार।
0: हजुर हजुरलाई धन्यवाद।
2: यहाँहरूले यतिन्जेल सुन्दै हुनुहुन्थ्यो कार्यक्रम खेल संसार।

मित्र कोष आईएमएफले भनेको छ भारतमा आफ्नो बलियो आर्थिक आधार निजी क्षेत्रको गतिशीलता अनि बढ्दो तकनिकी क्षमताहरूको बलमा वैश्विक विकासलाई गति दिने क्षमता रहेको छ। सरकारले व्यक्ति व्यक्ति बीच हुने यूपीआई कारोबारमा कुनै शुल्क नलाग्ने स्पष्ट पारेको छ। 2,000 रुपियाँसम्म व्यापारीलाई गरिने भुक्तानी पनि निशुल्क रहनेछ। भारतले भनेको छ चीनसितको सम्बन्धहरूमा मुख्य चिन्ताहरूको समाधान गर्नमा आपसी सम्मान हित र संवेदनशीलताको मार्गदर्शक सिद्धान्त हुन आवश्यक छ। केन्द्रीय युवा कार्यक्रम तथा खेल राज्य मन्त्री रक्षा निखिल खड्सेले मिजोराममा कृषि उत्पादन बढाउने अनि स्थानीय उत्पादहरूलाई राज्य बाहिर बजार उपलब्ध गराउन जैविक खेतीलाई बढावा दिन जोड दिनुभएको छ। भारतले लाल सागरमा बनेको खराब स्थितिमाथि चिन्ता व्यक्त गर्दै भनेको छ खाडी क्षेत्रमा वाणिज्य जहाज नाविक अनि मानिसहरूलाई निशाना बनाउने घटना स्वीकार्य छैन। प्रमुख समाचार पूरा भयो। अघिल्लो समाचार लिएर हामी अपराह्न 1 बजे उपस्थित रहनेछौ। सुन्दै गर्नुहोस् आकाशवाणी।

यस्तै रमाइलो गीतहरूको साथमा हामी यहाँहरू समक्ष उपस्थित भइसकेका छौँ यहाँहरूकै प्रिय कार्यक्रम हेलो खरसाङ लिएर। आकाशवाणी खरसाङ केन्द्रबाट प्रस्तुत यस कार्यक्रममा हाम्रा सम्पूर्ण श्रोताहरूलाई हार्दिक अभिवादन, स्वागत, नमस्कार। म छिरिङडोमाको तर्फबाट

स्वामी विवेकानन्द भन्नुहुन्छ, उठ जाग र लक्ष्य प्राप्त नभएसम्म नरोक। तिमीले आफूलाई कमजोर ठान्यौ भने कमजोर बन्छौ, आफूलाई शक्तिशाली ठान्यौ भने शक्तिशाली बन्छौ। सबै शक्ति तिमी भित्रै छ, तिमीले त्यसलाई पहिचान गर्नुपर्छ। तिमीले संसारमा परिवर्तन देख्न चाहन्छौ भने पहिले आफूमा परिवर्तन ल्याऊ।

श्रोता, आज हो 16 तारिक सेप्टेम्बर र आजको दिनको इतिहासलाई केलाउँदा आज हो पृथ्वी संरक्षण दिवस। पृथ्वी संरक्षण दिवस पृथ्वीको प्राकृतिक वातावरण, जैविक विविधता र प्राकृतिक स्रोतहरूको संरक्षण बारे जनचेतना फैलाउने अवसर हो। यस दिनले मानिसलाई पृथ्वी हाम्रो साझा घर भएकाले संरक्षण गर्नु सबैको जिम्मेवारी हो भन्ने सन्देश दिन्छ। पृथ्वीमा बढ्दो वायु प्रदूषण, जल प्रदूषण, वन विनाश, प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन, ग्लोबल वार्मिङ र जैविक विविधताको ह्रास जस्ता समस्याले मानव तथा अन्य जीव जन्तुहरूको भविष्यमा चुनौती उत्पन्न भइरहेको छ। त्यसैले पृथ्वीको संरक्षणको लागि व्यक्तिगत, सामुदायिक र सरकारी स्तरबाट निरन्तर प्रयास हुन आवश्यक छ। धेरैभन्दा धेरै रुख रोप्ने, प्लास्टिकको प्रयोग नगर्ने, फोहोर मैला उचित स्थानमा फ्याँक्ने, नदी, ताल, पोखरी तथा अन्य जलस्रोतलाई प्रदूषणबाट जोगाउने, वन जंगलको संरक्षण गर्ने, विद्यालय तथा समुदायमा वातावरण संरक्षण सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले शुरू गरिएको पृथ्वी संरक्षण दिवस एउटा सुनौलो मौका पनि हो पृथ्वीलाई संरक्षण गर्ने। यसप्रतिको हाम्रो दायित्वलाई पनि यस दिवसले सम्झना गराउँछ। पृथ्वी हाम्रो लागि मात्र होइन, भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने अमूल्य सम्पदा पनि हो। त्यसैले पृथ्वीलाई सफा, हरियाली र सुरक्षित राख्नु प्रत्येक नागरिकको कर्तव्य हो। हाम्रो सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सक्छ। र आज हामी सबै मिलेर वाचा गरौं कि पृथ्वी बचाउँ, वातावरण जोगाऊ र भावी पुस्ताको भविष्य सुरक्षित गरौँ।

0: हमारी दे दे प्यार दे प्यार दे दे हमें प्यार दे ओ दे दे प्यार दे प्यार दे प्यार दे दे हमें प्यार दे।
1: श्रोता आज विश्व ओजन दिवस पनि हो। यो दिवस प्रत्येक वर्ष सेप्टेम्बर 16 तारिक विश्वभरि मनाइन्छ। यस दिवसको उद्देश्य ओजन तहको महत्वबारे जनचेतना फैलाउनु तथा यसको संरक्षणका लागि सबैलाई प्रेरित गर्नु हो। संयुक्त राष्ट्र संघले सन् 1994

पेमा सन् 1988 सालको मोन्ट्रियल पेट्रोकल सम्झौताका सम्झनामा यो दिवस मनाउन सुरु गरेको हो। ओजन तह पृथ्वीको वायुमण्डलको समतापमण्डलमा रहेको एक विशेष तह हो जसले सूर्यबाट आउने हानिकारक यूवी किरणहरूलाई अवशोषण गर्छ। ओजन तहलाई पृथ्वीको सुरक्षा कवच पनि भनिन्छ। विगतमा क्लोरोफ्लोराइड कार्बन र अन्य रासायनिक पदार्थहरूको अत्याधिक प्रयोगका कारण ओजन तहमा क्षति पुगेको थियो। ओजन तह कमजोर हुँदा छालाको क्यान्सर, आँखाको रोग, कृषि उत्पादकमा कमी तथा वातावरणीय असन्तुलन जस्ता समस्या उत्पन्न हुन सक्छन्। यसैले यसको संरक्षणका लागि ओजनलाई हानि पुर्याउने पदार्थको प्रयोग घटाउनुपर्छ। वातावरण मैत्री प्रविधि अप्नाउने र जनचेतना फैलाउने कार्य गर्नुपर्छ अनि प्रत्येक व्यक्तिले वातावरण संरक्षणमा आफ्नो जिम्मेवारी बुझ्नुपर्छ। विश्व ओजन दिवसले हामीलाई प्रकृतिको संरक्षण बिना मानव जीवन सुरक्षित हुन नसक्ने सन्देश दिन्छ। त्यसैले हामी सबै मिलेर ओजन तह जोगाउने प्रयास गर्नुपर्छ। ओजन तह बचाऊ, पृथ्वी र जीवन जोगाऊ भन्ने नारालाई हामीले आफ्नो जीवनमा आत्मसात गर्नुपर्छ।

यस्तै रमाइलो रमाइलो गीतहरू र महत्त्वपूर्ण जानकारीहरूको साथमा यसै समयमा भोलि पुनः यहाँहरू समक्ष उपस्थित हुने नै छौँ। तर आजलाई भनिदिनुहोस् विदा कार्यक्रम हेलो खरसाङबाट। प्रसारण सहयोगी सन्दीप दियालीको साथमा म छिरिङ डोमा। नमस्ते।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा हामी आकाशवाणी खरसाङको बिहानी अधिवेशनबाट बोलिरहेका छौँ। अब प्रस्तुत छ हाम्रो सरोकारमा ओजन तह बचाऊ पृथ्वी जोगाऊ विषय केही जानकारी। ओजन तह भनेको पृथ्वीको वायुमण्डलमा रहेको एउटा सुरक्षात्मक कवच हो। यसले सूर्यबाट आउने हानिकारक परावैजनिक किरण अर्थात् अल्ट्राभायोलेट रेजलाई शोषेर पृथ्वीसम्म आउन दिँदैन। यदि यो तह नहुने हो भने पृथ्वीमा जीवनको अस्तित्व नै सङ्कटमा पर्नेछ। यसैले यो हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण रहेछ। तर हिजो आज ओजन तह पातिँदै गइरहेको छ। हामी मानव सिर्जित प्रदूषण नै यसको

मुख्य कारण हो। विशेष गरेर फ्रिज एसी र विभिन्न कारखानाहरूबाट निस्किने क्लोरोफ्लोकार्बन सीएफसी जस्ता हानिकारक ग्यासहरूले ओजन तहलाई नष्ट गरिरहेका छन्।

श्रोताहरूले सुन्दै हुनुहुन्छ ओजन तह बचाउँ पृथ्वी जोगाउँ सम्बन्धी केही जानकारीहरू। श्रोताहरू, यसको असर निकै पनि भयानक हुन्छन्। ओजन तह नष्ट भएमा मानिसहरूमा छालाको क्यान्सर, आँखाको मोतीबिन्दु हुने र रोग प्रतिरोधात्मक क्षमता घट्ने गर्दछ। साथै यसले विश्वव्यापी तापक्रम बढाएर जलवायु परिवर्तनको ठूलो सङ्कट निम्त्याउँछ। यसैले हामीले ओजन तह जोगाउन तुरन्तै केही कदमहरू चाल्नु अति आवश्यक छ। हामीले व्यक्तिगत रूपमा के गर्न सक्छौँ भन्दा वातावरण मैत्री प्रविधिको प्रयोग बढाउनु पर्छ। सीएफसी ग्यास उत्सर्जन गर्ने उपकरणहरूको प्रयोग कम गर्नुपर्छ। बढीभन्दा बढी रुख रोपेर प्रदूषण घटाउने कार्यमा जोड दिनपर्छ।

श्रोताहरू यस विषयमा सबै सहभागी भएर र्याली गरेर सचेत गराउनुपर्छ। हामी प्रत्येक नागरिकको सानो प्रयासबाट पनि ठूलो परिवर्तन ल्याउन सक्छौँ। बजारबाट फ्रिज वा एसी किन्दा पनि सिएफसी फ्री वा ओजन मैत्री ओजन फ्रेन्डली प्रमाणित भएका उपकरणहरू किन्नपर्छ। मानिसमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुएर जान्छ। त्यति मात्र नभएर यसले हाम्रो कृषि उत्पादनमा पनि भारी गिरावट ल्याउन सक्छ। समुद्री जीवहरू नष्ट हुन्छ र विश्वव्यापी तापक्रम बढेर जलवायु परिवर्तनको सङ्कट अझ बढेर जाँदछ। यस जानकारीलाई अघि बढाउने नै छौँ, तर अहिलेलाई भने यो साङ्गीतिक विराम।

सवारी साधन र उद्योगको प्रदूषण कम गर्न जोड दिन पर्छ अनि ज्यादाभन्दा ज्यादा बिरुवा रोप्न पर्छ किनकि हरियाली वातावरणलाई सन्तुलित राख्न सहायता गर्छ। सरकारले पनि यस्ता हानिकारक ग्यास आयातमा प्रतिबन्ध लगाउन अति आवश्यक छ। पृथ्वी हाम्रो साझा घर हो। यदि ओजन तह नष्ट भयो भने हामी कतै पनि भागेर जान सक्दैनौ। यसैले आजबाट नै सबैलाई सचेत बनाऊ, ओजन तह बचाऊ अभियानमा आफ्नो घर र समुदायबाट नै सहभागिता जगाऊ।

यदि ओजन तह नष्ट भयो वा यसमा प्वाल पर्यो भने हाम्रो दैनिक जीवन र स्वास्थ्यमा कस्ता असर पर्छन् भने मानव स्वास्थ्यमा परावैजनी किरणहरू सोझै छालामा पर्छ र छालाका क्यान्सर जस्ता रोगहरू हुन सक्छन्। वनस्पति बाली नाली उत्पादन 30-40% घट्छ र बिरुवाहरूको प्रकाश संश्लेषण प्रक्रिया बिग्रन्छ। जलचर र पारिस्थितिक प्रणालीमा समुद्रका साना जीवहरू नष्ट हुन्छन् जसले गर्दा पुरै समुद्री खाद्य श्रृङ्खलामा ध्वस्त भएर जान्छ। हामीले जनचेतनामूलक कार्यक्रमहरू गर्न सक्छौं। ओजन तह जोगाउन ठूला ठूला वैज्ञानिक हुनुपर्छ भन्ने छैन। हामीले साना साना कुरामा ध्यान दियौं भने ठूलो योगदान गर्न सक्छौं। जस्तो कि इको फ्रेन्डली उपकरण प्रयोग गर्ने, घरका लागि फ्रिज वा एसी किन्दा सीएफएस फ्री वा परामैत्री ग्यास प्रयोग गर्न पर्छ, सवारी साधन प्रयोग गर्दा धेरै सवारी साधन चलाउँदा प्रदूषण बढ्छ, सम्भव भए पैदल हिँड्ने, साइकल चलाउने र सार्वजनिक यातायात गर्ने, खुला ठाउँमा फोहोर र प्लास्टिक जलाउँदा यसको हानिकारक ग्यास निस्कन्छ जसले ओजन तहलाई क्षति गर्छ, धेरैभन्दा धेरै बिरुवाहरू रोपेर हरियाली बढाउनले वायुमण्डल सफा रहन्छ, आफ्ना साथीभाइ र परिवार समुदाय वातावरण संरक्षण बारेमा केही कुरा गर्नपर्छ अनि यसले हामीलाई र्याली गरेर यसको जनचेतना फैलाउन पनि अति आवश्यक छ। ओजन तह जोगाउनु भनेको अरू कसैको लागि होइन, हाम्रै भविष्य र हाम्रा बालबालिकाहरूको जीवन सुरक्षित गर्नु हो। आजैबाट सीएफसी मुक्त उपकरण प्रयोग गरौँ, वातावरण जोगाउँ र ओजन तहको रक्षा गरौँ। हाम्रो घर र समुदाय नै हामीले सहभागिता देखाएर यस विषयबाट हामीले बुझ्यौं कि ओजन तह जोगिए मात्र हाम्रो पृथ्वी र भविष्य जोगिनेछ। त्यसैले वातावरण जोगाउने प्रण आजैदेखि गरौं श्रोताहरू।

पुनः स्वागत अभिवादन सम्पूर्ण श्रोताहरूमा आकाशवाणी खरसाङका विभिन्न कार्यक्रमहरूमा। त श्रोताहरू, अब कार्यक्रमलाई अघि बढाउँदै प्रस्तुत गर्न लागिरहेछौँ स्वरमाधुरी अन्तर्गत विभिन्न कलाकारहरूको स्वरमा केही आधुनिक गीतहरू। त प्रथममा सुनाइरहेछौँ हिरण दर्नालको स्वर।

श्रोताले सुन्दै हुनुहुन्छ स्वर माधुरीमा आधुनिक गीतहरू विभिन्न कलाकारहरूको स्वरमा अब गुन्जने आवाज हो सुरज मोक्तानको।

एफएम 103.5 मेघार्ज न्यूज अन एयर एप अनि दार्जिलिङको एफएम 103.3 मेघार्जबाट हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ फरमाइसी फिल्म कार्यक्रम तपाईँको अनुरोधमा। यस कार्यक्रमको पर्खाइमा बसिरहने समस्त श्रोताहरूमा हार्दिक अभिवादन। त आउनु श्रोताहरू कार्यक्रमलाई अघि बढाउँदै अब सुनौ चेन्नई एक्सप्रेस फिल्मको यो गीत। गुन्जने आवाज हो चेन्मेश्वर प्रधान अनि गोपी सुन्दरको। यस गीतलाई अनुरोधदेखि पठाउने श्रोताहरू हुनुहुन्छ दौलतबाद मुरादाबादबाट जफर हुसेन, नईमा बेगम, कासिम अली, नदिम अली, जुनेद अब्बासी, गिद्धपहाड खरसाङबाट सुषमा सिंह, एसएम धर्ना, संयम दर्नाल, पुष्प छेत्री, करुणा अनि विनोद, मणिगाछी जतुकाबाट विजय कुमार, साफी आलम मिस्त्री, सिराजपुर गणेशपुरबाट कैसर आलम, फिरोज नाज परवीन, जतुका किशनपुरबाट आलम शेख, सबना र चाँदनी, बिहार कॉलोनी लोनीबाट परवीन डोम, सरफुद्दीन डोम, वली डोम, कुमारी डब्लु डोम, सर गुजा मैनपाटबाट सोनिया थापा, सोनम थापा, रेशमा थापा, आदिवा थापा, जेल रोड मथुराबाट वसिम आसमा बेलदार, अक्रम आसमा बेलदार, उल्लाह आसमा बेलदार तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, कोटावा नारायणपुर बाबापट्टि बलियाबाट ओमप्रकाश राई, उषा राई, अमित राई, ह्याप्पी, गाजीपुरबाट प्रतीक राई, रोशनी प्राञ्जल, शेरपुर कलाबाट अवधेश राई, प्रीति राई र नवनीत राई। त स्वीकार कार्यक्रमको यो प्रथम गीत यहाँहरूको अनुरोधमा।

श्रोताले यदि भर्खरै रेडियो ट्युन गर्नुभएको भने हो आकाशवाणी खरसाङको कार्यक्रम तपाईँको अनुरोधमा सुन्दै हुनुहुन्छ एफएम 103.5 मेगाहर्जको तरङ्गमा। यसै क्रमले अघि बढाउँदै अब आउनुहोस् सुनौ बजरङ्गी भाइजान फिल्मको यो गीत गुन्जने आवाज हो जुबिन नौटियालको। यस गीतलाई अनुरोधदेखि पठाउने श्रोताहरू हुनुहुन्छ नागरिक फार्मबाट सन्त तामाङ र परिवारका अन्य सदस्यहरू, चित्रे खरसाङबाट साहिल देवान तथा उहाँहरूका आमा बाबा, बेहरनगर उमेरखन महाराष्ट्रबाट अभिजित गहनकर सरिता प्रिन्स एकांश, बहादुरापुरा नागपुरबाट वैशाली शैलेश श्वेता सुमित गहनकर ध्वनि गहनकर सिद्धान्त र उहाँहरूका धेरै धेरै साथीहरू, पूर्व बर्धमानबाट अभिजित प्रसाद तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, रामपुरबाट सपना प्रवीण साहिना तमन्ना रकीब कमरान फरहान आलम खुशबू रिम्मी एम राही महादेवघाट अमलेश्वरबाट डोमन ठाकुर सुमन ठाकुर मिथिलेश तारणी सुरज सुजिला ठाकुर ज्योति ठाकुर रोयाङ्स रायगढबाट वसिम अक्रम नूरजहाँ डब्लु अक्रम वली अक्रम उल्लार अक्रम नूरजहाँ नाजनाथ गाउँबाट याकुब आसमा युसुफ इमरान फरहान जेलरोड रायगढबाट रेशमा तिवारी सोनाम तिवारी आदिबा तिवारी नाज मन्जिल मसहोल सीतामढीबाट अक्रम हुसेन वसिम आरिज समीम ममता रानी शर्मा बच्चु इसरत अक्रम रुबिना वसिम नदीम अक्रम अमन अक्रम पुनाम कुमारी जीना शेख कलेर बिहारबाट आसिफ खान निकरत परवीन नूरमहल मसौलबाट हुमेरा नाज अविदा अरहान हमजा र मुजामिल। त स्वीकार्नुहोस् कार्यक्रमको यो अघिल्लो गीत यहाँहरूको अनुरोधमा।

न्यू चम्टाचिया बगान घिर्जालाइनबाट तोर्कासुक एका स्वर्णलता श्रद्धा अनिरुद्ध डोमियन जुलियस चार्ल्स एका झ्याउगुडी बस्तीबाट विमल खडिया मीना खडिया सुचिता खडिया निलु र सानिया खडिया रिग्नी छत्तीसगढबाट दिनेश वर्मा करुणा वर्मा तथा उहाँहरूका धेरै धेरै साथीहरू मिरिकबाट सुनैना र साइली नम्रता चामलिङ र सुरक्षा प्रधान दार्जिलिङबाट नमिता राई शोभा घिमिरे सोहना स्यारोन थापा अनुराधा छेत्री स्वस्तिका र हिमाद्री छेत्री कनहरिया बजार पूर्णियाबाट दिलीप कुमार बिमता रानी सिम्पी कञ्चन रानी अमित कुमार अनि राजा पुराना तलाव डुमराउबाट वलिवला आसमा नाज सरिमपुर बक्सरबाट सरफुद्दिन फातमा अन्सारी समी अन्सारी दिल्लीबाट डब्लु अन्सारी छठिया पोखरबाट लालबहादुर र दिव्या भारती अररिया रजखोर बजारबाट शरीफा आर्जु मोसाहिन सवाब नवाब सरफरज बंगला रोड जोकीहाटबाट सौम्या नाजमिन रुकमा रिहाना फरजाना शाहना सबनम जुवेदा खातुन अवेदा खातुन त यहाँहरूको अनुरोधमा अब सुनाउँदैछौँ कार्यक्रमको यो अघिल्लो गीत बडीगार्ड फिल्मको यो बाट गुन्जने आवाज हो रात फतेह अली खान अनि श्रेया घोषालको

गढिया मौजी उस्तुबाट प्रदीप कुमार मण्डल, आशिष कुमार, कुन्दन कुमार, करिना, पूजा, आरती, सुनिता देवी तथा उहाँहरूका अन्य थुप्रै थुप्रै साथीहरू, रिग्नी छत्तिसगढबाट दिनेश वर्मा, करुणा वर्मा, धत्रेङ्गीबाट भागवत वर्मा, लवैबाट गुलाब दास मानिकपुरी, लच्छनपुरबाट विश्वनाथ शाह अनि चन्द्रोगी पिपिअरीबाट दुर्गाराम साहु तथा उहाँहरूका अन्य धेरै धेरै साथीहरू, एमबी रोड खरसाङबाट डोमियन, दोरती, रेजिना, डाइनामिक, टेरिजा, डानियल र बर्नाडेट, गोलाबजार बक्सरबाट श्रद्धानन्द आर्य, अभयनन्द आर्य, परमानन्द आर्य, पङ्कज, प्रमोद, रोहित वा मोहित, भानुटोल खरसाङबाट राधिका सुरभि तथा उहाँहरूका धेरै धेरै साथीहरू यस कार्यक्रममा

हवस् त श्रोता, र यस गीतको अन्तसाथ अहिलेलाई फरमाइसी फिल्मयुक्त कार्यक्रम तपाईँको अनुरोधमा यति भने पूरा गरिन्छ। हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट सुन्नुहोस् 1 बजेको मुख्य समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इण्डिया 2026 को 5 औं संस्करणको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि भूटानको 2 दिवसीय आधिकारिक भ्रमणमा रहनुहुनेछ। विश्व ओजोन दिवसको अवसरमा आज पर्यावरण वन तथा जलवायु परिवर्तन राज्य मन्त्री कीर्तिवदन सिंहले ओजोन परत हानिकारक परावैजन्य किरणहरूबाट रक्षा गर्ने ढाल भएको बताउनु भएको छ। सेना प्रमुख जनरल धीरज सेठ आजदेखि 18 सितम्बरसम्म रसियाको आधिकारिक भ्रमणमा जानुहुनेछ। उपराष्ट्रपति सिपी राधाकृष्णनले हिजो नयाँ दिल्लीमा आयोजित एक समारोहमा एक शताब्दी सेवाको 100 कार्यहरूमा आरएसएस नामक पुस्तकको विमोचन गर्नुभयो। स्वच्छता ही सेवा 2026 अभियान भोलिदेखि देशभरि मनाइनेछ। यो 17 अक्टोबरसम्म जारी रहनेछ। उखु कृषक र चिनी मिलहरूलाई राहत प्रदान गर्ने उद्देश्यले महाराष्ट्र सरकारले कृषकहरूलाई पेराई सत्र 2025-26 को लागि भएका उचित र लाभकारी मूल्य भुक्तानका लागि सस्तो ऋण प्रदान गर्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले भारतसँग आफ्नो बलियो आर्थिक आधार, निजी क्षेत्रको गतिशीलता र बढ्दो तकनिकी क्षमताहरूको बलमा वैश्विक वृद्धिलाई अगाडि बढाउने क्षमता रहेको बताएको छ। भारतीय शास्त्रीय सङ्गीतकी अमर साधिका एवं भारतरत्न पुरस्कार विजेता एमएस सुब्बु लक्ष्मीको जन्म जयन्तीमा देशभरिका नेताहरूले उनलाई श्रद्धाञ्जली अर्पण गरेका छन्। केन्द्रीय युवा कार्यक्रम एवं खेल राज्य रक्षा मन्त्री निखिल खड्सेले कृषि उत्पादन बढाउन र राज्य बाहिर स्थानीय उत्पादहरूका लागि बजार उपलब्ध गराउन मिजोरममा जैविक खेतीलाई बढावा दिनुपर्ने कुरामा जोड दिनुभएको छ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो मुख्य समाचार, अहिलेलाई पूरा भयो।

孝子，孝子，孝子。

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीतहरू। कार्यक्रमको प्रथम गीत सुनाइरहेछौँ उदय सोताङको स्वरमा यो आधुनिक गीत।

0: कक्ष से अमीशा।
1: विदेश मन्त्री डाक्टर सुब्रमण्यम जयशंकर आजदेखि भूटानको दुई दिवसीय आधिकारिक भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा डाक्टर जयशंकरले भूटानका विदेश मन्त्री ल्योनपो डीएन डुंगेलसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँले भूटानका राजा र प्रधानमन्त्रीसित पनि भेटवार्ता गर्नुहुनेछ। विदेश मन्त्रालयले दुई देशबीच नियमित उच्चस्तरीय आदान प्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको बताएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि श्रोताहरूले सोशियल मिडिया ह्यान्डल @AIRNewsKarsiang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। नीति आयोगको इण्डिया इलेक्ट्रिक मोबिलिटी सूचकाङ्क 2025 इलेक्ट्रिक मोबिलिटी अप्नाउने मामिलामा दिल्ली शीर्ष प्रदर्शन गर्ने केन्द्र शासित प्रदेश भएको छ। यसपछि महाराष्ट्र, कर्नाटक, चण्डीगढ र गोवा रहेका छन्। यस सूचकाङ्कको शुभारम्भ आज नयाँ दिल्लीमा नीति आयोगद्वारा गरियो, जसमा उपराष्ट्रिय स्तरमा ई मोबिलिटीको लागि नीतिगत रूपरेखा र कार्यान्वयन परिणाम दुवैको विवरण दिइएको छ। नीति आयोगका सदस्य राजीव गौवाल विकसित भारत 2047 लक्ष्यका लागि इलेक्ट्रिक मोबिलिटीमा परिवर्तन आर्थिक, पर्यावरणीय र राजनीतिक रूपमा महत्वपूर्ण रहेको बताउनुभयो। विश्व ओजन दिवसको अवसरमा आज पर्यावरण, वन तथा जलवायु परिवर्तन राज्यमन्त्री कीर्तिवर्धन सिंहले ओजोन परत हानिकारक पैरा बैगनी किरणहरूबाट रक्षा गर्ने ढाल भएको बताउनु भएको छ। सामाजिक सञ्जाल पोस्टमा श्री सिंहले ओजोन परतको संरक्षण घरबाटै शुरू हुने बताउनुभयो। उहाँले ओजोन परतको संरक्षण मानव स्वास्थ्य, जैविक विविधता र जलवायु स्थिरताका लागि महत्वपूर्ण रहेको बताउनु भएको छ। सेना प्रमुख जनरल धीरज सेठ आजदेखि 18 सेप्टेम्बरसम्म रसियाको आधिकारिक भ्रमणमा रहनुहुनेछ। यस भ्रमणको उद्देश्य भारत र रसियाबीच लामो समयदेखि रहेको रक्षा सम्बन्ध र सैन्य सहयोगलाई अझ बलियो बनाउनु हो। जनरल सेठले रुसी सेनाका कमान्डर इन चीफ कर्नल जनरल आन्द्रे मोर्दाभिचेसित व्यावसायिक सैन्य सहयोग र प्रशिक्षण सहित आपसी हितका मुद्दाहरूमा चर्चा गर्नुहुनेछ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले सरकारलाई कर सम्बन्धी प्रस्तावहरूले दर कटौती, छुट वा सहुलियत भन्दा माथि देशलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा बल दिनुभएको छ। आज बेङ्गलुरूमा अन्तर्राष्ट्रिय कर अनुसन्धान र विश्लेषण फाउन्डेसनद्वारा आयोजित नयाँ युग कर सम्बन्धी दुई दिवसीय सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै उहाँ हुनुहुन्थ्यो। मन्त्री सीतारामनले शिक्षाविद, शोधकर्ता र थिङ्क ट्याङ्कहरूलाई स्वतन्त्र कर नीति अनुसन्धानलाई सार्वजनिक बहसको नियमित हिस्सा बनाउन आह्वान गर्नुभयो, जुन जाँच, चुनौती र सुधार गर्न सकिनेछ। केन्द्रीय कृषि एवं कृषक कल्याण तथा ग्रामीण विकास मन्त्री शिवराज सिंह चौहानको नेतृत्वमा आज केन्द्रीय टोलीले बिहारको बाढी प्रभावित क्षेत्रहरूको भ्रमण गरिरहेको छ। मुख्यमन्त्री सम्राट चौधरी र राज्य सरकारका वरिष्ठ अधिकारीहरू टोलीका साथ रहेका छन्। विदेश मन्त्रालयले आज नयाँ दिल्लीमा पाकिस्तान उच्चायोगका प्रभारी राजनयिकलाई बोलाएर समुद्रमा पाकिस्तानी नौसैनिक इकाइहरूको अस्वीकार्य आचरणमाथि कडा विरोध जनाएको छ। मन्त्रालयले भनेको छ, भारतीय नौसेना एक पाकिस्तानी नौसेना इकाइसित ठोकिएको थियो। यो घटना अन्तर्राष्ट्रिय जल क्षेत्रमा भएको थियो र कुनै ठूलो क्षति भएको थिएन। तर यो आचरण अप्रेल 1991 सैन्य अभ्यास, युद्ध अभ्यास र सैनिकहरूको आवागमनको अग्रिम सूचनामा भारत र पाकिस्तान बीच भएको सम्झौताको प्रत्यक्ष उल्लङ्घन थियो। मन्त्रालयले पाकिस्तानका प्रभारी राजनयिकहरूलाई सम्बन्धित पाकिस्तानी अधिकारीहरूलाई भविष्यमा यस्ता घटनाहरू रोक्नको लागि सबै सैन्य इकाइहरूले दुई पक्षहरूबीच सम्बन्धित सम्झौताका प्रावधानहरूको उचित सावधानी पालन तथा सम्मान गर्नुपर्ने सुझाव दिएको छ। मध्य प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा भोलि देखि एक महिना लामो सेवा संकल्प अभियान सुरु गरिनेछ। यसका लागि राज्यभरि व्यापक तयारी भइरहेको छ। यस अभियानमा मानिसहरूलाई सेवा, स्वच्छता, सामाजिक सहभागिता, लाभार्थी कल्याण, युवा नवीनता र नागरिक उत्तरदायित्वसित सम्बन्धित गतिविधिहरूको माध्यमबाट विकसित भारत @2047 को संकल्पसित जोडिनेछ। मौसम विभागले आज अण्डमान निकोबार द्वीप समूह, अरूणाचल प्रदेश, असम, मेघालय, हरियाणा, चण्डीगढ, पंजाब र दिल्लीमा अत्याधिक वर्षा वर्षाको सम्भावना व्यक्त गरेको छ। केरलम माहे पंजाब उपहिमा

जाँदै पश्चिम बंगाल, सिक्किम, तमिलनाडु, पुडुचेरी र कराईकलमा पनि यस्तै मौसमी अवस्था रहने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा यस बुलेटिनका प्रमुख समाचार। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इण्डियाको 5 संस्करणको उद्घाटन गर्नुहुनेछ। न्यूजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतसितको मुक्त व्यापार सम्झौता FTAलाई ऐतिहासिक बताउनु भएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारामनले सरकारलाई कर सम्बन्धी प्रस्तावहरूले दर कटौती, छुट वा सहुलियत भन्दा माथि देशलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। नीति आयोगको इण्डिया इलेक्ट्रिक मोबिलिटी सूचकाङ्क 2025 इलेक्ट्रिक मोबिलिटी अप्नाउने मामिलामा दिल्ली शीर्ष प्रदर्शन गर्ने केन्द्र शासित प्रदेश भएको छ। र मौसम विभागले आज अण्डमान निकोबार द्वीप समूह, अरूणाचल प्रदेश, असम, मेघालय, हरियाणा, चण्डीगढ, पंजाब र दिल्लीमा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। यसका साथै आकाशवाणीबाट समाचार पूरा भयो।

अब प्रस्तुत छ समसामयिक समीक्षा, अनुवादक तथा वाचिका सीमा छेत्री, विषय छ सेमिकन इण्डिया 2026 र चिप उत्पादनको महाशक्ति बन्ने यात्रा। आलेख विदेश सेवा डेस्क एनएसटी आकाशवाणी। प्रधानमन्त्री नरेन्द्र मोदीले 17 सितम्बरमा नयाँ दिल्लीको यशोभूमिमा सेमिकन इण्डिया 2026 को उद्घाटन गर्नुहुनेछ। 3 दिनसम्म चल्ने यस कार्यक्रममा देशको सेमिकन्डक्टर उत्पादन सम्बन्धी यात्राको पूर्ण झलक प्रस्तुत गरिनेछ। 1 दशकअघि भारतमा नाम मात्रको अस्तित्व रहेको यो उद्योगले अहिले यस्तो क्षणको अनुभव गरिरहेको छ जति बेला भारतको सेमिकन्डक्टर सम्बन्धी आकांक्षाहरूले विश्वको ध्यान आकर्षित गरिरहेका छन्। यस भव्य कार्यक्रममा विश्वभरिका चिप निर्माता, नीति निर्माता र लगानीकर्ताहरूको सहभागिता रहनेछ। यस वर्षको कार्यक्रमको मुख्य विषय थीम सिलिकनदेखि प्रणालीसम्म इकोसिस्टमको निर्माण रहेको छ। भारतले अब चिप बनाउन सक्छ कि सक्दैन भनेर सोधिरहेको छैन, बरु चिपसँग सम्बन्धित सम्पूर्ण संरचना कति छिटो निर्माण गर्न सकिन्छ भन्नेमा केन्द्रित छ। चिपहरू अब कुनै सीमित वा विशिष्ट क्षेत्रमा मात्र प्रयोग हुने वस्तु रहेका छैनन्। यिनीहरू कार, ड्रोन, हवाई जहाज, एमआरआई मेसिन र उपग्रहहरूमा जडान गरिएका हुन्छन्। हाल विश्वव्यापी इलेक्ट्रोनिक्स उद्योगको मूल्य लगभग 4.3 ट्रिलियन डलर रहेको छ र यो तीव्र गतिमा बढ़िरहेको छ। सेमी कण्डक्टरहरू यस बढ़दो संरचनाको आधारमा रहेका हुन्छन् र यसको जग निर्माण गर्छन्। अटोमोबाइलदेखि स्वास्थ्य सेवा र रक्षा क्षेत्रसम्मका अन्य हरेक उद्योग चिप निर्माण केन्द्रबाट निस्कने उत्पादनमा निर्भर हुन्छन्। यसले सेमिकन्डक्टरलाई आधारभूत उद्योग बनाउँछ। यदि यो तहलाई बेवास्ता गरियो भने यसमाथि निर्भर अन्य सबै तहहरू कमजोर बन्न पुग्छन्। विश्वले यो कुरा निकै कठिन अनुभवबाट सिकेको हो। उदाहरणका लागि कोविड महामारीको समयमा कर कारखानाहरू बन्द गर्नुपर्ने अवस्था आयो। यो स्टील वा जनशक्तिको अभावका कारणले नभई चिपहरू प्राप्त गर्न नसकेका कारण भएको थियो। दशकौंसम्म सेमिकन्डक्टरलाई अरू कसैको समस्याका रूपमा हेर्ने देशहरूले अचानक आफ्नै क्षमता विकास गर्न हतार गर्नु पर्यो। महामारीले चिपको दौड़ शुरू गरेको होइन, यसले त सबैलाई अझ तीव्र गतिमा अघि बढ़न बाध्य बनायो। सेमिकन्डक्टर क्षेत्रमा भारतको चासो धेरैले सोचे भन्दा निकै अघिदेखि नै शुरू भएको हो। यसमा दशकौंसम्म गरिएका मौन प्रयास, साना शुरूआत र कठिन अनुभवबाट सिकाएका पाठहरू समावेश छन्। सन् 2014-15 भारतले लगभग 1.9 लाख करोड रूपियाँ बराबरको इलेक्ट्रोनिक सामग्री उत्पादन गरेको थियो। सन् 2025-26 सम्ममा यो आँकड़ा बढ़ेर 13.11 लाख करोड रूपियाँ पुग्यो, जुन 7 गुणाको वृद्धि हो। मोबाइल फोनको तथ्याङ्कले अझ लोभलाग्दो कथा भन्छ। यसको उत्पादन 18,000 करोड रूपियाँबाट बढ़ेर 6.27 लाख करोड रूपियाँ पुग्यो, जुन 33 गुणाको वृद्धि हो। सन् 2021 सेमिकन इण्डिया कार्यक्रमको शुरूआत भयो। सेमिकन 1.076 हजार करोड रूपियाँको बजेट सहित आएको थियो। यसले चिपको डिजाइन र निर्माण फेब्रिकेशनदेखि प्याकेजिङ, परीक्षण, उपकरण, कच्चा पदार्थ र दक्ष जनशक्तिसम्मको सम्पूर्ण मूल्य श्रृंखला, भ्याल्यू चेनलाई

समेटेको थियो। भारतको सेमिकन्डक्टर सम्बन्धी प्रयास अब केवल आन्तरिक मामलामा मात्र सीमित छैन। इण्डिया एआई इम्प्याक्ट समिट 2026 को पाँचौं दिनमा भारत औपचारिक रूपमा प्याक्स सेलिकन गठबन्धनमा आबद्ध भयो। भारतका लागि यो प्रमाण हो कि उससँगका सेमिकन्डक्टर सम्बन्धी आकांक्षाहरू अब आफ्नै सीमाभन्दा धेरै परसम्म विस्तार भएका छन्।

श्रोताहरू, हामी आकाशवाणीको नेपाली प्रसारण सेवाबाट बोलिरहेका छौँ। आज हो विश्व ओजन दिवस। आज ओजन तह बचाउनुपर्छ, पृथ्वीलाई जोगाउनुपर्छ। ओजन तह भनेको हाम्रो पृथ्वीको वायुमण्डलमा रहेका एउटा सुरक्षात्मक कवच हो श्रोताहरू। यसले सूर्यबाट आउने हानिकारक पराबैगुनी किरणहरू युवी रेजलाई सोसेर पृथ्वीसम्म आउन दिँदैन। यदि यो तह नहुने हो भने पृथ्वीमा जीवनको अस्तित्व नै सङ्कटमा पर्न जान्छ। यसैले हाम्रो लागि अत्यन्त महत्त्वपूर्ण रहेछ। तर हिजोआज ओजन तह पातलिँदै गइरहेको छ। हामी मानव निर्मित प्रदूषणबाट नै यसको मुख्य कारण बनिरहेको छ। विशेष गरेर हामीले फ्रिज, एसी र विभिन्न कारखानाहरूबाट निस्किने सिएफएस जस्ता हानिकारक ग्यासहरूलाई ओजन तहबाट नष्ट गर्नुपर्छ। यसैले आफ्नो घर र समुदायबाट नै सहभागिता जनाउनुपर्छ। ओजन तह बचाउने अभियान सुरु गर्नुपर्छ। यस अवसरबाट हामीले बुझ्यौँ कि ओजन तह जोगिए मात्र पृथ्वी र भविष्य जोगिनेछ। त्यसैले वातावरण फैलाउने प्रण आजैदेखि नै गर्नुपर्नेछ। अब प्रस्तुत गर्न लागिरहेछौँ फिल्म गीतहरू। यस कार्यक्रमको प्रथम गीत सुनाइरहेछौँ एक दुजे के लिए फिल्मबाट। गुन्जनी आवाज हो एसपी बालासुब्रमण्यम अनि लता मङ्गेशकरको। सङ्गीतकार लक्ष्मीकान्त प्यारेलाल तथा शब्द आनन्द बक्सीका।

श्रोताले भर्खरै सुन्नुभयो मैले प्यार किया फिल्मको यो गीत। गुन्जनी आवाज थियो लता मङ्गेशकरको, सङ्गीत राम लक्ष्मणका, अनि शब्द आशा अर्षात भोपाली अनि देव कोहिलीका। अघिल्लो गीत सुनाइरहेछौँ बाजीगर फिल्मबाट, गुन्जनी आवाज हो विनोद राठौड अनि अलका याग्निकको, शब्दकार गौरा कानपुरी अनि सङ्गीत अन्नु मल्लिकका।

यो आकाशवाणी हो, अब रोशनी छेत्रीबाट समाचार सुन्नुहोस्। असमका मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले सत्र सारथी पुरस्कारबाट सम्मानित गरिएको छ। अखिल असम सत्र महासभा र अखिल असम नामघर महासभाको तर्फबाट मुख्यमन्त्रीलाई यो सम्मान प्रदान गरिएको थियो। जोरहाट कन्भेन्सन सेन्टरमा विभिन्न कार्यक्रमहरूमा भाग लिएपछि मुख्यमन्त्री श्री शर्माले विभिन्न क्षेत्रका मानिसहरूसित अन्तर्क्रिया गर्नुभयो। यस क्रममा उहाँले जनताका समस्या, अपेक्षा र सुझावहरू सुन्नुभयो। आज एक सोसियल मिडिया पोस्टमा यस अन्तर्क्रियालाई विशेष अवसरको वर्णन गर्नुहुँदै मुख्यमन्त्री श्री शर्माले भन्नुभयो, यस्ता अवसरहरूले समाजका विभिन्न वर्गका मानिसहरूसित अन्तर्क्रिया गर्ने र उनीहरूको समस्या, अपेक्षा र सुझावहरू बुझ्ने अवसर प्रदान गर्दछ। उहाँले जनताबाट प्राप्त सुझावहरू स्वीकार गरेर समस्याहरूको समाधान गर्नु र उनीहरूको हितमा काम गर्नु सरकारको जिम्मेवारी भएको बताउनु भएको छ। श्री शर्माले जनताका लागि समान भावनाका साथ काम गरिरहने बताउनुभयो। बोडोल्यान्ड टेरिटोरियल काउन्सिल बीटीसीको नयाँ भूमि नीति र जमिन खरिद बिक्री सम्बन्धी नियमलाई लिएर विभिन्न राजनीतिक एवं जातीय संगठनहरूमा असन्तुष्टि बीच पूर्वी अक्रासुसको कोक्राझार जिल्ला समितिले हिज साँझ भूमि सम्बन्धी नियमलाई सरल, स्पष्ट र पारदर्शी बनाउन माग गरेको छ। 10 फरवरी 2003 बीटीसी सम्झौता अघि पनि यस क्षेत्रमा बसोबास गर्ने मानिसहरूको जमिन अधिकार सुरक्षित रहेको बीटीसी प्रधानले लगातार बताउँदै आएको संस्थाका पदाधिकारीले बताएका छन्। तर तल्लो तहका जनताले अपेक्षित लाभ नपाएको संस्थाको आरोप छ। 10 फरवरी 2003 अघि जमिन सम्बन्धी दस्तावेज भए पनि जमिन किन्ने अनुमति लिन विभिन्न प्रकारका समस्या भोगिरहेका छन्। केन्द्रीय युवा कार्यक्रम एवं खेल राज्यमन्त्री रक्षा निखिल खड्सेले कृषि उत्पादन बढाउन र राज्य बाहिर बजार उपलब्ध गराउन मिजोरममा जैविक खेतीलाई बढावा दिन जोड दिनुभएको छ। उहाँले सैतुवल जिल्लाको भ्रमण गर्नुभयो र वरिष्ठ सरकारी अधिकारीहरू र विभिन्न खेल संगठनहरूका प्रतिनिधिहरूसित चर्चा गर्नुभयो। उहाँले मिजोरममा जैविक खेतीको धेरै सम्भावना रहेको बताउनु भएको छ। मेघालय क्याबिनेटले हिज मेघालय फिल्म पर्यटन नीति 2025 परिवर्तनलाई अनुमोदन गरेको छ। यसले मेघालयलाई फिल्म निर्माण केन्द्रको रूपमा प्रचार गर्ने लक्ष्य राखेको छ। मुख्यमन्त्री कोनराड के संगमाले प्रोत्साहनलाई अझ बढी लक्षित बनाउनका लागि केही योग्यताका शर्तहरूमा सुधार गरेको बताउनुभयो। उदाहरणका लागि क्षेत्रीय भाषाका फिल्महरूका लागि 1 करोड रुपियाँ लागतको प्रोत्साहन भन्दा अधिक वितरण हुनेछ, जस अन्तर्गत फिल्मलाई कम्तीमा 100 सिनेमा हल वा राष्ट्रिय स्तरको ओटिटी प्लेटफर्ममा रिलिज गर्नुपर्नेछ। उहाँले भन्नुभयो, सरकारले राज्यको पहिलो ओटिटी प्लेटफर्म हेलो मेघालयमा प्रदर्शन हुने फिल्महरूको लागि नियम पनि परिवर्तन गरेको छ। मेघालयका मुख्यमन्त्री कोनराड के साङमाले सिलोङमा 3 मोबाइल मेडिकल युनिट एमएमयूको उद्घाटन गर्नुभएको छ, जसको उद्देश्य प्राथमिक स्वास्थ्य सेवा र निवारक सेवाहरूलाई राज्यको दुर्गम क्षेत्रका समुदायहरूको नजिक पुर्याउनु रहेको छ। 3 एमएमयूएले माओपत, पाइनुर, रसला र बाघामाराका समुदायहरूलाई सेवा प्रदान गर्नेछ। अनुमानित 93 गाउँहरू र 2 लाख भन्दा अधिक मानिसहरूको संयुक्त जनसङ्ख्यालाई समेट्नेछ। अरुणाचल प्रदेशका राज्यपाल केटी पटनायकले पर्वतारोही जनवरी तालीलाई एकै आरोहणको मौसममा माउन्ट कुन र माउन्ट नन दुवै आरोहण गर्ने पहिलो भारतीय महिला बनेकोमा बधाई दिनुभएको छ। उहाँले उनको उपलब्धिलाई राज्य र राष्ट्र दुवैका लागि गर्वको विषय बनेको बताउनुभयो। तालीले यस वर्ष 27 जुलाईदेखि 8 सेप्टेम्बरको बीच 7,077 मिटर माउन्ट कुन र 7,135 मिटर माउन्ट नन सफलतापूर्वक आरोहण गरेकी थिइन्। मणिपुरका राज्यपाल अजय कुमार भल्लाले प्रधानमन्त्री नरेन्द्र मोदीको विकसित भारत 2047 भिजनलाई प्रकाश पार्दै विकसित राष्ट्रको लक्ष्य प्राप्त गर्न युवा पुस्ताको ठूलो भूमिका रहेको, सबैलाई आफ्नो क्षेत्रमा योगदान गर्न आग्रह गर्नुभएको छ। राज्यपाल पुरस्कार 2026 र राजकुमारी सन्तोम्बी देवी पुरस्कार 2026 वितरण समारोहमा उपस्थित हुँदै राज्यपालले भन्नुभयो, विकसित भारत 2047 र विकसित मणिपुर 2047 सरकारको प्राथमिकता हो। यसका साथै समाचार पूरा भयो।

नमस्कार आदरणीय श्रोता, विश्वमा हामी कार्यक्रमको प्रतीक्षा साँचेर बसिरहनु भएका सम्पूर्ण श्रोताहरूलाई हार्दिक स्वागत अनि न्यानो अभिवादन म सञ्जलिका सुप्रिनाको तर्फबाट। श्रोता, क्रिकेट र अन्य खेलहरूको तुलनामा बक्सिङ भारतमा धेरै लोकप्रिय खेल होइन। जस्तै बक्सिङ खेलमा कट बनाउन धेरै गाह्रो हुन्छ। एउटा सानो असमिया गाउँका एक उत्प्रेरित युवाले सबै बाधाहरूलाई बेवास्ता गरेर अहिले भारतीय बक्सिङमा महत्त्वपूर्ण पात्र बनेका छन्। हजुर श्रोता, हामी आजको कार्यक्रममा कुरा गर्नेछौँ भारतीय बक्सिङ खेलाडी शिव थापाको बारेमा केही जानकारीहरू। कराते प्रशिक्षणको छोरो लडाई खेल सधैँ शिव थापाको जिनमा थियो, तर यो नानीको रूपमा माइक टाइसनको परिचय थियो, जसले असम केटालाई भारतीय बक्सिङको इतिहास पुस्ताहरूमा आफ्नो बाटो खोल्न प्रेरित गर्यो। शिव थापा 2012 ओलम्पिकका लागि योग्य हुँदा मात्र 18 वर्षका थिए र उनी खेलहरूको लागि छनौट हुने सबैभन्दा सानो भारतीय बक्सर बने। उहाँ 22 वर्षको हुँदा उहाँ पहिले नै दुई पटक ओलम्पिक र अर्जुन पुरस्कार विजेता भइसक्नु भएको थियो।

छजना दाजुभाइहरूमध्ये कान्छो शिव थापा र उनका जेठो दाजु गोविन्द आफ्ना बाबु पदमको देखरेखमा हुर्केका थिए, जसले उनीहरूमध्ये एकलाई ओलम्पियन बनाउन कटिबद्ध थिए। गोविन्दले राज्य स्तरीय बक्सिङमा धेरै पदकहरू जित्दा र आफ्ना कान्छो भाइलाई प्रारम्भिक वर्षहरूमा हेर्नको लागि कसैलाई दिए। शिव थापाले चाँडै त्यसमा निर्माण गरे र उत्कृष्ट हुन थाले। आफ्नो पढाइसँगै तालिममा जोड दिँदै शिव थापाको करियर राम्रोसँग अगाडि बढिरहेको थियो र लामो समय अघि नै उनले आफ्नो पहिलो वास्तविक सफलता हासिल गरेका थिए। 2010 ग्रीष्मकालीन युवा ओलम्पिकमा रजत पदकको साथ उनको अन्तर्राष्ट्रिय ख्याति सुरु भयो।

पढाई र तालिमलाई सन्तुलनमा राख्न उनी बिहान 3 बजे नै उठ्थे। उनका बाबुले उनलाई अरुणाचल प्रदेशको इटानगरमा कराते कक्षाका लागि भर्ना गरेका थिए। तर जब उनका बाबुले कराते ओलम्पिक खेल होइन भनेर थाहा पाए, उनले शिव थापालाई बक्सर बनाउने निर्णय गरे। शिव थापा गुवाहाटी आसामका एक भारतीय बक्सर हुन्। उनी 2012 ओलम्पिकमा प्रवेश गर्ने सबैभन्दा कान्छो भारतीय पनि हुन्। उनी पुणेको आर्मी स्पोर्टिङ इन्स्टिच्युटमा प्रशिक्षित छन्। शिव थापा एसियाली खेलकुदमा स्वर्ण जित्ने तेस्रो भारतीय हुन् र हाल एआइबीए विश्व बक्सिङ च्याम्पियनसिपमा तेस्रो स्थानमा छन्। बक्सिङलाई पेसाको रूपमा पछ्याउन छनौट गर्नु एक कठिन निर्णय हो, किनकि यस खेलमा चोट लाग्नु र दुखाइ महसुस गर्नु गम्भीर चिन्ताको विषय हो। बक्सिङ एक घातक खेल हो, तर शिवले आफ्नो सपना पूरा गर्न खेलकुदको सबै परिणामलाई व्यवस्था गरे। शिवको दृढ संकल्प र कडा परिश्रमले उनलाई छिटै सफलताको शिखरमा पुर्यायो। आजको विषयमा हामी कार्यक्रममा श्रोताले सुन्नुभयो एक भारतीय बक्सिङ खेलाडी शिव थापाको बारेमा केही जानकारीहरू। हवस् त श्रोता, अर्को अङ्कमा अन्य विषयका साथ उपस्थित हुने नै छु। तबसम्मलाई म सुप्रिनालाई पनि आज्ञा दिनुहोस्। नमस्कार।

नमस्कार आदर श्रोता, विविध वार्ताको कार्यक्रममा हजुरहरूलाई स्वागत अनि न्यानो अभिवादन टक्राउँदै प्रथममा सुनाइरहेछु यो आधुनिक गीत।

गीत सुने पश्चात हजुरहरूलाई आजको विविध वार्ताको विषयतर्फ लगिरहेछु र आजको विषय रहेको छ मनका भावनाहरूको अभिव्यक्ति चित्रकला। हजुर, आजको विविध वार्तामा हजुरहरूलाई चित्रकलाको विषयमा म केही बताउन लागिरहेकी छु। चित्रकला मानव सभ्यताको एक अति प्राचीन र सुन्दर विधा हो, जसले शब्दमा व्यक्त गर्न नसकिने भावनाहरूलाई रङ र रेखाहरूको माध्यमबाट व्यक्त गर्दछ। चित्रकला केवल कागजमा रङ छर्किने कला मात्र होइन, यो मानिसको अन्तरात्माको आवाज र भावनाहरूको जीवन्त प्रतिबिम्ब हो। आदिकालदेखि नै मानव जातिले गुफाका भित्ताहरूमा चित्र कोरेर आफ्ना अनुभवहरू सञ्चित गर्दै आएका छन्। चित्रकलाले मानिसहरूलाई नबोली नै आफ्ना कुराहरू संसार सामु राख्ने शक्ति प्रदान गर्दछ। एउटा राम्रो चित्रले हजारौं शब्द भन्दा बढी प्रभाव पार्न सक्छ। यसले मानिसको सृजनशीलता, कल्पनाशीलता र सौन्दर्य चेतलाई उजागर गर्दछ। व्यस्त र तनावपूर्ण जीवनमा चित्रकलाले मानसिक शान्ति र आनन्द पनि प्रदान गर्दछ। नेपालका थानका चित्रकला, मिथिला कला र पाभा कलाले हाम्रो मौलिक संस्कृति र पहिचानलाई विश्वमा परिचित गराएका छन्। कलाका लागि कला भनिए पनि चित्रकला मानिसको दैनिक जीवन, संस्कृति र विकाससँग गहिरो रूपमा जोडिएको छ।

बच्चाले पहिलो पटक हातमा पेन्सिल समातेर कोर्ने अबोध रेखाहरूदेखि लिएर प्रख्यात चित्रकारका मास्टरपीस सम्म चित्रकलाले सबैको मनलाई छोडेको हुन्छ। आत्मा अभिव्यक्ति कलाकारले आफ्ना सुख दुःख गुनासो र सपनाहरूलाई रङको माध्यमबाट कागजमा उतार्ने गर्दछन्। पुराना चित्रहरूले प्राचीन समयको सभ्यता पहिचान र जीवनशैलीको जीवन्त इतिहास प्रस्तुत गर्दछ। आधुनिक युगमा चित्रकला केवल आफ्नो रहरलाई सीमित नराखेर डिजिटल आर्ट एमिनेसन फ्यासन डिजाइनर र विज्ञापन क्षेत्रमा ठूलो व्यवसायको रूपमा पनि विकास भएको छ। रङ र रेखाहरू बिनाको संसार खस्रो र निराश हुन्छ। चित्रकलाले हाम्रो दृष्टिकोणलाई फराकिलो बनाउँछ र संसारलाई अझ सुन्दर रूपमा हेर्न सिकाउँछ। यस अमूल्य कलाको संरक्षण र सम्वर्धन गर्नु हामी सबैको कर्तव्य हो। चित्रकला जीवनलाई रङ्गीन र अर्थपूर्ण बनाउने माध्यम पनि हो। यसले हामीलाई प्रकृतिको नजिक पुर्याउँछ र समाजका यथार्थहरूलाई कलात्मक रूपमा बुझाउन मद्दत गर्छ। त्यसैले यो केवल एउटा आफ्नो रहर नभएर जीवनको एक महत्त्वपूर्ण पाटो पनि हो। र आजको विविध वार्ताको कार्यक्रममा श्रोताले सुन्नुभयो मनका भावनाहरूको अभिव्यक्ति चित्रकला विषयमा वार्ता। हवस्त श्रोता, आगामी अङ्कमा अन्य यस्तै रोचक वार्ताहरू लिएर हजुर समक्ष उपस्थित हुने बाचाको साथमा म सुप्रिना पनि हजुरहरूबाट विदा चाहन्छु। नमस्कार।

0: श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो विश्वमा हामी कार्यक्रम अनि विविध वार्ता। अब सुनाइरहेछौ समाचार।
1: यो आकाशवाणी हो, भूपेन्द्र शर्माबाट समाचार सुन्नुहोस्।

0: प्रथम मुख्य समाचार। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सरकारलाई कर सम्बन्धी प्रस्तावहरूले दर कटौती छुट वा सहुलियतहरूभन्दा माथि देशलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशो भूमिमा सेमिकन इन्डियाको 5 संस्करणको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्रालयले आज नयाँ दिल्लीमा पाकिस्तान उच्चायोगका प्रभारी राजनायिकलाई बोलाएर समुद्रमा पाकिस्तानी नौसैनिक इकाइहरूको अस्वीकार्य आचरणमाथि कडा विरोध जताएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि भुटानको 2 दिवसीय आधिकारिक भ्रमणमा रहनुहुनेछ र मध्य प्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा भोलि 17 सितम्बरदेखि 1 महिना लामो सेवा सङ्कल्प अभियान सुरु गरिनेछ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सरकारलाई कर सम्बन्धी प्रस्तावहरूले दर कटौती छुट वा सहुलियतहरूभन्दा माथि देशलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। आज बेङ्गलुरुमा अन्तर्राष्ट्रिय कर अनुसन्धान र विश्लेषण फाउन्डेसनद्वारा आयोजित नयाँ युग कर सम्बन्धी 2 दिवसीय सम्मेलनको उद्घाटनलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो। मन्त्री सीतारमणले शिक्षाविदहरू, शोधकर्ताहरू र थिङ्क ट्याङ्कहरूलाई स्वतन्त्र कर नीति अनुसन्धानलाई सार्वजनिक बहसको नियमित हिस्सा बनाउन आह्वान गर्नुभयो, जुन जाँच, चुनौती र सुधार गर्न सकिनेछ।
1: सवाल सिर्फ यह नहीं होना चाहिए कि इस साल के बजट में हमारे क्षेत्र को क्या मिलेगा। बड़ा सवाल यह है कि अगले 2 दशकों में भारत की टैक्स व्यवस्था कैसी होनी चाहिए, क्योंकि देश विकसित भारत 2047 के लक्ष्य की ओर बढ़ रहा है। इसके लिए टैक्स नीतियों पर बेहतर और व्यापक शोध की जरूरत है। साथ ही जहाँ भी संभव हो ऐसी नीतियों के व्यावहारिक विकल्प सामने आने चाहिए जिन्हें वास्तव में लागू किया जा सके।
0: प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशो भूमिमा सेमिकन इन्डियाको 5 संस्करणको उद्घाटन गर्नुहुनेछ। 3 दिने सम्मेलनले एक प्रमुख मञ्चको रूपमा काम गर्नेछ। यसले सहयोगलाई बढावा दिन, नवाचारलाई गति दिन र निर्माण क्षमतालाई सुदृढ गर्न, निवेश आकर्षित गर्न र प्रतिभाको पोषण गर्न वैश्विक सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स इकोसिस्टमलाई एकसाथ ल्याउनेछ। सम्मेलनमा 600 भन्दा अधिक प्रदर्शनहरू, 300 अन्तर्राष्ट्रिय कम्पनीहरू र 40 भन्दा अधिक देशका प्रतिनिधिहरूले भाग लिइरहेका छन्।
2: सम्मेलन में 600 से अधिक प्रदर्शक, 300 अंतर्राष्ट्रीय कंपनियां और 50 से अधिक देशों के प्रतिनिधि मंडल शामिल हो रहे हैं। इस प्रदर्शनी में 6 देशों के पवेलियन, 12 राज्य सरकारों के पवेलियन और एक समर्पित स्टार्टअप पवेलियन भी शामिल है। भारत के प्रमुख सेमीकंडक्टर सम्मेलन और प्रदर्शनी सेमिकॉन इंडिया को संयुक्त रूप से इंडिया सेमीकंडक्टर मिशन और इलेक्ट्रॉनिक्स और सूचना प्रौद्योगिकी मंत्रालय द्वारा आयोजित किया जा रहा है। कार्यक्रम में सेमीकंडक्टर विनिर्माण और प्रौद्योगिकी सहित पूरे सेमीकंडक्टर और इलेक्ट्रॉनिक्स इकोसिस्टम के उभरते रुझानों और महत्वपूर्ण क्षेत्रों पर पैनल चर्चा और रणनीतिक सत्र आयोजित किए जाएंगे। यह सम्मेलन भारतीय और अंतर्राष्ट्रीय कंपनियों के लिए साझेदारी, निवेश के अवसर, तकनीकी सहयोग को तलाशने तथा विश्वसनीय वैश्विक सेमीकंडक्टर भागीदार के रूप में देश की स्थिति को और मजबूत करने का एक महत्वपूर्ण अवसर है। आनंद कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: विदेश मन्त्रालयले आज नयाँ दिल्लीमा पाकिस्तान उच्चायोगका प्रभारी राजनायिकलाई बोलाएर समुद्रमा पाकिस्तानी नौसैनिक इकाइहरूको अस्वीकार्य आचरणमाथि कडा विरोध जनाएको छ। मन्त्रालयले भनेको छ, भारतीय नौसेना एक पाकिस्तानी नौसेना इकाइसँग ठोकिएको थियो। यो घटना अन्तर्राष्ट्रिय जल क्षेत्रमा भएको थियो र कुनै ठूलो क्षति भएको थिएन। तर यो आचरण अप्रेल 1991 सैन्य अभ्यास, युद्धाभ्यास र सैनिकहरूको आवागमनको अग्रिम सूचनामा भारत र पाकिस्तान बीच भएको सम्झौताको प्रत्यक्ष उल्लङ्घन थियो। मन्त्रालयले पाकिस्तानका प्रभारी राजनायिकहरूलाई सम्बन्धित पाकिस्तानी अधिकारीहरूलाई भविष्यमा यस्ता घटनाहरू रोक्नका लागि सबै सैन्य इकाइहरूले दुई पक्षहरूबीच सम्बन्धित सम्झौताका प्रावधानहरूको उचित सावधानी पालन तथा सम्मान गर्नुपर्ने सुझाव दिएको छ। इस्लामाबादमा भारतका कार्यवाहक राजदूतलाई पनि पाकिस्तानको विदेश मन्त्रालयमा यस्तै विरोध दर्ज गराउन निर्देश दिएको छ। न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भारतसँगको मुक्त व्यापार सम्झौता एफटिआईलाई ऐतिहासिक बताउनु भएको छ। उहाँले यो सम्झौताले न्युजिल्यान्डका उत्पादहरूलाई को लागि 1.4 अरब भारतीय उपभोक्ताहरूका लागि बजार खोल्ने र देशमा रोजगार र आय बढाउन मद्दत गर्ने बताउनु भएको छ। न्युजिल्यान्डको संसदले भारतसँगको एफटिए कार्यान्वयन गर्न आवश्यक विधेयकलाई भारतको पक्षमा 93 मतको विरुद्ध 29 मतले पारित गरेको छ। सम्झौता लागू भएपछि न्युजिल्यान्डको 57% निर्यातलाई भारतमा शुल्कमुक्त प्रवेश प्राप्त हुनेछ। सेना प्रमुख जनरल धीरज सेठ आजदेखि 18 सितम्बरसम्म रसियाको आधिकारिक भ्रमणमा रहनुहुनेछ। यस भ्रमणको उद्देश्य भारत र रसिया बीच लामो समयदेखि रहेको रक्षा सम्बन्ध र सैन्य सहयोगलाई अझ बलियो बनाउनु हो। जेनरल सेटले रुसी सेनाका कमान्डर इन चिफ कर्नल जनरल आन्द्रे मोर्दाभिचेभसँग व्यावसायिक सैन्य सहयोग र प्रशिक्षण सहित आपसी हितका मुद्दाहरूमा चर्चा गर्नुहुनेछ। उहाँले मस्को स्थित राष्ट्रिय रक्षा नियन्त्रण केन्द्रको भ्रमण गर्नुहुनेछ र रुसका रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसित भेटघाट गर्नुहुनेछ। सेना प्रमुखले मस्को टम्प अफ अननोन सोल्जरमा पनि शहीद सैनिकहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। यो समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIR न्यूज कर्सियङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। यो आकाशवाणी हो। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि भुटानको दुई दिवसीय आधिकारिक भ्रमणमा रहनुहुनेछ। भ्रमणको क्रममा डाक्टर जयशंकरले भुटानका विदेश मन्त्री ल्योन्पो डिएन ढुङ्गेलसित द्विपक्षीय वार्ता गर्नुहुनेछ। उहाँले भुटानका राजा र भुटानका प्रधानमन्त्रीसित पनि भेट गर्नुहुनेछ। विदेश मन्त्रालयले दुई देशबीच नियमित उच्च स्तरीय आदान प्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण भएको बताएको छ। पर्यावरण वन एवं जलवायु परिवर्तन राज्य मन्त्री कीर्तिवर्धन सिंहले भारतले पर्यावरणको संरक्षण गर्दै स्थायी आर्थिक विकासको उदाहरण प्रस्तुत गरेको बताउनु भएको छ। मुम्बईमा 32 विश्व ओजन दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै भारतले विकासमा कुनै सम्झौता नगरी मेन्ट्रियल प्रोटोकल अन्तर्गत निर्धारित लक्ष्यहरू हासिल गरेको बताउनु भएको छ। श्री सिंहले सरकार वैज्ञानिक समुदाय उद्योग र आम मानिसहरूको सहयोगले पर्यावरणीय चुनौतीहरूको सामना गर्न सकिने बताउनु भएको छ। उहाँले विद्यार्थीहरूलाई प्राकृतिक स्रोतहरूको विवेकपूर्ण उपयोगको लागि मिसन लाइफ अप्नाउन आह्वान गर्नुभयो। भारतबाट लगभग 4000 मेट्रिक टन अर्थात् 47 लाख लिटर डिजेल दिनाजपुरको पर्वतीपुर रिसिभिङ टर्मिनल डिपो पुगिसकेको छ। यसलाई भारत बङ्गलादेश मैत्री पाइपलाइन मार्फत ल्याइएको छ। वर्ष 2018 द्विपक्षीय सम्झौता अनुसार बङ्गलादेशले 15 वर्षमा लगभग 20 लाख टन डिजेल आयात गर्ने सहमति गरेको थियो। मार्च 2023 पाइपलाइनको उद्घाटन भएदेखि बङ्गलादेशले यस मार्फत 3,30,87 टन डिजेल आयात गरिसकेको छ। जलशक्ति मन्त्री सीआर पाटिलले राज्य र केन्द्रशासित प्रदेशहरूसँग भर्चुअल बैठकको क्रममा स्वच्छ सेवा मूल्याङ्कन एसएसए सुरु गर्नुभयो। मन्त्रालयले भनेको छ एसएसए ग्राम पञ्चायत स्तरमा एक वार्षिक डिजिटल स्व मूल्याङ्कन ढाँचा हो जसलाई ग्रामीण क्षेत्रमा स्वच्छता सेवा वितरणको मूल्याङ्कन र निगरानीको लागि विकसित गरिएको छ। मध्यप्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको सार्वजनिक जीवनको 25 वर्ष पुरा भएको अवसरमा भोलि 17 सितम्बरदेखि 1 महिना लामो सेवा सङ्कल्प अभियान सुरु गरे यसका लागि राज्यभरि व्यापक तयारी भइसकेको छ। यस अभियानमा मानिसहरूलाई सेवा स्वच्छता सामाजिक सहभागिता लाभार्थी कल्याण युवा नवीनता र नागरिक उत्तरदायित्वसँग सम्बन्धित गतिविधिहरूको माध्यमबाट विकसित भारत 2047 संकल्पसँग जोडिनेछ। प्रवर्तन निर्देशालय ईडीले आज करोडौँ रुपियाँको चिटफन्ड मामिलामा कोलकाताका 6 स्थानहरूमा एकैसाथ छापा मारेको छ। ईडीको एक टोली केन्द्रीय सशस्त्र पुलिस बलको साथ उत्तरी कोलकाताको नारकेलडाङ्गा क्षेत्रमा एक व्यापारीको घर पुग्यो। सूत्र अनुसार व्यवसायीले आकर्षक रिटर्नको आश्वासन दिएर मानिसहरूबाट पैसा उठाएका थिए र यसलाई विभिन्न क्षेत्रमा निवेश गरेका थिए। नेपालको उत्तरपश्चिमी मुगु जिल्लामा आज बिहान 3 घण्टाभित्र 2 भूकम्प आएको छ। राष्ट्रिय भूकम्प निगरानी एवं अनुसन्धान केन्द्रका अनुसार पहिलो भूकम्पको तीव्रता रिक्टर स्केलमा 4.5 र दोस्रो स्केलमा 4.2 थियो। दुवै भूकम्पको केन्द्रबिन्दु मुगु जिल्लाको कलाई छेउछाउ रहेको छ। हाल मानवीय र भौतिक क्षतिको विवरण प्राप्त भएको छैन। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्तमा मुख्य समाचार पुनः एकचोटि। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सरकारलाई कर सम्बन्धी प्रस्तावहरूले दर कटौती छुट वा सहुलियतहरूभन्दा माथि देशलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यसो भूमिमा सेमिकन इन्डियाको 5औं संस्करणको उद्घाटन गर्नुहुनेछ। विदेश मन्त्रालयले आज नयाँ दिल्लीमा पाकिस्तान उच्चायोगका प्रभारी राजनायिकलाई बोलाएर समुद्रमा पाकिस्तानी नौसैनिकी कायरको अस्वीकार्य आचरणमाथि कडा विरोध जनाएको छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि भुटानको दुई दिवसीय आधिकारिक भ्रमणमा रहनुहुनेछ र मध्यप्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको सार्वजनिक जीवनको 25 वर्ष पुरा भएको अवसरमा भोलि 17 सितम्बरदेखि 1 महिना लामो सेवा सङ्कल्प अभियान सुरु गरिनेछ। आकाशवाणीबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पुरा भयो।

श्रोताले तिन्जेल सुन्दै हुनुहुन्थ्यो समूह शर्मा देश भक्ति गीत एफएम 103.5 मेघार्जमा हामी आकाशवाणी खरसाङबाट बोलिरहेका छौँ।

आदरणीय श्रोताहरू नमस्कार। आकाशवाणी खरसाङको प्रस्तुति शिक्षा ज्योति कार्यक्रमको यस अङ्कलाई साँचेर बस्नु नि हाम्रा सम्पूर्ण श्रोता अनि प्यारा प्यारा विद्यार्थी भाइ बहिनीहरूमा हजुरहरूको सञ्चालिका म नम्रता। कार्यक्रम शिक्षा ज्योतिको यो अर्को अङ्क लिएर हजुरहरू समक्ष उपस्थित भइसकेकी छु। र आजको दिन सम्पूर्ण विश्वको निमित्त अति नै महत्त्वपूर्ण दिन मानिन्छ श्रोताहरू, किनभने आज सम्पूर्ण विश्वमा अन्तर्राष्ट्रिय ओजन

0: ओजन दिवस पालन गरिँदैछ। ओजन दिवस पालन गरिनुको मुख्य उद्देश्य के हो भने आज सम्पूर्ण विश्वले ग्लोबल वार्मिङ जस्तो समस्याको सामना गर्न परिरहेको छ। आज सम्पूर्ण विश्वका देशहरू नै ग्लोबल वार्मिङको यो प्रकोपदेखि बाँच्न तयार रहिरहेका छन् र कसरी यो ग्लोबल वार्मिङलाई सन्तुलनमा राख्ने, कसरी वायुमण्डलको ओजन परतलाई बचाएर राख्नुपर्ने, संरक्षण गर्नुपर्ने आज यसै विषयमाथि विश्वका सम्पूर्ण देशहरू साथै विश्वका वैज्ञानिकहरू लागि परेका छन्। हुन पनि ओजन लेयर हामी मानव जातिको निमित्त, सजीव वस्तुको निमित्त अति नै महत्त्वपूर्ण छ, किनभने ओजन स्तरले नै सूर्यबाट आउने परावैजनी किरण अर्थात् अल्ट्राभायोलेट रेलाई रोकेर राख्दछ, जसले हामीलाई विभिन्न रोगहरूबाट सजीव वस्तुलाई विनाश हुनबाट रोक्दछ। यसै कारणले ओजन स्तर अति नै महत्त्वपूर्ण भएकोले गर्दा आज विश्वका हरेक देशहरू, हरेक वैज्ञानिकहरू नै ओजन स्तरलाई संरक्षण गर्नपट्टि लागेका छन् र यसै विषयवस्तुलाई ध्यानमा राखेर आज हामीले अति नै महत्त्वपूर्ण विषयमाथि चर्चा यहाँहरू समक्ष प्रस्तुत गर्न लागिरहेका छौँ र आजको विषयवस्तु रहेको छ ओजन स्तरको संरक्षण। र आज यस विषयवस्तुलाई हामी माझ उजागर गर्नको निमित्त स्टुडियोमा उपस्थित भइसक्नु भएको छ नम्रता तामाङज्यू, जो हालमा साउथफिल्ड कलेज दार्जिलिङमा सह प्राध्यापिकाको रूपमा कार्यरत हुनुहुन्छ। र आज हामी सह प्राध्यापिका नम्रता तामाङबाट ओजन स्तरको संरक्षण कसरी गर्नुपर्ने अनि ओजन स्तरले हामी सजीव वस्तुहरूमाथि कसरी प्रभाव पार्छन्, हाम्रो संरक्षण कसरी गर्छन्, यसै विषयमाथि हामी जानकारी प्राप्त गर्न लागिरहेका छौँ।
1: सम्पूर्ण श्रोताहरूमाझ म नम्रता तामाङद्वारा अभिवादन टक्राउँदै फेरि पनि हजुरहरू समक्ष एउटा अति नै रोचकपूर्ण विषय लिएर उपस्थित भइसकेकी छु र आजको चर्चा परिचर्चाको विषय रहेको छ ओजन तहको संरक्षण। र ओजन तहको संरक्षण भन्नाले के बुझिन्छ, यो बुझ्नभन्दा पहिला आउनुहोस् बुझौँ ओजन तह भनेको के हो। ओजन तह पृथ्वीको वायुमण्डलको समताप मण्डल, जसलाई हामी स्ट्राटोस्फियर भनिने गर्छौँ, यसमा पाइने ओजोन ग्यासको तुलनात्मक रूपमा बढी सघन भएको क्षेत्र हो। यो पृथ्वीको सतहबाट करिब 15 35 किलोमिटर माथि फैलिएको हुन्छ र यसको उच्चतम सघनता सामान्यतया करिब 20-30 किलोमिटर उचाइमा पाइन्छ। ओजोनको रासायनिक सूत्र केमिकल फर्मुला O3 हो। यसको एउटा अणुमा 3 अक्सिजन परमाणु हुन्छन्। सामान्य अक्सिजनको अणु 0-2 हुन्छ भने ओजोनको 0-3 हुने गर्छ। ओजोन प्राकृतिक रूपमा सूर्यबाट आउने परावैजनी विकिरण, जसलाई हामी अङ्ग्रेजीमा अल्ट्राभायोलेट रेज पनि भन्ने गर्छौँ, यसका प्रभावबाट वायुमण्डलमा बन्ने र टुट्ने प्रक्रिया हुँदै निरन्तर पुननिर्माण भइरहन्छ। सरल रूपमा भन्नपर्दा ओजोन तह पृथ्वीलाई सूर्यबाट आउने हानिकारक परावैजनी विकिरणबाट जोगाउने प्राकृतिक सुरक्षा कवच हो। र यसमा उदाहरणको निमित्त भन्नपर्दा हामी मानव जातिले घरबाट बाहिर निस्किँदा जसरी हामीले घामले डर्छ है, सनस्क्रिन लगाउन पर्छ भन्ने कुरा गर्छौँ नि होइन, त्यसरी नै हाम्रा पृथ्वीमा पनि एउटा सनस्क्रिन जस्तै काम गर्ने एउटा तह छ, त्यसैलाई नै हामी ओजोन तह भनिने गर्छौँ। हाम्रो यो ओजोन तह ओजोन भन्ने एक प्रकारको ग्यासबाट निर्मित भएको हो। ओजोन हल्का निलो रङ, तीव्र गन्ध भएको र अत्यन्त प्रतिक्रियाशील ग्यास हो। ओजोन मुख्यत वायुमण्डलका दुई भिन्न स्थानमा पाइन्छ। एउटा भयो सप्ताप मण्डल, जसलाई हामी अघि नै भनिहाल्यो स्ट्राटोस्फियर, अनि क्षोभ मण्डल, जसलाई ट्रोपोस्फियर पनि भनिन्छ। समताप मण्डलमा भने ओजोनको ठूलो मात्रा जम्मा भएर ओजोन तह बनिएको हो भने यसलाई हामी सुरक्षा कवच पनि भन्ने गर्छौँ। र त्यही क्षोभ मण्डलमा पाइने ओजोन भने वायु प्रदूषक हो। यो प्रत्यक्ष रूपमा उत्सर्जित नभई सूर्यको प्रकाशको उपस्थितिमा सवारी साधन तथा उद्योगबाट निस्कने केही प्रदूषकहरूबीच रासायनिक प्रतिक्रियाबाट बन्न सक्छ। यसले मानव स्वास्थ्य तथा वनस्पतिमा नकारात्मक प्रभाव पार्न सक्छ। अब बुझौँ ओजोन तहको महत्व। यो किन महत्व छ, यसको के आवश्यक छ, र हामीले ओजोन तहलाई किन संरक्षण गर्नुपर्छ, र संरक्षण जान्नभन्दा अगाडि यसको महत्व, यसले हामीलाई के

फाइदा दिइरहेको छ, यसको तात्पर्य के हो, यो सबै बुझ्न एकदमै अनिवार्य रहेको छ। ओजोन तह पृथ्वीमा जीवनको अस्तित्वका लागि अत्यन्त महत्वपूर्ण छ। सूर्यबाट पृथ्वीतर्फ विभिन्न प्रकारका परावैजनी विकिरणहरू आउँछन्, तीमध्ये अल्ट्राभायोलेट बी र अल्ट्राभायोलेट सी मानव स्वास्थ्य, वनस्पति तथा अन्य जीवका लागि हानिकारक हुन सक्छन्। ओजोन तहले यी विकिरणको ठूलो हिस्सा अवशोषण गरेर पृथ्वीको सतहमा पुग्ने मात्रा घटाउँछ र त्यसैले ओजोन तहको संरक्षण गर्न धेरै अनिवार्य छ। ओजोन तहको संरक्षण भन्नाले के बुझिन्छ? अहिले हामीले बुझ्यौँ ओजोन तह कसलाई भनिन्छ, ओजोन तह कसरी बनिएको हो र यसको महत्व के छ, र अब बुझौँ ओजोन तह संरक्षण भन्नाले हामी के बुझिन्छ। ओजोन तहको संरक्षण भन्नाले ओजोन तहलाई क्षय तथा पातलो हुनबाट जोगाउने, ओजोन नष्ट गर्ने रासायनिक पदार्थहरूको उत्पादन तथा प्रयोग नियन्त्रण गर्ने, वातावरण मैत्री प्रविधिको प्रयोग गर्ने र ओजोन तहको प्राकृतिक पुनर्स्थापनालाई सहयोग गर्ने सम्पूर्ण कार्यलाई बुझिन्छ। यसका प्रमुख उद्देश्यहरू हुन् ओजोन तहको क्षय गराउने पदार्थको प्रयोग घटाउनु, CFC जसलाई हामी क्लोरोफ्लोरोकार्बन्स तथा अन्य ODS जसलाई ओजोन तहलाई क्षय गर्ने पदार्थहरू भनिन्छ, औ अङ्ग्रेजीमा भनौँ भने ओजोन डिप्लिटिङ सब्सटान्सेस पनि भन्ने गर्छौँ, यस पदार्थहरूलाई नियन्त्रण गर्नु, वातावरण मैत्री प्रविधि अपनाउनु, शीतलक औ रेफ्रिजरेट तथा औद्योगिक ग्यासको उचित व्यवस्थापन गर्नु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरणीय नीति कार्यान्वयन गर्नु, जनचेतना अभिवृद्धि गर्नु, दीर्घकालीन रूपमा वायुमण्डलीय सन्तुलन कायम गर्नु। र यस ओजोन तह संरक्षणको आवश्यकता किन रहेको छ? ओजोन तह प्राकृतिक सुरक्षा कवच हो र यसले सूर्यबाट आउने हानिकारक परावैजनी विकिरणहरूलाई रोक्दछ, र यदि यो तह नष्ट वा अत्यधिक पातलो भए ती परावैजनी विकिरणहरूको मात्रा बढी धेरै क्षेत्रमा असर पार्न सक्छ। जस्तै मानव स्वास्थ्यमा प्रभाव, अत्यधिक विकिरणका कारण मानव स्वास्थ्यमा छालाको क्यान्सरको जोखिम बढाउन सक्छ, छाला समयभन्दा अघि चाउरी पर्ने, आँखामा मोतियाबिन्दु लगायतका समस्या निम्त्याउन सक्छ, आँखाको प्राकृतिक सुरक्षा प्रणालीमा असर गर्न सक्छ, साथै शरीरको प्रतिरक्षा प्रणाली जसलाई हामी इम्युनिटी सिस्टम भन्छौँ त्यसमा पनि नकारात्मक प्रभाव पार्न सक्छ। वनस्पति तथा कृषिमा प्रभाव, र यस अत्याधिक विकिरणको कारण हाम्रो वनस्पति तथा कृषिमा के प्रभाव रहन्छ? बिरुवाको वृद्धि र विकासमा असर गर्दछ, पातको संरचनामा क्षति, प्रकाश संश्लेषण प्रक्रिया जसलाई फोटोसिन्थेसिस भनिन्छ यसमा प्रभाव, उत्पादन घटाउन सक्ने र वनस्पतिको प्रजनन तथा जैविक प्रक्रियामा परिवर्तन ल्याउन सक्छ। र यस वनस्पति तथा कृषिमा प्रभावमा उदाहरण दिन चाहे म मेरै गाउँको एउटा उदाहरण दिए। मेरो गाउँ चाहिँ बेनेकबन च्या बगान लेबोङ दार्जिलिङमा पर्छ, र हामी ससाना हुँदाखेरि सुन्तलाको टाइममा जता हेर त्यतै पहिलै पहिले सुन्तला फलिरहेको देख्थे, र अहिले भने गाउँमा एउटा सुन्तलाको बोट भेट्न पनि एकदमै गाह्रो पर्छ। किन? किनभने हामी सानो छँदा जुन वेदर हुन्थ्यो, जुन हाम्रो घाम लाग्नु, जुन तापमान हुन्थ्यो त्यो अलिक कम्ती हुने गर्थ्यो, तर अहिले भने एकदमै तापमान बढेकाले सुन्तलाहरू हुने छैन, अहिले हुने गर्दैन गाउँमा। र अब आफै सोच्नुहोस् अलिकति तापमान बढ्दा नै एउटा फलको बोट त्यहाँनिर बाँच्न गाह्रो परे, हाम्रो ओजोन तह मेटिएर गए, ओजोन तह पातलो भए, ती सबै परावैजनी विकिरणहरू हाम्रो यस पृथ्वीमा आउँदा मानव जाति साथै वनस्पति साथै जलचर पारिस्थितिक प्रणालीमा के कस्तो प्रभाव हुन सक्छ, र त्यसैले हाम्रो ओजोन तह संरक्षण गर्न एकदमै अनिवार्य रहेको छ। र जलचर पारिस्थितिक प्रणालीमा प्रभाव, समुद्र तथा स्वच्छ पानीको पारिस्थितिक प्रणालीमा पाइने फाइटोप्लाङ्क्टन अत्यन्त महत्त्वपूर्ण हुन्छन्। तिनीहरू जलीय खाद्य श्रृङ्खलाको आधारभूत तहमा हुन्छन्। अत्याधिक परावैजनी विकिरणले यसमा क्षति पुर्याए धेरै खाद्य श्रृङ्खलामा पनि प्रभाव पार्न सक्छ। र यस ओजोन तह कसरी क्षय हुँदैछ, ओजोन तहलाई कसरी क्षति पुर्याउँदैछ, ओजोन तह क्षय गराउने मुख्य पदार्थहरू के हुन् भन्दाखेरि, यहाँ म नाम पढ्न गइरहेको छु कतिवटा केमिकल्सहरू जसलाई CFCs, हेलोन्स,

0: কার্বন টেট্রাক্লোরাইড, মিথাইল ক্লোরোফর্ম, মিথাইল ব্রোমাইড, হাইড্রোক্লোরোফিউরোকার্বন্স ইত্যাদি। র यसमध्ये ক্লোরোফিউরোকার্বন্স যসলাই সিএফসি ভনিনে গর্ছ, यसलाई ঐতিহাসিক রূপমা বিশেষ মহত্বপূর্ণ ওজোন ছয়কারী পদার্থ মানিন্ছ। হুন ত সিএফসি সামান্য অবস্থামা নিকৈ স্থির হুন্ছ, তর ইয়ো মাথিল্লো বায়ুমণ্ডলমা পুগেপছি সূর্যকো শক্তিশালী ইউভি কিরণলে সিএফসি কো অণু তোড়ন সক্ছ। यसपछि यसबाट क्लोरिन जस्ता प्रतिक्रियाशील पदार्थ मुक्त हुन्छन् र त्यसपछि क्लोरिनले ओजोनसँग प्रतिक्रिया गरी ओजोनको अणु नष्ट गरिन्छ। र यस ओजोन तह संरक्षणमा मुख्य उपायहरू हामी के गर्न सक्छौँ, हामी के कुराले यस संरक्षणहरू अझै राम्रोसँगले गर्न सक्छौँ भन्दा, सिएफसी तथा अन्य ओडिएस ओजोन डिप्लिटिङ सब्सटेन्सेस या ओजोन तहलाई क्षय गर्ने पदार्थहरूको उत्पादन र प्रयोगको नियन्त्रण, सिएफसी र अन्य ओजोन तहलाई क्षय गर्ने पदार्थहरूको प्रयोग र साथै उत्पादनमा नियन्त्रण गर्न सके ओजोन तह संरक्षणको अति नै महत्त्वपूर्ण उपाय हुनेछ। सिएफसीको साटो अन्य वातावरण मैत्री विकल्प प्रयोग गर्नुपर्छ। उत्पादनमा नियन्त्रण, आयात निर्यातमा नियमन, सुरक्षित स्टोरेज, सुरक्षित डिस्पोजल, पुनचक्रण र पुनप्राप्ति जसलाई अङ्ग्रेजीमा रिसाइक्लिङ एन्ड रिकभरी भनिन्छ, यी जस्ता उपायहरू अप्नाउनुपर्छ। फ्रिज, वातानुकूलक जसलाई एयर कन्डिसनर भनिने गर्छ, यस्ता उपकरणमा प्रयोग हुने शीतलक ग्यासको व्यवस्थापन अत्यन्त महत्त्वपूर्ण हुन्छ। उद्योगहरूले ओजोन मैत्री टेक्नोलोजीहरू अप्नाउनुपर्छ र विशेष गरी केमिकल इन्डस्ट्री, रेफ्रिजरेसन इन्डस्ट्रीमा ओडिएस तथा ओजोन तहलाई क्षय गर्ने पदार्थहरूको प्रयोग घटाउनुपर्छ। यसका लागि सरकार र उद्योगबीच सहकार्य आवश्यक हुन्छ। ओजोन तह संरक्षणको मुख्य उपाय प्रत्यक्ष रूपमा ऊर्जा संरक्षण मात्र होइन तर ऊर्जा दक्ष र वातावरण मैत्री शीतलीकरण तथा औद्योगिक प्रविधिले व्यापक वातावरणीय लाभ दिन सक्छ। अर्को एउटा मुख्य उपाय हो 3R को अवराधना। र यो 3R भन्नाले के बुझिन्छ भन्दा, 3R को मतलब रिड्युस, रियुज अनि रिसाइकल, जसलाई हामी न्यूनीकरण, पुनः प्रयोग र पुनः चक्रण पनि भन्छौँ। हानिकारक रसायन तथा अनावश्यक स्रोतको प्रयोग घटाउने, सम्भव भएसम्म सामग्रीको पुनः प्रयोग गर्ने, पुराना उपकरण तथा सामग्रीलाई सुरक्षित रूपमा पुनः चक्रण गर्ने।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अति नै चाखलाग्दो विषय अनि हामीले जान्नै पर्ने विषय ओजन स्तरको संरक्षणमाथि हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्रदान गरिरहेका छौँ। अनि आजको जानकारी लिएर हामी माझ उपस्थित हुनुहुन्छ नम्रता तामाङज्यू र हाम्रो यस विषयवस्तुलाई केही क्षण पर सार्दै अब भने हामी कार्यक्रममा लिन गइरहेका छौँ यो साङ्गीतिक विश्राम।

0: र यो साङ्गीतिक विश्राम पश्चात हाम्रा श्रोता अनि विद्यार्थी भाइ बहिनीहरूलाई कार्यक्रम शिक्षा ज्योतिमा स्वागत जनाउँदै फेरि हाम्रो कार्यक्रमको मूल विषयवस्तुलाई निरन्तरता प्रदान गरिरहेका छौँ।
1: र ओजोन तह संरक्षण गर्नमा सरकार र शिक्षा र जनचेतनाको एकदमै महत्त्वपूर्ण भूमिका रहेको छ र सरकारको भूमिका पनि यस ओजोन तह संरक्षणमा अत्यन्त महत्त्वपूर्ण हुन्छ। सरकारले कानुन निर्माण गर्नुपर्छ, ओजोन तह क्षय गर्ने पदार्थहरूको उत्पादन, बिक्री, आयात तथा प्रयोगलाई नियमन गर्नुपर्छ, अन्तर्राष्ट्रिय सम्झौता कार्यान्वयन गर्नुपर्छ, उद्योगको निगरानी गर्नुपर्छ, वातावरण मैत्री प्रविधिलाई प्रोत्साहन, जनचेतना कार्यक्रम सञ्चालन साथै प्राविधिक जनशक्तिलाई तालिम दिनुपर्छ, ओजोन क्षय गर्ने पदार्थहरूको अवैध व्यापार नियन्त्रण गर्नुपर्छ। ओजोन संरक्षण दीर्घकालीन रूपमा सफल बनाउन मानिसलाई समस्याबारे जानकारी दिन आवश्यक छ। विद्यालय तथा कलेजमा गोष्ठी, क्विज, डिबेट, पोस्टर प्रतियोगिता, निबन्ध, चेतना र्याली, वृत्तचित्र प्रदर्शन साथै विश्व ओजोन दिवस जस्ता कार्यक्रमहरू गर्न सकिन्छ र यस ओजोन तहको संरक्षण अति नै महत्त्वपूर्ण छ। हो, हामीले ओजोन तहलाई देख्दैनौँ, हामीले देख्छौँ त खालि खुला निलो आकाश। कल्पना गर्नुहोस्, एक बिहानी एउटा सानो बालक घरबाट स्कुलतर्फ निक्लिएर गइरहेको छ, हातमा किताब, काँधमा झोला र उसले देख्दैछ त सिर्फ एउटा खुल्ला निलो आकाश। उसलाई ओजोन तहको बारे केही थाहा छैन, उसलाई थाहा छ त केवल त्यो निलो खुल्ला आकाश, आकाशमा लाग्ने ती घाम र राति शीतल मधुर किरण दिने ती पूर्णिमा र ताराहरू। तर उसलाई के थाहा, त्यो निलो खुल्ला आकाशमाथि पनि एउटा तह छ जसले पृथ्वीलाई एकदमै ढाकेर बसेको छ र त्यसलाई ओजोन तह भनिन्छ। र यो उदाहरण मैले किन दिँदैछु भन्दा, किनभने हामी मानव जातिले नदेख्ने कुराहरू पनि एकदमै महत्त्वपूर्ण ध्यान दिनुपर्ने, त्यसलाई महत्त्व दिनुपर्ने एकदमै जरुरी छ। जसरी हामीले आकाश मात्र देख्छौँ तर आकाशमाथि पनि एउटा तह जसलाई हामी ओजोन तह भनिने गर्छौँ, त्यसलाई पनि हामीले महत्त्व दिनु अनि धेरै अनिवार्य रहेको छ। किनकि ओजोन तह नभए मानव जातिमा, वनस्पतिमा, कृषिमा र जल जीवनमा एकदमै धेरै नकारात्मक प्रभाव पर्ने क्षमता छ र यही ओजोन तह संरक्षणमा यो भूमिका पश्चात हजुरहरूसँग एउटा सानो कथा साझा गर्न चाहे। सन् 1980 अन्टार्क्टिकाको अत्यन्त चिसो भूमिमा रहेको ब्रिटिस अन्टार्क्टिक सर्वेका वैज्ञानिकहरू नियमित रूपमा वायुमण्डलमा रहेको ओजोनको मात्रा मापन गरिरहेका थिए। ती वैज्ञानिकहरू थिए जो फार्मन, ब्रायन गार्डिनर र जोनाथन स्याङ्क्लिन। तर बिस्तारै उनीहरूले त्यहाँको ओजोनको मात्रा कम हुँदै गइरहेको देखे। वर्षौँ वर्ष त्यहाँ वायुमण्डलको मापन गर्ने यी वैज्ञानिकहरूले हेर्दै जाँदा, मापन गर्दै जाँदा दिनहुँ त्यहाँको ओजोनको मात्रा

0: घटिरहेको देख्दा विश्वास नलागे पनि त्यहाँका तथ्याङ्कहरूले त्यही कुरा बारम्बार बताइरहेको थियो। अन्तत सन् 1985 उनीहरूले आफ्नो अनुसन्धान प्रकाशित गरेर विश्वलाई पहिलो पटक एन्टार्क्टिक ओजोन होलको बारे जानकारी गराए। यो वास्तवमा आकाशमा बनेको भौतिक प्वाल थिएन। हो, जब हामीले पनि एन्टार्क्टिक ओजोन होल भनेर सुन्यौँ नि, मैले धरि म विद्यार्थी थिएँ है, र एन्टार्क्टिक ओजोन होल भन्दा मलाई पनि लागेको थियो आकाशमा राम्रै एउटा प्वाल परेको होला भन्ने जस्तो लागेको थियो। तर यो वास्तवमा आकाशमा बनेको भौतिक प्वाल थिएन। यसको मतलब एन्टार्क्टिक माथि बनेको ओजोनको मात्रा अत्यन्त कम भएर असाधारण रूपमा ओजोन तह पातलो भएको मात्र हो। त्यसपछि वैज्ञानिकहरूले अनुसन्धान गर्दै जाँदा यसको सम्बन्ध मानवले प्रयोग गरेका CFCs जस्ता रसायनसँग रहेको प्रमाण बलियो हुँदै गयो। यो केवल एन्टार्क्टिकाको समस्या थिएन, यो सम्पूर्ण मानव जातिका लागि एउटा चेतावपूर्ण घण्टी औ वेकअप कल थियो। यसै घटनापछि सम्पूर्ण देशहरूले यस समस्यालाई गम्भीर रूपमा लिन थाले। अनि यहाँबाट कथाले अर्को सुन्दर मोड लिन्छ। मानिसले समस्या सृजना गर्यो, विज्ञानले समस्यालाई पहिचान गरायो, विश्वले एक भएर समाधान खोज्यो, र आज हामीसँग आशा गर्ने कारण छ ओजोन तह बिस्तारै पुनस्थापित हुने दिशामा छ। त्यसैले एन्टार्क्टिक ओजोन होलको कथा केवल वातावरण विनाशको कथा होइन, यो एउटा चेतावनीको कथा हो कि मानव क्रियाकलापले पृथ्वीलाई क्षति पुर्याउन सक्छ। तर योभन्दा पनि ठुलो यो कथा आशाको कथा हो कि विज्ञान, अन्तर्राष्ट्रिय सहकार्य र सही समयमा गरिएको सामूहिक प्रयासले पृथ्वीलाई भएको क्षति सुधार्न पनि सक्छ। ओजोन तह संरक्षणका निम्ति विश्वभरि राष्ट्रिय र अन्तर्राष्ट्रिय पहलहरू भइसकेका छन्। उदाहरण, ओजोन तह संरक्षणको इतिहासमा मोन्ट्रियल प्रोटोकल अत्यन्त महत्त्वपूर्ण अन्तर्राष्ट्रिय सम्झौता हो। यो 1987 अप्नाएको थियो। यसका मुख्य उद्देश्य ओजोन तह क्षय गराउने पदार्थहरूको उत्पादन र उपभोगलाई नियन्त्रण तथा क्रमश घटाउनु हो। यस मोन्ट्रियल प्रोटोकलमा हाम्रो भारत देशले पनि सहभागी जनाएको छ, र सन् 1992 भारत यस विश्वव्यापी सन्धिमा सामेल भएको थियो। हाम्रो यस मोन्ट्रियल प्रोटोकल सन् 16 सेप्टेम्बर 1987 भएको भएर हामी प्रत्येक वर्ष 16 सेप्टेम्बरको दिन विश्व ओजोन दिवस मनाउने गर्दछौँ। र मोन्ट्रियल प्रोटोकलको सम्झौता अन्तर्गत CFCs, हेलोन्स, कार्बन टेट्राक्लोराइड, मिथाइल क्लोरोफोम, मिथाइल ब्रोमाइड, हाइड्रोक्लोरोफ्युरोकार्बन जस्ता पदार्थहरूलाई चरणवृद्ध रूपमा नियन्त्रण गर्ने प्रयास गरिएको छ। र यस ओजोन तह संरक्षणको निष्कर्षमा भन्न पर्दा हजुरहरू समक्ष एउटा सानो लेख प्रस्तुत गर्छु है। ओजोन तह आकाशमा रहेको केवल ग्यासको तह होइन, यो पृथ्वीमा जीवनलाई सुरक्षित राख्ने प्रकृतिको अदृश्य कवच हो। आज हामीले ओजोन तहलाई जोगायौँ भने भोलि आउने पुस्ताले सुरक्षित आकाशमुनि जिउन पाउनेछ। पृथ्वी हामीले पुर्खाबाट पाएको सम्पत्ति मात्र होइन, भावी पुस्ताबाट लिएको जिम्मेवारी पनि हो। ओजोन तहले हामीबाट केही मागेको छैन, उसले त केवल हामीलाई सूर्यको कठोर किरणबाट बचाइरहेको छ। अब उसको अस्तित्व जोगाउने पालो हाम्रो हो। त्यसैले ओजोन तहलाई बचाऊ, पृथ्वीलाई बचाऊ, किनकि यसको सुरक्षा नै मानव जीवनको सुरक्षा हो। धन्यवाद।
1: आज कार्यक्रम शिक्षा ज्योतिमा अन्तर्राष्ट्रिय ओजोन संरक्षण दिवसको सो अवसरमा ओजोन स्तरको संरक्षण कसरी गर्नुपर्ने अनि ओजोन स्तरले हामी सजीव वस्तुमाथि कसरी प्रभाव पार्छन्, हाम्रो संरक्षणमा ओजोन स्तरको के कस्तो भूमिकाहरू छन् भन्ने विषयमाथि सविस्तार साथ हामीले साउथफिल्ड कलेज दार्जिलिङको सह प्राध्यापिका नम्रता तामाङबाट सविस्तार साथ जानकारी प्राप्त गर्यौँ, र उहाँले आफ्नै भेगका कतिपय उदाहरणहरू दिनुभएर हामीलाई यस ओजन स्तरको संरक्षणमा हामी सबै लागि पर्नुपर्छ भन्ने एउटा सन्देश पनि राख्नुभयो। र श्रोताहरू, यसै विषयवस्तुको अन्त साथसाथै हाम्रो कार्यक्रम शिक्षा ज्योतिको निर्धारित समय पनि पुरा भइसकेको छ अनि घडीको काँटाले पनि हजुरहरूबाट छुट्टिने सङ्केत दिइरहेको छ, र आगामी कार्यक्रमहरूमा नयाँ विषयवस्तुहरू

नयाँ ज्ञानका कुराहरू, नयाँ नौलो अध्यायहरू साथै विद्यार्थी भाइ बहिनीहरूको पाठ्यक्रम अन्तर्गत रहेको पाठका विषयहरू लिएर हजुरहरू समक्ष उपस्थित हुने बाचा गर्दै साथसाथै कार्यक्रम शिक्षा ज्योतिमा यो अन्तिम गीत हाम्रो श्रोता विद्यार्थीहरू माझ राख्दै आजलाई पनि कार्यक्रम शिक्षा ज्योतिको यस अङ्कबाट हजुरहरूको सञ्चालिका म नम्रता लगायत कार्यक्रम प्रस्तुता लेखनाथ राई पनि हजुरहरूबाट उजेल हुन चाहन्छौ।

यतिन्जेल प्रस्तुत थियो शैक्षिक कार्यक्रम शिक्षा ज्योति। हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको केही क्षणमा नै समा प्रसारण गरी सुनाइरहेछौ आकाशवाणी दिल्ली केन्द्रको हिन्दीमा समाचार।

समय यस बेला बेलुकीको 5:05 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.2 मेगाहर्ज लगायत प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म। अब प्रस्तुत छ फौजी कार्यक्रम जय जवान।

कार्यक्रमको दोस्रो प्रस्तुति राखिरहेछौ चलचित्र बजरंगी भाइजानबाट केकेको शर्मा, शब्द कौशल मुनिरको अनि संगीत रहेको छ प्रीतमको।

यसरी नै श्रोताहरू समक्ष विविध हिन्दी चलचित्रका गीतहरू सुनाउने क्रममा अब यो अघिल्लो प्रस्तुति राखिरहेछौँ। चलचित्र बॉडीगार्डबाट एस किङ अनि क्लिन्टन सेरेजोको युगल स्वरमा।

यतिखेर हामी श्रोताहरू समक्ष राखिरहेका थियौँ विविध हिन्दी चलचित्रका गीतहरू फौजी कार्यक्रम जय जवान अन्तर्गत। त हामी कार्यक्रमको अन्त्यतिर आइसकिसकेका छौँ। त स्वीकार्नुहोस् कार्यक्रमको यो अन्तिम प्रस्तुति चलचित्र डिसुमबाट जोनिता गान्धी अनि अमित मिश्रको, युगल शर्मा, शब्द कुमार अनि आशिष पण्डितको, सङ्गीत रहेको छ प्रीतमको।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब अघिल्लो क्रममा प्रस्तुत छ पाश्चात्य संगीतको कार्यक्रम मेलोडी इभिनिङ मेलोडीज।

0: So as we enjoy the rest of this musical evening, let's spare a thought for that invisible shield above us. We may not see the ozone layer, but every clear sky and every sunny afternoon reminds us that our planet has plenty worth protecting. And if there's one thing to take away from today, it is hope. Environmental news can often feel heavy and overwhelming, but the story of the ozone layer proves that global environmental disasters are not inevitable. We change our habits, we change the laws, and we can save our sky. Let's keep that same energy going for all other challenges our planet faces today. Protect the shield that protects you. With that, we have come to the end. Now it's time for the news headlines in Nepali.
1: आकाश पानी हो मुख्य समाचार देवेन थापाबाट सुन्नुहोस्। विदेश मन्त्री एस जयशंकरले आज थिम्पूमा भूटानका विदेश मन्त्री ल्यानपो डिएन ढुङ्गेलसँग भेट गर्नुभयो र संयुक्त रूपमा व्यापक सहयोगको समीक्षा गर्नुभयो। पीएम विश्वकर्मा योजनाले भोलि 3 वर्ष पूरा गर्दैछ। यस योजना अन्तर्गत 3 लाख लाभार्थीहरूलाई पञ्जीकरण गर्ने लक्ष्य हासिल गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्लीको यशोभूमिमा सेमिकन इन्डियाको 5 औं संस्करणको उद्घाटन गर्नुहुँदैछ। केन्द्रीय क्याबिनेटले कर्मचारी भविष्य निधि सङ्गठन इपिएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। साउदी अरबको मक्का नजिकै भएको ड्रोन हमलालाई लिएर भारतले गहिरो चिन्ता व्यक्त गरेको छ। केन्द्रीय पर्यावरण वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले विज्ञानको नेतृत्वमा हुने कार्य स्थायी चिसो र पर्यावरणीय रूपमा जिम्मेवार तकनिकीप्रति प्रतिबद्धता व्यक्त गर्न नागरिकहरूलाई आग्रह गर्नुभएको छ। केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले सरकार

सरकारलाई कर सम्बन्धी प्रस्तावहरूले दर कटौती छुट वा सहुलियतहरूभन्दा माथि देशलाई पहिलो स्थानमा राख्नुपर्ने कुरामा जोड दिनुभएको छ। पश्चिम बङ्गालमा दुई दिवसीय 33 राज्य विज्ञान तथा प्रौद्योगिकी काङ्ग्रेस आज कोलकातामा सुरु भएको छ। मध्यप्रदेशमा प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन र उहाँको सार्वजनिक जीवनको 25 वर्ष पूरा भएको अवसरमा भोलि 17 सितम्बरदेखि 1 महिना लामो सेवा सङ्कल्प अभियान सुरु गरिनेछ। जलशक्ति मन्त्री सीआर पटेलले राज्य र केन्द्रशासित प्रदेशहरूसँग भर्चुअल बैठकको क्रममा स्वच्छ सेवा आकलन एसएसएको शुभारम्भ गर्नुभयो। अनि मौसम विभागले आज अण्डमान निकोबार द्वीप समूह, अरुणाचल प्रदेश, असम, मेघालय, हरियाणा, चण्डीगढ, पन्जाब र दिल्लीमा अत्याधिक वर्षाको सम्भावना व्यक्त गरेको छ। आकाशवाणीबाट मुख्य समाचार पूरा भयो। 6:50 मा प्रादेशिक समाचारले पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

समय यस बेला बेलुकीको 6:02 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब भने यहाँहरू समक्ष राखिरहेछौँ हिन्दी चलचित्रका गीत। चलचित्र दिलवालेबाट राखिरहेछ यो प्रथम कोशीले अरिजित सिंह अनि अन्तरा मित्रको युगल शर्मा।

0: नमस्कार वीर दाजु, आइपुगे म पनि।
1: ए नमस्ते नमस्ते चुल्ठे भाइ, आउनुहोस् आउनुहोस्, ठिक समयमा आइपुग्नु भएछ नि।
0: ए हजुर हजुर, म त तपाईँलाई देखेँ हो, अघि नै आएर पर्खिरहनु भएको थियो कि के हो, म त ढिलो ढिलो भयो कि क्या हो जस्तो पनि लाग्यो नि।
1: हजुर हजुर चुल्ठे भाइ, अनि अब यसरी हामी भेटघाट भएपछि सधैँ विभिन्न विषयहरूमा कुराकानी गर्छौँ।
0: हो
1: आज चाहिँ हामी आफै कुराकानी नगरेर नि,
0: हजुर
1: मैले सभामा एकजना अतिथि निम्ताएको थिएँ, उहाँ आउनु हुँदै होला।
0: ए हजुर हजुर हजुर, अब अतिथि त आउनु भएको छैन, अब अतिथिलाई त्यसै पर्खिने हो कि के गर्ने त?
1: उहाँलाई पर्खिँदै एउटा गीत सुनिहालौँ न त हामी।
0: ए हुन्छ हुन्छ हुन्छ, पर्खिनु पनि हुने, यसो भर्खर भर्खर आएको थकाइ पनि मेटिने। हुन्छ हुन्छ, सुनौ।

0: बडा रमाइलो भयो, आनन्द आयो। यहाँ गीत सुन्दा सुन्दै हाम्रो अतिथि पनि आइपुग्नु भएछ, अनि अतिथिलाई त चिन्न सकिनँ, परिचय गराइदिनुहोस् न वीर दाजु।
1: अवश्य अवश्य, यहाँ पहिलोचोटि नै हुनुहुन्छ हाम्रो सभामा।
0: ए हजुर हजुर,
1: यहाँ हुनुहुन्छ सुमित देवान।
0: हजुर हजुर,
1: यहाँलाई स्वागत छ, नमस्कार।
0: स्वागत छ,
2: नमस्ते। नमस्ते, तपाईँलाई पनि धेरै धेरै धन्यवाद है हजुरहरूले मलाई निम्ताउनु भएकोमा।
1: अनि चुल्ठे भाइ,
0: हजुर,
1: यहाँ चाहिँ खरसाङ महकुमा अन्तर्गत मार्ग्रेट होप चियाबारी निवासी हुनुहुन्छ।
0: हजुर हजुर हजुर,
1: धेरैलाई यो मार्ग्रेट होप सम्बन्धी अब कताबाट जाने के जाने भन्ने कुरो थाहा छैन होला, यहाँबाटै सुन्नु न। पहिले चाहिँ कस्तो स्थान हो मार्ग्रेट होप, कहाँबाट जानुपर्ने बताइदिनु।
2: मार्ग्रेट होप हाम्रो जुन चाहिँ हाइवे छ, हाइवेको सिधा जाँदा जाँदा तपाईँले विशेष गरी सेलेसन कलेज जुन चाहिँ छ त्यसको चाहिँ मुनि गोराबारी, त्यो गोराबारी चाहिँ
1: फाटक भएर
2: मार्ग्रेट होप भन्छ। खास त हाम्रो बरारिन्टङ हो, खासमा चाहिँ पहिला चाहिँ बरारिन्टङ भन्थ्यो, अन्त अहिले चाहिँ अब त्यो जुन चाहिँ हाम्रो जो कम्पनी चिया बगानको कम्पनीको मालिकको जुन चाहिँ छोरी हुनुहुन्थ्यो अरे,
0: उहाँको
2: नामको हिसाबमा चाहिँ मार्गेस भन्ने हुनुहुन्थ्यो अरे, अन्त उहाँको नाममा चाहिँ नामाङ्कन गरेको भनिन्छ मार्गेस होप चाहिँ। अन्त त्यही हामी मार्गेस होप चियाबारी।
0: सलेसन कलेज पुग्नभन्दा अगाडि एउटा ओह्रालो जाने बाटो छ नि, त्यहाँनिर ठुलो हरियो एउटा उयसमा लेखेको त्यहाँबाट चाहिँ जानु पर्यो।
2: हजुर, त्यही बाटो, त्यही बाटो भने तपाईँहरू 15 मिनटमा आइपुगिहाल्नु हुन्छ।
1: अनि तपाईँहरूकोतिर त सेलेमेन्डरहरू पनि पाइन्छ भनेको सुनिन्छ।
2: हजुर हजुर हजुर, सेलेमेन्डरहरू पनि पाइन्छ है, अलिकति अब रिनाउन छ। अब त्यहाँ एउटा मार्गेस्ट होप भनेपछि त्यहाँ भन्ज्याङ भन्ने एउटा झिल छ, त्यहाँ सेलेमेन्डर पनि, हिमालयन सेलेमेन्डरहरू पनि पाइन्छ। साथै अब मार्गेस्ट होप चाहिँ अब तपाईँले अलिकति त्यो 1955 सालको इतिहास पनि बोकेको एउटा ठाउँ पनि हो। हामी चाहिँ त्यहीँबाट आउँछौँ विशेष गरी, अहिले चाहिँ हामी त्यहीँ बस्दैछौँ। त्यहाँ एउटा सानो हामी एउटा उद्यमी हामीले सुरु गरेको छौँ, उद्यम त्यही चलाइरहेको छ अहिले।
1: हजुर, अनि चुल्ठे भाइ,
0: हजुर,
1: आज चाहिँ हामी यहाँले के गर्दै हुनुहुन्छ भन्ने कुरामै जान्नुपर्ने रहेछ, किनभने यहाँहरूले आफ्नै बलबुतामा यो कार्य गर्दै हुनुहुन्छ नि त।
0: हजुर हजुर, उद्यमी भनेपछि त के गर्नुहुँदैछ, कसो कसो गर्नुहुँदैछ भन्ने कुरा त जान्नै पर्यो। अनि उहाँले मार्गेट सपको कुरा गर्दाखेरि, गाउँको कुरा गर्दा त त्यहाँ पनि जाउँ जाउँ जस्तो लाग्यो, पछि भयो भने जानुपर्छ है वीर दाजु।
1: अवश्य अवश्य चुल्ठे भाइ,
0: हजुर।
1: अनि तपाईँले यो जुन उद्यम सुरु गर्नुभयो नि, यसको पछाडिको अलिकति हामीलाई बताइदिनुहोस् के छ इतिहास।
2: अब मार्गेट सप चिया भनेपछि त टी गार्डनमा त आयो, अब टी गार्डनमा भने चाहिँ हरियो चियापत्तीमा त बुझिन्छ, तर अब त्यो चियापत्तीभित्र पनि अब हामीले त्यही क्षेत्रमा हामी युवाहरू मिलेर हामीले केही एउटा सानो एउटा उद्यमी हामीले सुरुवात गरेको छौँ। त्यो चाहिँ अब हामीले सतुवाको हामी सानो एउटा मिल हामी चलाउने गर्छौँ, सानो एउटा हाम्रो फ्याक्ट्री छ, त्यही हिसाबले हामी चलाउने कोसिस गरिरहेको छौँ। र यो चाहिँ अब विशेष गरी अब तपाईँहरूलाई अलिकति हामी जानकारी दिनु चाहँदा चाहिँ 2019 नै यो सुरु गरेको हो। यो चाहिँ खासै जोरबङ्गलामा थियो, अन्त हामीले चाहिँ मार्केट स्टपमा चाहिँ हामीले युनिट सुरु गरेको छौँ, यसमा चाहिँ एउटा भाग सुरु गरेको छौँ। अन्त चिया बगानमा चाहिँ विशेष गरी अब यो हामीले चाहिँ अलिकति केही गर्नुपर्छ भन्ने हिसाबले हामीले गरेको, किनभने

0: को स्थितिमा चाहिँ धेरै मानिसहरू पलायन भएर घर घर रित्तो भएर गइरहेको समय चाहिँ युवाहरूलाई अब कुनै प्रकारको अवसर नहुँदा चाहिँ हामी आफैले नै कोसिसमा हामी छौँ
1: है। अनि यो उद्यम सुरु गर्नुभन्दा पहिले है तपाईँहरूले जुन मिलको कुरा गर्नुभयो है यसको निम्ति त अब आवश्यक मसिनहरू पनि चाहियो।
0: हजुर हजुर हजुर।
1: त्यो मसिनहरू तपाईँहरूले कसरी जोगाड गर्नुभयो, यसको पछिको के कुराकानीहरू छ यो पनि बताइदिनुहोस् न।
0: विशेष गरी हामीले त अब यो मसिनहरू चाहिँ आफ्नै अब बलबुतामा हामीले गर्यौँ है, कुनै अब हामीले सरकारी सहुलियतहरू बिना नै हामीले यो गर्यो है, किनभने अब चिया बगानमा बस्छौँ हामीले कुनै प्रकारको सहयोगहरू हामीले पाउँदैनौँ है, आफ्नै कतैबाट प्राइभेट लोनहरू लिएर चाहिँ हामीले गरेको छौँ है। त्यसमा चाहिँ अब त्यो प्राइभेट लोनमा त मसिन किन्नु पर्यो है, त्यहाँ अलिकति राम्रो सफा भएको एउटा सानो मिलहरू पनि बनाउनु पर्यो, त्यो चाहिँ आफ्नै हामी बलबुतामा गरिरहेको छौँ। त्यही अब प्राइभेट लोनहरू जस्तो गरेर हामीले यो चलाइरहेको छौँ, अहिले चाहिँ चलिरहेको छ। हामी विशेष गरी हामी चानाको सतुवा, मकैको सतुवा, मल्टिग्रेन है, हामीले त्यस्तोहरू चाहिँ दाना दुनीहरू चाहिँ हामीले बनाइरहेको छौँ। र सतुवा भन्दा मान्छेले अब नजरअन्दाज गर्छ, तर हाम्रो मेन उद्देश्य चाहिँ के हो भन्दा चाहिँ आफ्नै क्षेत्रमा हामी केही गर्ने है, र यहाँको क्षेत्रको किसानहरू जो हुनुहुन्छ है, जस्तै अब पहिला त धेरै मकैहरू रोप्थ्यो है, कोदोहरू रोप्थ्यो है, अहिले त्यो त हामीले पाउँदैन पनि है, तर अब हामीले यही प्रोत्साहन गरिरहेको छ कि आफ्नै क्षेत्रमा हामी केही उत्पादन है हामीले यो गर्ने भनेर चाहिँ हामीले प्रयासहरूमा हामी गइरहेको छौँ।
2: हजुर। अनि तपाईँले जुन चाहिँ यो अब उद्योग गर्नुहुँदैछ, यसमा चाहिँ अब युवा पिँढीले अब अरू क्षेत्रमा अन्य क्षेत्रमा पनि तपाईँहरूलाई हेरेर गर्ने अब सोच बनाउँछ नि त, यसमा आम्दानी के कस्तो छ त्यो विषयमा पनि यसो बताइदिनुहोस् न।
0: होइन, यसमा चाहिँ यो चाहिँ यो बिजनेस चाहिँ अब यो व्यापार चाहिँ पहिलादेखि नै अब छ मार्क है, यो यसमा बजारमा छ, तर पनि अब हामी नयाँ हो भने त होइन, तर हामीले चाहिँ नयाँ कुरा चाहिँ के गरेको छौँ भन्दाखेरि चाहिँ मार्केटमा चाहिँ तपाईँले यो टाइपको पौष्टिक आहारहरू जस्तै मकैहरू, चानाहरू, यो मल्टी भनेको चाहिँ तपाईँको धेरै दाना दुनी मिसाएर हामी बनाएको हुन्छौँ, त्यसलाई चाहिँ हामी मल्टिग्रेन भन्छौँ है। तर त बजारमा चाहिँ तपाईँले खुल्ला पाउनुहुन्छ है, तर अब त्यो खुल्ला कहिले समयको हो है, त्यसको कुनै डेट एक्सपायरहरू हुँदैन, म्यानुफ्याक्चर त्यो कहिले बनिएको त्यो हुँदैन, तर हामीले चाहिँ यो कोसिस गरेको छ कि मान्छेलाई त्यो म्यानुफ्याक्चर डेटहरू दिएर है, अब त्यहाँ फसाइको लाइसेन्सहरू हामीले फुड सेफ्टी एन्ड स्ट्यान्डर्ड अथोरिटी अफ इन्डियाको जुन चाहिँ त्यो लाइसेन्सहरू लिएर हामीले गरेको छ, त्यसमा चाहिँ तपाईँले यो चाहिँ नयाँ कुरा हो, किन भन्दा अब बजारमा त खुल्ला पाउनुहुन्छ, त्यो फुड कहिलेको हो, त्यो बासी हो कि ताजा छ कि छैन है, मान्छेको स्वास्थ्यको निम्ति राम्रो हो कि होइन भनेर है, तर हामीले चाहिँ यो कुराहरू गरेर चाहिँ मान्छेलाई हामीले दिने कोसिस गरिरहेको छौँ है। र अब यो चाहिँ हामीले अलिकति यो बिजनेसको रूपमा चाहिँ अलिकति व्यापारको रूपमा चाहिँ धेरै राम्रो, जस्तै बजारमा पाइने जस्तो पौष्टिक पोषणको चिजहरू छ है, धेरै ठुलो छ, तर पनि अब हामीले आफ्नै क्षेत्रमा हामीले अब यो स्थानीय क्षेत्रमा हामीले बनाएको उद्योगको रूपमा चाहिँ हामीले बजारमा हामीले चाहिँ त्यसलाई निकालिरहेको छौँ है। र अब अलिकति भन्नुको मतलब चाहिँ यो हो कि अब हामीले क्षेत्रमै हामीले केही गर्नुपर्छ, बाहिर मात्रै हाम्रो एकदम पलायन भएर जाने जुन चाहिँ एउटा जुन चाहिँ होरबाजी छ त्यसलाई रोक्ने पनि एउटा प्रयास हो, र हामी आफ्नै क्षेत्रमा खुल्ला रूपमा भन्दा चाहिँ हामीले त अब आफू यो गर्नु पनि छ, म त हामी फर्स्ट जेनेरेसन होला यसरी फर्स्ट व्यापार गर्नेहरू चाहिँ, त्यो चाहिँ इम्पोर्टेन्ट कुरा हो कि अब कमनमा भनेपछि चियापत्ती टिप्छ, अरूको सेवा गर्छ, तर अब हाम्रो समुदायमा चाहिँ यो एकदम हामी फर्स्ट होला, जस्तै सानो भए पनि एउटा मसिन चलाएर बस्नेहरू, न त अरूकै मसिनमा हामी निर्भर छौँ
1: है। ठिकै कुरा गर्नुभयो। अनि तपाईँले कुरै कुरामा अघि यो तपाईँले जुन उत्पाद गर्नुहुन्छ है, त्यो चाहिँ FSSI मान्यता प्राप्त भनेर भन्नुहुँदैछ
0: है,
1: अब यो जुन विभाग छ है त्योबाट मान्यता प्राप्त गर्नु पनि एउटा ठुलो कुरो हो, तपाईँले यसको चाहिँ कसरी प्रक्रिया के थियो?
0: होइन, यो प्रक्रिया चाहिँ केही ठुलो कुरा छैन, यसमा चाहिँ हाम्रो चाहिँ जोर बङ्गलामा अलरेडी हाम्रो अगावैमा हाम्रो त्यहाँ एउटा यो सानो एउटा युनिट छ, त्यही हिसाबले एउटा ल्यान्डको डकुमेन्ट चाहिन्छ, र फुडलाई हामीले जुन चाहिँ के बनाएको छौँ है, जस्तै हामीले यो मिल जुन चाहिँ छ सतुवाको, त्यसको लागि एउटा स्याम्पल टेस्ट लानुपर्छ, स्याम्पल टेस्ट लगेपछि त्यो उसले FSSI फसाइले चाहिँ तपाईँलाई लाइसेन्स दिन्छ, त्यो फुड हेरेर नै तपाईँको
1: शुद्ध चाहिँ
0: हुनु पर्यो, शुद्ध चाहिँ हुनु पर्यो, तर अब यो चाहिँ राम्रो
1: तपाईँको बात काटेको जस्तो शुद्धता र गुणस्तर
0: हुनु त्यो चाहिँ जहाँ छ, अब बजारमा खुल्ला पाइरहेको छ, तर त्यो शुद्धता छ कि छैन त्यो के हो त्यो
2: चाहिँ।
1: अनि चुल्ठे भाइ, आज हाम्रो सभामा मार्ग्रेट सोप खरसाङ निवासी सुमित देवान आउनु भएर यहाँले गर्दै गर्नुभएको जुन उद्यम छ है यो विषयमा हामीलाई जानकारी गराउनु हुँदैछ, अनि यहाँहरूले चाहिँ सतुवाको उत्पादन

0: सक्दै हुनुहुन्छ भन्ने कुराहरू हामीले बुझ्दैछौँ। यहाँलाई सोध्नुपर्ने कुराहरू त अझै छ, तर त्योभन्दा अगाडि चाहिँ यहाँलाई पनि एकछिन विश्राम गराएर एउटा गीत सुनाइदिउँ न।
1: ए हुन्छ हुन्छ, अब अतिथि आउने बित्तिकै बोल्नु लागेको लागेछौँ, उहाँलाई पनि यसो मनोरञ्जन हुने हुन्छ, सुनाउन त।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो। अब हामीले मनोरञ्जन त गर्यौँ, यहाँ अतिथिलाई चाहिँ हाम्रो गीत कस्तो लाग्यो कुनी?
1: धेरै धेरै राम्रो लाग्यो है।
0: हजुर हजुर।
2: अनि चुल्ठे भाइ,
0: हजुर,
2: आज हाम्रो सभामा खरसाङ मार्ग्रेट छोप निवासी सुमित देवान आउनुभएर हामीलाई यहाँले गर्दै गर्नुभएको सत्वाको जुन उद्यम छ है, यो सम्बन्धी जानकारी गराउनु हुँदैछ। तपाईँको केही छ सोध्नुपर्ने कुराहरू?
0: छ नि, म त्यही सोध्न लागेको थिएँ। सुमितज्यू, यो जुन चाहिँ तपाईँहरूले मिल सुरु गर्नुभएको छ है, 2019 सुरु गर्नुभयो भनेर भन्नुहुँदैछ, तपाईँहरूको जुन चाहिँ यो उत्पाद छ, यो चाहिँ बजारमा कसरी लानुहुन्छ? 2019 समयमा कस्तो थियो बजार व्यवस्थापन, अनि अहिले कस्तो छ, त्यो विषयमा पनि बताइदिनुहोस् न।
3: अब बजार भनेपछि त बजारमा त मोलतोल हुन्छै हुन्छ है। त्यसमा अब बजारमा त धेरै प्रतिस्पर्धाहरू पनि छ है, बजार भन्ने त्यही हो। तर अब यसमा चाहिँ हामीले अलिकति हाम्रो कोसिस त्यही भने, अघि हामीले चाहिँ नयाँ कुरा दियौँ, हामीले चाहिँ म्यानुफ्याक्चरहरू डेटदेखि लिएर यसको गुणस्तर है, यो लाइसेन्सहरू दिएर जुन चाहिँ काम गऱ्यौँ, यसले चाहिँ अलिकति बजारमा चाहिँ अलिकति भए पनि नयाँ कुरा भयो। र यो माथि धेरै मान्छेहरूले चाहिँ यो रुचाइरहेको छ, यो हाम्रो जुन चाहिँ अब हुन त सतुवा भनेपछि तपाईँको हामी ग्रेन मात्रै गर्छौँ, त्यसलाई पिसेर हामी बनाउँछौँ है, त्यति मात्र हो। तर यो चानाको र मकैको, तर मल्टी जुन चाहिँ हाम्रो मल्टिग्रेन छ, धेरै दाना दुनियाँ हामीले त्यसलाई पेलेर हामी बनाउँछौँ, त्यो चाहिँ धेरै मान्छेले रुचाएको छ है। यो जमानामा त धेरै मान्छेहरूको जीवन एकदम कस्तो अब भागदौड डरलाग्दो छ, बिहान त खाना खानु पनि भ्याउँदैन, पानी खानु पनि भ्याउँदैन होइन। अन्त त्यो हिसाबमा त तपाईँहरूको लागि चाहिँ यो राम्रो हो, सतुवा खानु चाहिँ बिहान 2-3 चम्ची तपाईँले खानुहोस्। तपाईँले चिनीसँग खानुहुन्छ कि दुधसँग खानुहुन्छ कि चियासँग खानुहुन्छ, यो चाहिँ सजिलो हुन्छ। त्यो हुँदाखेरि चाहिँ मान्छेले अब इन्स्टेन्ट हुन्छ नि, त्यो छुट्टो नै अब उयो एकदम यो अलिकति ब्रान्डको जुन चाहिँ हाम्रो खाजाको रूपमा पनि हामी खानु सकिन्छ। त्यो हुँदाखेरि चाहिँ यो मार्केटमा चाहिँ एकदम राम्रो, यो बजारमा चाहिँ यसको माग राम्रो छ। त्यसै कारणले अनुरोध पनि गर्छु है, अब यसरी अब हाम्रो कतै हाम्रो क्षेत्रको यो सानसानो यो सतुवाहरू पनि तपाईँले खाइदिने है अनुरोध हामीले राख्न चाहन्छौँ। र यो सानसानो व्यापारहरूलाई क्षेत्रमा जुन चाहिँ व्यापारहरू भएको छ त्यसलाई पनि प्रोत्साहन गरे

0: दिने हामी सानो अनुरोध पनि तपाईँलाई राख्न चाहन्छु है।
1: अवश्य अवश्य। अनि अर्को कुरो नि, अब बजारमा तपाईँहरूको जस्तो अरू चिजहरू पनि हुन्छ है, सत्वाकै सामग्रीहरू, अनि कतिजनाले यसलाई धेरै दिनसम्म नबिग्रोस् भनेर चाहिँ विभिन्न प्रकारको रासायनिक औषधिहरू पनि व्यवहार गर्छ है। तपाईँहरू चाहिँ रासायनिक औषधिहरू व्यवहार गर्नुहुन्छ कि हुँदैन?
0: हामी त यस्तो रासायनिक औषधिहरू कुनै प्रकारको नै हामी त्यसमा हामी मिलावट गर्दैनौँ है। त्यो तपाईँले हामीले लेखेको हुन्छ कि यो चाहिँ छ महिनाभित्रमा चाहिँ तपाईँले उपयोग गर्न सक्नुहुन्छ भनेर हामीले भन्छौँ, र छ महिनामा डेट एक्सपायर हुन्छ भने चाहिँ त्यसको मियाद सकिन्छ भने चाहिँ हामी त्यही दोकानमा गएर त्यही हामी डिस्पोज गरिदिन्छौँ, हामी त्यसलाई रिटर्न गर्दैनौँ। किनभने चाहिँ हामी एकदम ग्राहकको स्वास्थ्यलाई चाहिँ हामी ध्यान दिएर नै यो व्यापार हामीले गरेको छौँ है। हुन त अब सतुवा सुन्छ, सुन्दामा सतुवा मात्र, तर यो धेरै पौष्टिक आहार, हामी त अब अलिकति चिया बगानको मान्छेले त त्यस्तो खानु राम्रो पनि पाउँदैन कम्ती हाजिरा भएको, तर उहाँले चाहिँ एकदम यो पौष्टिक आहारको रूपमा लिनु सकिन्छ, एकदम राम्रो हो है। एकदम किनभने मिलावटै छैन, जे छ त्यही हामी दिइरहेको छ, त्यसलाई नै डस बनाएर, तर यति हो हाम्रो जुन चाहिँ प्याकेजिङ हुन्छ है, त्यो चाहिँ एकदम हामीले मजाले डबल प्याकेजिङ गरेको हुन्छ यसमा चाहिँ, एकदम त्यसमा हावाहरू बाहिरको हावाहरू लाग्दैन, किनभने चाहिँ यसमा छुट्टो धुसाहरू राख्ने चान्सेसहरू हुन्छ नि त, अन्त त्यसको लागि चाहिँ डबल एकदम उयो लगाएर चाहिँ हामीले त्यसरी हामीले बजारमा हामीले दिइरहेको छौँ है, त्यसै हामीले गरिरहेको।
2: अनि सुमितज्यू, यो जुन चाहिँ तपाईँले उद्यम गर्नुहुँदैछ, जुन चाहिँ अब एउटा बिजनेसै भनौँ गर्नुहुँदैछ, यसमा चाहिँ चुनौतीहरू चाहिँ कस्तो कस्तो झेल्नु पर्यो तपाईँहरूले सुरुवातको दिनदेखिको अहिलेसम्म?
0: चुनौती त धेरै हामीले झेल्नु परिरहेको छ, किन भन्दाखेरि हामीले कुनै प्रकारको पनि जुन चाहिँ क्षेत्रमा बस्छौँ कुनै प्रकारको पनि हामीले सहयोगहरू पाउँदैनौँ है। सहयोग भन्दाखेरि चाहिँ सरकारी सहयोगहरू चाहिँ हामीले पाउँदैनौँ है। त्यसै कारणले चाहिँ आफ्नै बलबुतामा हामीले काम गर्दाखेरि चाहिँ यो व्यापारलाई चाहिँ अलिकति बढाउने, किनभने अलि यसको माथि यो व्यापारमा धेरै मानिसहरू पोसिसकेको छन् है, धेरै धेरै ठुल्ठुलो उयोहरू पनि पोसिसकेको छन् है। तर पनि अब हामीले चाहिँ अहिलेसम्म मेन चाहिँ के भन्दाखेरि चाहिँ जुन चाहिँ यो यसको लेनदेनकोहरू चाहिँ अलिकति समस्याहरू हुन्छ है, तर यसमा चाहिँ आय स्रोत चाहिँ एकदम राम्रो छ, त्यो रिटर्न पनि राम्रो हुन्छ यसमा। तर अब योलाई चाहिँ अब हामी चाहिँ के गर्छौँ भने चाहिँ हामी नै वर्कर हो, मार्केट गर्नु पनि हामी जान्छौँ है। हामी त्यो चाहिँ अब अहिले हामीले गरिरहेको छौँ, मार्केटमा हामी दोकान जाँदै हामीले बिक्री हामीले आफ्नो उयोलाई सामग्रीलाई हामीले मान्छेको दोकानेमा बजारमा लगेर है हामीले त्यसरी त्यसलाई मार्केटिङहरू हामीले गरिरहेको त छौँ अहिलेसम्म त। तर अब चुनौती चाहिँ धेरै छ चुनौतीहरू, किन भन्दाखेरि यो जुन चाहिँ हामीले कुरा गर्दाखेरि मेन चाहिँ के भन्दा चाहिँ आफ्नै चुनौती भन्दा पनि हामीले जुन चाहिँ यो हाम्रो यो लोकल कुराहरूलाई चाहिँ हामी अलिकति यसलाई प्रमोट गर्नु खोजिरहेको छ। तर हामीले यो मकैहरू पनि लोकल क्षेत्रमा हामीले त्यस्तो हामीले कम्ती पाउँछौँ है, र हामी त्यही अलिकति त्यही हामी लोकल भन्दा पनि यो लोकल चाहिँ प्रडक्ट हो, तर कतिवटा सामानहरू चाहिँ अब बाहिरै बाहिरै आउँछ। अब तपाईँलाई अनेस्टली कुरा राख्दाखेरि चाहिँ हाम्रोमा मकै रोक्नुहरू छोड्यो है, चानाहरू, त्यो चाहिँ हामी चाहन्छौँ कि अलिकति त्यसलाई चाहिँ हामीले अलिकति हामी लानु चाहन्छौँ, त्यसरी अघि लानु चाहन्छौँ, आफ्नै क्षेत्रमा उत्पादन गरोस् मान्छेले, त्यसले नै आफ्नै क्षेत्रमा कृषिहरूको पनि अलिकति त्यसको राम्रो होस् व्यवसाय भन्ने हामी चाहन्छौँ। तर त्यो कुराहरू चाहिँ नहुँदा धेरै असुविधाहरू हुन्छ, जस्तै कोदै पाउँदैन आजकल त, अन्त हामी कोदो त कति डिमान्ड हुन्छ हो कोदोको, अन्त त्यो कुराहरू चाहिँ डिमान्डलाई चाहिँ फुलफिल गर्न चाहिँ सक्दैन हामी,
1: के भन्दाखेरि जुन चाहिने सामग्रीहरूको कमीले गर्दा
0: कमी छ
2: भनेपछि तपाईँहरूको जुन चाहिँ मकै भयो, कोदो भयो, चाना भयो, सबै कुराहरू चाहिँ अब क्षेत्रमा उत्पादन नभएपछि बाहिरबाट मगाउनु पर्ने बाध्यता पनि हुन्छ,
0: बाहिरबाट मगाउँदाखेरि चाहिँ अलिक कस्ट पनि पर्यो, ट्रान्सपोर्टेसनदेखि लिएर है सबैको धेरै त्यसको हामीले दिक्कत चाहिँ हुन्छ। तर अहिले चलिरहेको छ र धेरै मानिसहरूसँग किसानहरूसँग हामी बातचित पनि भइरहेको छ कि तपाईँले कोदो रोप्नुहोस्, तपाईँले मकै रोप्नुहोस्, तपाईँले यो गर्नुहोस् भन्ने चाहिँ कुराहरू भइरहेको छ।
1: अनि तपाईँले जुन यो सतुवाको उद्योग गर्दै हुनुहुन्छ है, यो उद्योगलाई तपाईँहरू कहाँसम्म लैजाने सोच राख्नु भएको छ?
0: हामी चाहिँ बजारमा जुन चाहिँ पौष्टिक आहारहरू आइरहेको छ, यसको विकल्पमा चाहिँ हामी क्षेत्रमै भएको पौष्टिक आहारहरूलाई चाहिँ हामी अघि लानु
1: चाहन्छौँ।
0: जस्तै कि अब भोलिको दिनमा हामी अलिकति नानीहरूलाई खाने है, नानीहरूको निम्ति अलिकति अब अङ्ग्रेजीमा चक्लेटहरू छ, त्यसको चक्लेट भएको सतुवा चक्लेट भएको सतुवा, अलिकति तपाईँको यो यो उयो हुन्छ गुडको जुन चाहिँ डसहरू हुन्छ त्यसको सतुवा है, त्यसरी हामीले अलिक मोडल
1: परिवर्तन
0: गरेर चाहिँ त्यसरी हाम्रो सोच छ, त्यो चाहिँ जहाँ मार्केटमा छैन, जो चाहिँ अब अरू छ, अरू चक्लेट फ्लेभर भएको

0: आइरहेको छ पौष्टिकाहारहरू, त्यसको विकल्पमा चाहिँ आफ्नै क्षेत्रमा बनिएको कुराहरू हामीले चाँडै नै हामी यो कुराहरू हामी बजारमा ल्याइरहेको छौँ। र अब यो सतुवा मात्रै सुन्दा सतुवा सुन्छ, तर यो ठुलो उयो छ यसको। हजुर।
1: अनि तपाईँले जुन अहिलेसम्म व्यवसाय गर्दै हुनुहुन्छ है, त्यसको त्यसबाट तपाईँहरूले अहिलेसम्म आइस्ता छ कि नोक्सान भइराखेको छ?
0: हजुर, नोक्सानी चाहिँ छैन, तर यो लगानीमा चाहिँ के भन्दाखेरि चाहिँ अलिकति अब हाम त्यही हो, अब व्यापार भनेको कुरा चाहिँ कस्तो भन्दाखेरि चाहिँ व्यापारमा धेरै धैर्य चाहिन्छ है। र हामी हाम्रो कम्युनिटीमा विशेष गरी हाम्रो यो क्षेत्र स्थानीय हाम्रो जुन चाहिँ कम्युनिटी, हामी व्यापारमा धेरै पछौटेछौँ। किन किनभने हाम्रोमा धैर्य छैन है। यो धैर्य त नहुँदा नै धेरै मानिसहरू अब यो हाम्रो कम्युनिटी चाहिँ विशेष गरी चाहिँ यो व्यापारमा छैन, तर नोक्सानी छैन, तर अब यसमा अलिकति आयस्रोत जुन चाहिँ छ जुन चाहिँ रिटर्न हुन्छ त्यो पनि एक हदसम्म अब हामीले आफ्नो जीवन चाहिँ गुज्राइरहेको छौँ, र आफ्नै क्षेत्रमा बसेर हामीले केही त गरिरहेको छौँ कि हामी बाहिर जानु चाहिँ हामी परेको छैन।
2: अनि सुन्नुहोस् न, यो जुन चाहिँ अब तपाईँहरूले एउटा उद्यमी भएर काम गरिरहनु भएको छ, अनि हाम्रो समाजलाई है आफ्नो ठाउँलाई यो क्षेत्रलाई अरू पनि उद्यमी हुन चाहनेहरूलाई चाहिँ के सुझाव दिन चाहनुहुन्छ?
0: विशेष गरी मलाई चाहिँ के लाग्छ भन्दाखेरि चाहिँ हामी जुन चाहिँ ठाउँमा बसेको छौँ है, यो कति संसाधन रूपमा हामी कति अब रिच छौँ है,
1: बलियो छौँ
0: हामी एकदम बलियो छौँ, तर अब हामी चाहिँ के भयो भन्दा चाहिँ हामी चाहिँ मेरो पुर्खाहरूले पनि कसैले सेवाइ दियो, अब मैले पनि मेरो बाबाले पनि कसैले सेवामै बितायो है, तर म पनि त्यही भइरहेको छ, मेरो जेनेरेसन पनि अब हाम्रो अहिलेको उयो पनि है, तर हामीले आफै उत्पादन गर्ने हामी अब यत्रो सियो धरी पनि हामी एउटा बाहिरबाट हामी निर्भर हुन्छ सानसानो कुराहरू पनि, अब पहिला त धेरै कुराहरू गर्थ्यो भनेर सुन्थ्यो अलिअलि भए पनि, तर अहिले त त्यो पनि छैन। अन्त हामी सानसानो पनि उत्पादन गरेनौँ भने आफ्नो क्षेत्रमा भोलिको दिनमा हाम्रो जुन चाहिँ आर्थिक अवस्था छ त्यो चाहिँ हाम्रो हातमै छैन भने त्यो त्यो कम्युनिटी कहिले पनि बाँच्नु सक्दैन जस्तो लाग्छ। जुन चाहिँ कम्युनिटी चाहिँ अरूसँग निर्भर छ, आर्थिक रूपमा होस् उत्पादनको रूपमा होस्, तर हाम्रो यो सानो कोसिस होला, सतुवा सुन्दा सानो सुन्छ है, तर हाम्रो कोसिस छ कि आफ्नै क्षेत्रमा हामी उत्पादन पनि गरौँ भन्ने हाम्रो सोच छ है। त्यही हिसाबले हामीले भन्न चाहन्छौँ, तपाईँहरूले पनि कोसिस गर्नु सानसानो रूपमा, हामीले तपाईँले धेरै सम्भावना छ यो पहाडमा, तपाईँले धेरै नेचरल कुराहरूमाथि पनि काम गर्नु सक्नुहुन्छ है, धेरै कुराहरू सम्भावना हामीले देखेको छौँ, र त्यस विषय लिएर हामी अब तपाईँहरूसँग व्यक्तिगत रूपमा हामी बातचित पनि गर्न सकिन्छ है, एज अ कम्युनिटीको रूपमा हामी यसमा निरन्तर हामी लान चाहन्छौँ यसलाई चाहिँ।
1: हजुर, साह्रै राम्रो कुरा बताउनु भयो यहाँले, भने जस्तै हाम्रो पहाडमा धेरै सम्भावना रहे तापनि धेरै जसो मानिसहरू चाहिँ है नोकरीको पछि लागेर है विदेशतिर पलायन भइराखेको, अन्य ठाउँमा पलायन भइराखेको छ, तर यो पलायन रोक्नु हो भने हाम्रै गाउँघरमा पनि आफूले नै स्वनिर्भर भएर विभिन्न उद्यमहरू व्यवसायहरू गर्न सकिने रहेछ भन्ने कुरा चाहिँ आज यहाँले बताउनु भयो
2: नि।
1: अनि आज हाम्रो सभामा खरसाङ माग्रेट छोप निवासी सुमित देवान आउनु भएर हामीलाई यहाँले गर्दै गर्नुभएको यो सतुवाको जुन उद्योग छ है यो सम्बन्धी हामीलाई जानकारी गराउनु भयो, अनि यहाँको कुरा सुनेर हामीलाई पनि निकै जागर चलेको जस्तो भयो है, अनि हाम्रो आउने भावी पिँढीलाई पनि यस विषयमा चाहिँ अवश्य जानकारी गराउनु चाहिँ आवश्यक रहेको पनि हामीले महसुस गऱ्यौँ। अनि यहाँसित कुराकानी गर्दा गर्दै समय निकै भएकोले आजलाई चाहिँ हामी यहाँ सुमित देवानलाई चाहिँ बिदा दिउँ न त। नमस्कार,
0: हुन्छ, धेरै धेरै धन्यवाद तपाईँहरूलाई।
1: अनि चुल्टे भाइ, हामी चाहिँ फेरि अर्को गीत सुनेर आनन्द लिउँ न।
2: ए हुन्छ हुन्छ हुन्छ, सुनौ न त।

0: आहा, बडा रमाइलो भयो, आनन्द आयो है। आज अतिथिकोबाट कुराकानी सुन्न पनि आनन्द भयो, राम्रो भयो, अनि गीत सुनेर पनि एकदमै आनन्द भयो।
1: हो नि चुल्टे भाइ, अनि यसरी गीतहरू सुन्दा सुन्दै कुराकानी गर्दा गर्दै आजलाई हाम्रो बिदाको समय भएकोले आज चाहिँ घरतिर लागौँ न त।
0: ए हुन्छ हुन्छ, जाउँ, समय भएछ, बसिरहनु मिलेन, जाउँ
1: जाउँ त।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ र अबको केही क्षणमा नै समप्रसारण गरी सुनाइरहेछौ आकाशवाणी गान्तोक केन्द्रको प्रादेशिक समाचार।

प्रान्तोखो प्रादेशिक समाचार वन्दना राईबाट सुन्नुहोस्। मुख्यमन्त्री प्रेमसिंह तामाङले आज नीट परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका र एमबीबीएस प्रवेशका लागि योग्य भएका सरकारी विद्यालयका विद्यार्थीहरूलाई भेट्ने अवसर पाएको बताउनुभयो। वहाँले भन्नुभयो, आफ्नो समर्पण र दृढताका कारण उनीहरूले पश्चिम बंगाल र अन्य राज्यहरूमा निजी चिकित्सा संस्थाहरूमा प्रवेश पाएका छन्। श्री तामाङले थप भन्नुभयो, ती विद्यार्थीहरूको आकांक्षालाई समर्थन गर्न राज्य सरकारले उनीहरूलाई पश्चिम बंगाल र अन्य राज्यहरूमा एमबीबीएस अध्ययन जारी राख्न सक्षम बनाउन आवश्यक सहयोग प्रदान गर्नेछ। मुख्यमन्त्रीले भन्नुभयो, हामी आफ्ना युवाहरूलाई सशक्त बनाउन र प्रत्येक योग्य विद्यार्थीलाई आफ्नो सपना साकार पार्न, आकांक्षा पूरा गर्न तथा सार्थक र उज्जवल भविष्य निर्माण गर्ने अवसर प्राप्त होस् भनी सुनिश्चित गर्न प्रतिबद्ध छौं। राष्ट्रमण्डल संसदीय संघ सीपीए साना शाखा नेटवर्कमा भारत क्षेत्रबाट एकमात्र सदस्य पनि रहेका सिक्किम विधानसभाका सभामुख मिङमा नोर्बु शेर्पाले केपटाउन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र सीटीआईसीसीमा आयोजित विपद जोखिम

0: सिक्किम वित्त पोषण में संसद को भूमिका विषयक कार्यशाला में भाग लिये। कार्यशालाले राष्ट्रमण्डल भरिका सीपीए साना शाखाका प्रतिनिधिहरूलाई प्राकृतिक तथा अन्य प्रकोपहरू विरूद्ध विपद जोखिम वित्तपोषण तयारी र लचिलोपन निर्माणमा संसदहरूको भूमिकामा छलफल गर्न एकसाथ ल्यायो। सिक्किम विधानसभाकी उपसभामुख राजकुमारी थापाले केपटाउनको सीटीआईसीसीमा आयोजित अन्तरपुस्ता समानता संसदीय लोकतन्त्रको भविष्य विषयक राष्ट्रमण्डल महिला सांसद सम्मेलन कार्यशालामा भाग लिइन्। सीपीए सिक्किम शाखाका प्रतिनिधिहरूले 69 राष्ट्रमण्डल संसदीय सम्मेलन सीपीसीको पूर्ण कार्यशालाहरूमा पनि भाग लिएका थिए, जसमा समावेशी निष्पक्ष व्यापारका लागि अन्तर संसदीय संवाद प्रवर्धन तथा विविध र सुलभ संसदहरू, अपाङ्गता भएका व्यक्तिहरूको समावेशीकरण सम्बन्धी सत्रहरू समावेश थिए। हिमाचल प्रदेशको पीआईबी मीडिया प्रतिनिधिमण्डलले आज सिक्किममा ठूलो अलैंचीको खेती हेर्न पाकिम जिल्लाको दक्षिण रेगु गाउँको भ्रमण गरेको छ। स्पाइस बोर्डका वरिष्ठ वैज्ञानिक डाक्टर टिकेन्द्र डेकाले उनीहरूलाई ठूलो अलैंचीको उत्पादनको बारेमा जानकारी गराए। प्रतिनिधिमण्डलले ठूलो अलैंची उत्पादक र पञ्चायत सदस्यहरूसँग पनि अन्तर्क्रिया गर्यो। बेंगलुरूबाट आएको 13 सदस्यीय प्रेस प्रतिनिधिमण्डलले आज आकाशवाणी समाचार गान्तोक र पत्र सूचना कार्यालय गान्तोकका दुई अधिकारीहरूसहित रम्फूमा रहेको सेवोक रम्फू रेलवे स्थलको भ्रमण गरेको छ। इर्कनको सेवोक रम्फू नयाँ रेलवे लाइन परियोजनाका सल्लाहकार मोहिन्दर सिंहले भने परियोजनाको 80% काम सम्पन्न भएको छ। सेवोकबाट रम्फू र त्यसको विपरीत यात्रा एक एक घण्टाभित्र पूरा हुने अपेक्षा गरिएको छ। यात्रामा सेवोक र रम्फू सहित 5 स्टेशनहरू हुनेछन्। सेवोकबाट स्टेशनहरू हुनेछन् सेवोक, रियाङ, टिस्टा बजार हल्ट, मल्ली र रम्फू। यो पहलले सिक्किमलाई भारतीय रेलवेको नक्सामा थप्नेछ। चलिरहेको 9 राष्ट्रिय पोषण माह 2026 को एक भागको रूपमा आज असम लिङ्जेको आसाम गैरीगाउँ आँगनवाड़ी केन्द्रमा पोषण महिना कार्यक्रम आयोजना गरिएको थियो, जसको उद्देश्य सामुदायिक सहभागिता मार्फत पोषण, आमा तथा शिशु स्वास्थ्य र स्वस्थ जीवनयापन अभ्यासहरूको बारेमा जागरूकता प्रवर्धन गर्नु थियो। कार्यक्रममा जिल्ला पञ्चायत आसाम लिङ्जे क्षेत्रीय निर्वाचन क्षेत्रकी सुमन राई प्रमुख अतिथिको रूपमा उपस्थित थिइन्। उनले पोषण, हेरचाह र प्रारम्भिक फाल विकासको लागि मञ्चको रूपमा आँगनवाड़ी केन्द्रहरूलाई बलियो बनाउने सामूहिक जिम्मेवारीलाई जोड़ दिँदै हमारी आँगनवाड़ी हमारी जिम्मेदारी भन्ने विषयवस्तु अन्तर्गत 9 राष्ट्रिय पोषण माह मनाइँदै गरेको बताइन्। उनले पोषण महिना 2026 का प्रमुख केन्द्रित क्षेत्रहरू जसमा आहार विविधता र पर्याप्त प्रोटीन, आँगनवाड़ी केन्द्रहरूमा ताजा र पौष्टिक तातो भोजन र प्रधानमन्त्री मातृ वन्दना योजनाको 10 वर्ष समावेश भएको बारे सहभागीहरूलाई जानकारी गराइन्। जिल्ला अस्पताल नाम्चीको अर्थोपेडिक विभागले सफलतापूर्वक उन्नत स्पाइनल सर्जरी गरेको छ, जसले जिल्ला स्तरमा विशेष शल्यक्रिया सेवाहरूलाई सुदृढ पार्न अर्को महत्वपूर्ण कोसे ढुङ्गा हासिल गरेको छ। यो उपलब्धिले नाम्ची जिल्लामा विशेष स्वास्थ्य सेवाहरूमा महत्वपूर्ण प्रगतिको प्रतिनिधित्व गर्दछ। आकाशवाणी गान्तोकबाट प्रादेशिक समाचार पूरा भयो।
1: अरे नुमसुद गोंगथोक गोम लनसु चेनोंगो केमी ट्रोंगमित लम।

एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। अब यहाँहरू समक्ष राखिरहेछौँ आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी। अहिले 6:50 सुन्नुहुनेछ यस केन्द्रको प्रादेशिक समाचार। 7 कार्यक्रम लोकलहरी, आजको कलाकार मोती लामा। 7:15 कार्यक्रम सुरसङ्गममा सुनाउनेछौँ अरुण देवानको स्वरमा आधुनिक गीत। 7:45 भुटानी कार्यक्रम। 8 युवावाणी कार्यक्रम। 8:30 शास्त्रीय सङ्गीतको कार्यक्रम सप्ताहसुर। 9:15 स्पटलाइट। यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रम क्रमैले। 10 राति आजका फनकार। त्यसरी नै भोलिको हाम्रो अधिवेशन थालिनेछ बिहान 6:26 अधिवेशनको आरम्भमा सुन्नुहुनेछ कार्यक्रम।

0: अर्चना 7:05 कार्यक्रम शुभ प्रभात जसमा सुनाउनेछौ खेतीपाती बारे सल्लाहको साथमा कुमार सुब्बाको स्वरमा आधुनिक गीत 7:15 अनुप जलोटाको स्वरमा भजन 7:35 संगीत प्रभा 7:55 समसामयिक समीक्षा 8:30 कार्यक्रम रङ विरङको संसारमा सुन्नुहुनेछ उद्घोषिका चित्र आलेद्वारा ग्रान्ड क्यानियन बारे जानकारी सचिन गुरुङको स्वरमा लोकगीत 8:40 8:45 कार्यक्रम योजना 9:02 हिन्दी फिल्मी गीतहरू 9:30 इन्द्रेणी कार्यक्रम 10:02 सूचना अनि मनोरञ्जनपूर्ण कार्यक्रम हलो खर्साङ 10:30 कार्यक्रम हाम्रो सरोकारमा सुनाउनेछौ विश्वकर्म पूजाको सांस्कृतिक र सामाजिक महत्व बारे जानकारी 11:05 स्वरमाधुरी कार्यक्रम 11:30 बोजयन्त राहद्वारा एक नाटक नास्ता निर 12:05 फरमाइसी फिल्मी गीतको कार्यक्रम तपाईँको अनुरोधमा 12:30 पाश्चात्य सङ्गीतको कार्यक्रम मेलोडी टाइम 1:02 तिब्बती कार्यक्रम आधुनिक अनि लोकगीतको कार्यक्रम दिउँसो 2:30 हिन्दी चलचित्रका गीतहरू दिउँसो 3:00 3:20 कार्यक्रम गीत सङ्गीत 3:55 देशभक्ति गीत 4:00 नारी प्रगति 4:30 शिक्षा ज्योति विषय रहेको छ अहिलेका विद्यार्थीहरूमा आलस्यता बढ्दै गएको समस्याबारे अनुपा सिंहसँगको अन्तर्वार्ता त्यसरी नै 5:05 फौजी कार्यक्रम जय जवान 5:30 इभिनिङ मेलोडिज 6:02 हिन्दी फिल्मी गीत 6:10 किसान वर्णी कृषि तथा किसान कल्याण मन्त्रालयको प्रायोजित कार्यक्रम 6:50 यस केन्द्रको प्रादेशिक समाचार 7:00 लोकलहरी 7:15 कार्यक्रम सुर सङ्गम 7:45 भुटानी कार्यक्रम 8:00 युवावाणी कार्यक्रम 8:30 चर्चा चौतरी 9:15 स्पटलाइट यसबाहेक सुन्नुहुनेछ आकाशवाणी दिल्ली केन्द्रको कार्यक्रमहरू क्रमैले 10:00 राति सभाको अन्तमा कार्यक्रम आजका फनकार यी दिनजेल सुन्दै हुनुहुन्थ्यो आज रातिका रहल लगायत भोलि दिनभरि प्रसारण गरिने विविध कार्यक्रमको संक्षिप्त जानकारी अब सुनाइरहेछौ यस केन्द्रको प्रादेशिक समाचार
1: यो आकाशवाणी खरसाङ हो प्रादेशिक समाचार मानिक लामाबाट सुन्नुहोस् मुख्य समाचार केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन ईपीएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ सरकारले व्यक्तिहरूबीच सामान्य रूपमा कुनै पनि राशिको युपिआई लेनदेनमा कुनै शुल्क नलाग्ने बताएको छ पश्चिम बङ्गालमा जनगणनाको पहिलो चरण अर्थात् घर सूचीकरण र आवास जनगणनाको काम निर्धारित समयभित्र सम्पन्न भएको छ प्रधानमन्त्री विश्वकर्मा योजनाले भोलि 3 पुरा गर्दैछ यस योजना अन्तर्गत 30,00,000 लाभार्थीहरूलाई पञ्जीकरण गरिने लक्ष्य हासिल गरिएको छ अनि पश्चिम बङ्गाल सरकारले राज्यका 171 सरकारी कलेजहरूको गभर्निङ बडीका अध्यक्षहरूको नामको नयाँ सूची जारी गरेको छ केन्द्रीय क्याबिनेटले कर्मचारी भविष्य निधि संगठन ईपिएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ
2: आज क्याबिनेटको बैठकपछि पत्रकारहरूलाई जानकारी दिनुहुँदै सूचना एवं प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो यस निर्णयसँगै 51,00,000 भन्दा अधिक अतिरिक्त कर्मचारीहरूलाई अनिवार्य ईपीएफओ कभरेजको दायरामा समावेश गरिनेछ यसले श्रमिकहरूका लागि सामाजिक सुरक्षाको दायरामा उल्लेखनीय वृद्धि गर्नेछ सरकारको वार्षिक खर्च लगभग 11,339 करोड रुपियाँ हुने अनुमान गरिएको छ श्री वैष्णवले भन्नुभयो ईपीएफओ को वेतन सीमा वर्ष 2004 देखि वर्ष 2014 सम्म यथावत रह्यो, जसलाई सेप्टेम्बर 2014 बढाएर 15,000 रुपियाँ पुर्याइएको थियो। श्री वैष्णवले थप भन्नुभयो, वर्तमान निर्णयले यस दृष्टिकोणलाई अगाडि बढाएको छ र सीमालाई 25,000 रुपियाँसम्म बढाइएको छ, जुन वर्षौंदेखि निरन्तर वेतन वृद्धि, बढ्दो आय र औपचारिक रोजगारको विस्तारलाई प्रतिबिम्बित गर्दछ। आकाशवाणी समाचार, रोशनी छेत्री।
1: सरकारले भनेको छ, व्यक्तिहरू बीच सामान्य रूपमा कुनै पनि राशिको युपीआई लेनदेनमा कुनै शुल्क लाग्ने छैन। वित्त मन्त्रालयले साना व्यापारीहरूका लागि शून्य व्यापारी छुट दर अन्तर्गत लेनदेनका साथै व्यापारीहरूलाई 2,000 रुपियाँसम्मको भुक्तानी निशुल्क रहने बताएको छ। यसको फलस्वरूप सबै व्यक्तिदेखि व्यापारी लेनदेनको लगभग 96% हिस्सा प्रभावित हुने छैनन्। छुट दर केवल 2,000 रुपियाँभन्दा माथिको निर्दिष्ट व्यापारी लेनदेनमा मात्र लागू हुनेछ। हाम्रा संवाददाताले बताएअनुसार कुल छुट दर सङ्कलनको 5% साना व्यापारीहरूलाई युपीआईको प्रयोगलाई बढावा दिनका लागि एक समर्पित कोष स्थापना गरिनेछ। पश्चिम बङ्गालमा जनगणनाको पहिलो चरण अर्थात् घर सूचीकरण र आवास जनगणनाको काम निर्धारित समयभित्र सम्पन्न भएको छ। यस चरणमा घर घर आँकडा सङ्कलनको अन्तिम दिन 14 सेप्टेम्बर 2026 थियो। आज मुख्यमन्त्री शुभेन्दु अधिकारीले पहिलो चरणको जनगणना कार्यको प्रगति र यसमा संलग्न कर्मचारीहरूको प्रयासको बारेमा सामाजिक सञ्जाल मार्फत जानकारी दिनुभयो। उहाँले पहाडी क्षेत्रदेखि मैदानी र नदीहरूले घेरिएका दुर्गम क्षेत्रहरूसम्म प्रशासन र गणना कर्मीहरूले तोकिएको समयमा पुगेर काम पुरा गरेकोमा उनीहरूको प्रशंसा गर्नुभयो। राज्य सरकारले साझा गरेको आँकडा अनुसार राज्यका 23 जिल्ला र प्रमुख नगर निगम क्षेत्रहरूलाई समेट्ने कुल 1,73,066 घर सूचीकरणको काम पुरा भएको छ। यस्तै राज्यमा अनुमानित 3,69,50,005 घरमध्ये 3,68,30,150 घरसँग सम्बन्धित जानकारी सङ्कलन गरिएको दावी गरिएको छ। प्रधानमन्त्री विश्वकर्मा योजनाले भोलि 3 वर्ष पुरा गर्दछ। यस योजना अन्तर्गत 30,00,000 लाभार्थीहरूलाई पञ्जीकरण गरिने लक्ष्य हासिल गरिएको छ। यो योजना प्रधानमन्त्री नरेन्द्र मोदीले वर्ष 2023 सुरु गर्नुभएको थियो। यस योजनाको उद्देश्य 18 चिन्हित व्यवसायहरूमा संलग्न पारम्परिक कारिगर र शिल्पकारहरूलाई सम्पूर्ण सहायता प्रदान गर्नु हो। यस योजनाको उद्देश्य विश्वकर्माहरूको परम्परागत कौशललाई संस्थागत सहयोग, आधुनिक उपकरण, वित्तमा पहुँच, कौशल उन्नयन र बजार सम्बन्ध प्रदान गरेर सुदृढ पार्नु रहेको छ। यसले उनीहरूलाई उत्पादकता, आय र उद्यमशीलता क्षमता बढाउन पनि सक्षम बनाउँछ। सूक्ष्म, लघु एवं मध्यम उद्यम मन्त्रालयले भोलि कोलकातामा योजनाको 3rd वर्षगाँठ मनाउनेछ। यस कार्यक्रममा केन्द्रीय एमएसएमई मन्त्री जितन राम माझी र पश्चिम बङ्गालका मुख्यमन्त्री श्री शुभेन्दु अधिकारी उपस्थित हुनेछन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AIRNewsKarsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। पश्चिम बङ्गालमा क्षेत्रीय हवाई सम्पर्कलाई बढावा दिन 4 नयाँ हवाई अड्डाहरू निर्माण गरिनेछ। यी हवाई अड्डाहरू पुरुलियाको छर्रा, दक्षिण दिनाजपुरको बालुरघाट, अलिपुरद्वारको हाँसीमारा र पश्चिम मेदिनीपुरको कलाईकुण्डमा निर्माण गरिनेछ।
3: यी 4 हवाई अड्डाहरूका लागि केन्द्र र राज्य सरकार बीच उडान योजना अन्तर्गत 23 सितम्बरमा कोलकातामा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरेको छ। यस अवसरमा केन्द्रीय नागर विमानन मन्त्री केआर नाइडू र मुख्यमन्त्री शुभेन्दु अधिकारी उपस्थित हुनेछन्। राज्य सरकारले भूमि र बिजुली जस्ता आधारभूत सुविधाहरू प्रदान गर्नेछ, जबकि भारतीय विमानस्थल प्राधिकरणले विमानस्थलहरूको बुनियादी ढाँचा विकास र उडान सञ्चालनको निरीक्षण गर्नेछ। छर्रा हवाई अड्डा सन् 1942 दोस्रो विश्वयुद्धको समयमा सैन्य प्रयोगको लागि निर्माण गरिएको थियो। यसले पुरुलिया, यसको औद्योगिक क्षेत्र र अयोध्या पहाडहरू जस्ता पर्यटन गन्तव्यहरूमा सम्पर्कमा सुधार गर्नेछ। बालुरघाटले उत्तर र दक्षिण बङ्गाल बीचको सम्पर्कलाई बलियो बनाउनेछ, जबकि हाँसीमाराको सिभिल एन्क्लेभले डुवर्स र उत्तर बङ्गालमा पर्यटन र हवाई सम्पर्कलाई बढावा दिनेछ। देवेन थापा, आकाशवाणी समाचार, खरसाङ।
1: पश्चिम बंगाल सरकारले हिजो राति राज्यका 171 सरकारी कलेजहरूको गभर्निङ बडीका अध्यक्षहरूको नामको नयाँ सूची जारी गरेको छ। सूचीमा भाजपाका केही प्रमुख नेताहरूलाई कलेजहरूको गभर्निङ बडीको अध्यक्ष बनाइएको छ। यसले कलेज प्रशासनलाई राजनीतिक प्रभावबाट मुक्त राख्ने सरकारको उद्देश्यको बारेमा फेरि चर्चा तीव्र भएको छ। गभर्निङ बडीको पहिलो सूचीमा भाजपाका मन्त्री, सांसद र विधायकहरूलाई अध्यक्षको जिम्मेवारी दिएको थियो। अहिले जारी गरिएको दोस्रो सूचीमा पार्टीका धेरै वरिष्ठ र प्रमुख नेताहरूको नाम समावेश गरिएको

0: उच्च शिक्षा विभागले हिज पश्चिम बंगाल विश्वविद्यालय र कलेज कानून 2017 को प्रावधान अन्तर्गत यस सम्बन्धमा एक अधिसूचना जारी गरेको छ। सूचीमा कोलकाता, हावडा, हुगली, उत्तर 24 परगना, दक्षिण 24 परगना, बर्धमान, बाँकुडा, वीरभूम, मुर्शिदाबाद र दार्जिलिङ सहित विभिन्न जिल्लाका कुल 171 कलेजहरू समावेश छन्। ट्रेन्ड अनएम्प्लोइड युथ्स वेलफेयर अर्गनाइजेसनले आज पश्चिम बंगाल सरकारको गृह तथा पहाडी मामिला विभागका राज्यमन्त्री श्री विशाल लामासित भेट गर्दै पहाडको शिक्षा सम्बन्धी विभिन्न विषयहरूमाथि चर्चा गरेको छ। भेटमा संगठनको अध्यक्ष सुदन गुरुङले मन्त्री श्री लामासित तत्काल प्रभावबाट क्षेत्रीय विद्यालय सेवा आयोग तथा क्षेत्रीय टेट लागू गर्नुपर्ने माग गर्नुभयो। सुदन गुरुङले सरकारी मापदण्ड तथा नियमहरूको उल्लङ्घन गर्दै राजनीतिक तथा आर्थिक दबावको माध्यमबाट गरिएको गैरकानूनी शिक्षक नियुक्ति सम्बन्धी विषय तथा 313 र 439 सम्बन्धी विचाराधीन मामिला लगायत जीटीए प्रशासित क्षेत्रहरूमा शिक्षक तथा गैर शिक्षक नियुक्ति प्रक्रियामा भ्रष्टाचार तथा भर्ती घोटाला सम्बन्धी विषयमा तत्काल उच्च स्तरीय छानबिन गरिनुपर्ने माग गर्नुभएको छ। पहाड़ तराई क्षेत्रका युवाहरूलाई लागू पदार्थ तथा दुर्व्यवसनदेखि टाढा राखेर सही बाटोमा ल्याउने र नियमित फुटसल अभ्यास मार्फत सक्षम र दक्ष खेलाडीको रूपमा विकास गर्ने उद्देश्य राखेर पहाड़ तराई फुटसल स्पोर्टिङ क्लब गठन गरिएको छ। विजय थापाको अध्यक्षतामा भएको बैठकमा वक्ताहरूले पहाड़ र तराई क्षेत्रका युवाहरूमा प्रतिभाको अपार सम्भावना रहेको तथा उनीहरूलाई उचित मार्गदर्शनको आवश्यकतामा रहेको बताउनु हुँदै फुटसल क्लब गठन गरिएको जानकारी क्लबका अध्यक्ष विशाल छेत्रीले दिनुभएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ मार्फत पनि सुन्न सक्नुहुनेछ। अन्त्यमा मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन ईपिएफओ अन्तर्गत अनिवार्य कभरेजका लागि वेतन सीमा 15,000 बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। सरकारले व्यक्तिहरूबीच सामान्य रूपमा कुनै पनि राशिको युपिआई लेनदेनमा कुनै शुल्क नलाग्ने बताएको छ। पश्चिम बङ्गालमा जनगणनाको पहिलो चरण अर्थात् घर सूचीकरण र आवास जनगणनाको काम निर्धारित समयभित्र सम्पन्न भएको छ। प्रधानमन्त्री विश्वकर्मा योजनाले भोलि 3 वर्ष पूरा गर्दैछ। यस योजना अन्तर्गत 30 लाख लाभार्थीहरूलाई पञ्जीकरण गरिने लक्ष्य हासिल गरिएको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
1: सबके लिए सामाजिक सुरक्षा अटल पेंशन योजना मोदी जी का संकल्प।
2: योजना उन नौजवानों के लिए है ताकि आप जब 60 साल के होंगे आपको कभी किसी के सहारे की जरूरत न पड़े, आप अपना बुढ़ापा भी गौरव के साथ बिता सको।
1: अब तक इस योजना से 9,50,00,000 से अधिक लाभार्थी जुड़ चुके हैं। अगर आप भी 18 से 40 साल की उम्र के हैं तो मासिक अटल पेंशन सहित योजना के 3 गारंटीड फायदों की जानकारी के लिए अपनी बैंक शाखा से संपर्क करें।

एफएम 101.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ। साथै हाम्रो कार्यक्रमहरू प्रसारण भइरहेछ आकाशवाणी दार्जिलिङ एफएम 100.3 मेगाहर्ज लगायत प्रसार भारती वेब्स ओटिटी प्लेटफर्म। र अब समय भएको छ कार्यक्रम लोकलहरी। आजको कलाकार मोती लामा।

समय यस बेला बेलुकीको 7:15 अनि 25 सेकेन्ड भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब अघिल्लो क्रममा प्रस्तुत छ कार्यक्रम सुर संगम, जस अन्तर्गत यहाँहरू समक्ष राखिरहेछौँ अरुण देवानको स्वरमा केही आधुनिक गीतहरू।

0: हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अबको केही क्षणमा नै समप्रसारण गरी सुनाइरहेछौँ आकाशवाणीको समाचार। त्यसको लगतैपछि सुनाउनेछौँ आकाशवाणी कोलकाता केन्द्रको बङ्गलामा समाचार।
1: समाचार अनुशीला शर्माबाट सुन्नुहोस्।

सुरु गरौं आजका मुख्य समाचारहरूबाट। प्रधानमन्त्री मोदीले भोलि सेमिकन इन्डिया सम्मेलनको गर्ने उद्घाटन। प्रधानमन्त्री मोदीको सार्वजनिक सेवामा 25 वर्ष पूरा। इपिएफओको अनिवार्य कभरेजका लागि तलब सीमा 25,000 रुपैयाँ पुर्याइयो। नेपालको मुगुमा 3 घण्टाभित्र 2 भूकम्प। अभिनेता अनन्त नागलाई 2024 दादा साहेब फाल्के पुरस्कार प्रदान गरिने। समाचार विस्तारमा। प्रधानमन्त्री नरेन्द्र मोदीले भोलि नयाँ दिल्ली स्थित यसो भूमिमा सेमिकन इन्डियाको 5 संस्करणको उद्घाटन गर्नेछन्। 3 दिनसम्म सञ्चालन हुने सम्मेलनले विश्वव्यापी सेमिकन्डक्टर तथा इलेक्ट्रोनिक क्षेत्रमा सहकार्य प्रवर्धन, नवप्रवर्तनलाई गति दिन, उत्पादन क्षमतालाई सुदृढ बनाउन, लगानी आकर्षित गर्न तथा दक्ष जनशक्ति विकास गर्न महत्त्वपूर्ण मञ्चको रूपमा काम गर्नेछ। सम्मेलनमा 600 बढी प्रदर्शक, 300 अन्तर्राष्ट्रिय कम्पनी तथा 50 बढी देशका प्रतिनिधिमण्डल सहभागी हुनेछन्। प्रदर्शनीमा जापान, दक्षिण कोरिया, मलेसिया, नेदरल्यान्ड्स, सिङ्गापुर र स्वीडेनका प्रतिनिधि सहित 6 देशीय पविलियन, 12 राज्य सरकारका पविलियन तथा छुट्टै स्टार्टअप पविलियन रहनेछन्। भारतको प्रमुख सेमिकन्डक्टर सम्मेलन तथा प्रदर्शनी सेमिकन इन्डिया संयुक्त रूपमा इन्डिया सेमिकन्डक्टर मिसन, इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालय र सेमिकन्डक्टर सम्बन्धी संस्थाहरूको आयोजनामा भइरहेको छ। सम्मेलनका क्रममा सेमिकन्डक्टर उत्पादन तथा प्रविधि सहित समग्र सेमिकन्डक्टर र इलेक्ट्रोनिक्स क्षेत्रमा विकसित भइरहेका प्रविधि तथा महत्त्वपूर्ण विषयमा उच्च स्तरीय सम्बोधन, प्यानल डिस्कसन र रणनीतिक सत्रहरू आयोजना गरिनेछन्। सम्मेलनले भारतीय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूलाई साझेदारी, लगानीका अवसर र प्राविधिक सहकार्यका सम्भावना खोज्न महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ। साथै विश्वसनीय विश्वव्यापी सेमिकन्डक्टर साझेदारको रूपमा भारतको

0: भूमिकालाई थप सुदृढ बनाउन सम्मेलनले योगदान पुर्याउने अपेक्षा गरिएको छ। केन्द्रीय मन्त्री परिषदले कर्मचारी भविष्य निधि संगठन ईपीएफओ अन्तर्गत अनिवार्य कवरेजका लागि मासिक तलब सीमा 15,000 रुपियाँबाट बढाएर 25,000 रुपियाँ पुर्याउने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकपछि आज सञ्चारकर्मीसँग कुरा गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले यस निर्णयबाट थप 51 लाख भन्दा बढी कर्मचारी अनिवार्य ईपीएफओ कभरेजको दायरामा आउने बताएका छन्। उनले थप भनेका छन्,
1: आज कैबिनेट में हमारे देश भर में इंडस्ट्रीज में काम करने वाले जो कर्मचारी हैं उनके लिए एक बहुत बड़ा निर्णय लिया है। प्रोविडेंट फंड का जो नियम है उस नियम में अब तक 15,000 रुपीज की सीलिंग रहा करती थी। ये सीलिंग 2014 में तय की गई थी, इसको बढ़ाकर 25,000 रुपए पर मंथ सैलरी पे लेके आ गए। इससे करीब 51 लाख एम्प्लॉयज को इसका बेनिफिट मिलेगा।
0: यसले श्रमिकका लागि सामाजिक सुरक्षाको दायरा थप विस्तार हुने उनले जानकारी दिएका छन्। सरकारका अनुसार यस निर्णयका लागि वार्षिक करिब 11,339 करोड रुपियाँ खर्च हुने अनुमान गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले सार्वजनिक सेवामा 25 वर्ष पूरा गरेका छन्। उनको सार्वजनिक जीवनको यात्रा जन सेवा से देश सेवा भन्ने मूल मन्त्रबाट प्रेरित रहेको बताइएको छ। सेवा र सुशासनको यही दृष्टिकोणलाई आत्मसात गर्दै सरकारले सन् 1947 सम्म विकसित भारत निर्माणको लक्ष्य हासिल गर्ने निरन्तर काम गरिरहेको जनाएको छ। समावेशी विकास र सामाजिक सशक्तिकरण मार्फत नागरिकको जीवनमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको बताइएको छ। यसै सन्दर्भमा सुरु गरिएको विशेष श्रृङ्खला सेवा संकल्प अभियान अन्तर्गत प्रधानमन्त्री मोदीको सेवा र सुशासनको दृष्टिकोणलाई व्यवहारमा कसरी रूपान्तरण गरिएको छ भन्ने उदाहरण प्रस्तुत गरिँदैछ। यस अभियान अन्तर्गत माई गभ प्लेटफर्म मार्फत नागरिकको सहभागिता र सशक्तिकरणलाई अघि बढाइएको पहललाई विशेष रूपमा प्रस्तुत गरिएको छ। आज हामी यस्तै एउटा उदाहरण श्रोताहरूमा आज साझा गर्दैछौँ। 2001 विनाशकारी भूकम्पबाट ठूलो क्षति बेहोरेको गुजरातको कच्छ क्षेत्रमा त्यसपछिको पुननिर्माणलाई तीव्रता दिएको थियो। तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा प्रशासनले प्रभावित क्षेत्रमा केन्द्रित गर्दै पुननिर्माण र पुनस्थापनाका काम अघि बढाइएको थियो। भूकम्पबाट कच्छका धेरै क्षेत्र र बस्तीमा ठूलो क्षति पुगेको थियो। यसअघि नै चक्रवात र लामो समयदेखि जारी खडेरीका कारण क्षेत्रले आर्थिक सामाजिक चुनौती सामना गरिरहेको थियो। यस्तो अवस्थामा पुननिर्माणसँगै जलस्रोत व्यवस्थापन, पूर्वाधार विकास र प्रशासनिक संयन्त्रलाई सुदृढ बनाउने काम अघि बढाइएको थियो। कच्छको पुननिर्माणपछि गुजरात सरकारले सन् 2003 गुजरात राज्य विपद व्यवस्थापन ऐन लागू गर्यो। गुजरात सरकारका अनुसार यो ऐन विपद व्यवस्थापनका लागि भारतको पहिलो राज्य स्तरीय कानुनी व्यवस्था थियो। पछिल्ला वर्षहरूमा कच्छमा उद्योग, कृषि, पर्यटन तथा पूर्वाधार क्षेत्रमा उल्लेखनीय विस्तार भएको सरकारी विवरणमा उल्लेख छ। प्रधानमन्त्री कार्यालयले पनि 2001 भूकम्पपछि कच्छको पुनरुत्थानलाई उल्लेख गर्दै यसलाई देशकै तीव्र गतिमा विकास भइरहेका क्षेत्रमध्ये एकका रूपमा वर्णन गरेको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। विदेश मन्त्री डाक्टर एस जयशंकर आजदेखि भुटानको 2 दिने औपचारिक भ्रमणमा जानेछन्। भ्रमणका क्रममा उनले भुटानका विदेश मन्त्री ल्योन्पो डीएन ढुङ्गेलसँग द्विपक्षीय वार्ता गर्नेछन्। भ्रमणका क्रममा डाक्टर जयशंकरले भुटानका राजा र प्रधानमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। विदेश मन्त्रालयका अनुसार यो भ्रमण 2 देशबीच हुँदै आएको नियमित उच्च स्तरीय आदान प्रदानको परम्परा अनुरूप हो। भ्रमणको उद्देश्य भारत र भुटान बीच विद्यमान मैत्रीपूर्ण तथा घनिष्ठ सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाउनु रहेको मन्त्रालयले जनाएको छ। नेपालको उत्तर पश्चिमी जिल्लामा आज बिहान करिब 3 घण्टाको अवधिमा 2 पटक भूकम्प आएको छ। नेपालको राष्ट्रिय भूकम्प अनुगमन तथा

0: भुटानी गीतपछि अब समय भएको छ समाचारको।
1: नमस्कार, यो आकाशवाणी हो। समाचार देवेन थापाबाट सुन्नुहोस्। प्रथममा मुख्य समाचार। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन अन्तर्गत अनिवार्य कभरेजको लागि वेतन सीमालाई 15,000 रुपियाँबाट बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। सरकारले सहजात भट्टी नेटवर्कलाई गैरकानुनी गतिविधि रोकथाम अधिनियम युएपिए 1967 अन्तर्गत आतंकवादी गुट घोषणा गरेको छ। भारतले साउदी अरबको मक्का नजिकै भएको ड्रोन हमलाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। प्रख्यात अभिनेता अनन्त नागलाई भारतीय सिनेमामा उहाँको उल्लेखनीय योगदानको लागि प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार 2024 सम्मानित गरिनेछ। अनि मौसम विभागले भोलि बिहार, उपहिमालय, पश्चिम बंगाल, केरलम माहे, तमिलनाडू र पूर्वोत्तर भारतका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अब समाचार विस्तारमा। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि संगठन इपिएफओ अन्तर्गत अनिवार्य कभरेजको लागि वेतन सीमालाई 15,000 रुपियाँबाट बढाएर 25,000 रुपियाँ प्रति महिना गरिदिएको छ। मन्त्रीमण्डलले बैठकपछि आज मिडियालाई सम्बोधन गर्दै सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवले भन्नुभयो, यो निर्णयले 51,00,000 बढी अतिरिक्त कर्मचारीहरू अनिवार्य इपिएफओ कभरेजको दायरामा आउनेछ। सुन्नुहोस् एक रिपोर्ट।
2: पुराना जो कैप था वो सितंबर 2014 में इस्टेब्लिश हुआ था, तब से अब तक एवरेज जो सैलरी है वो काफ़ी बढ़ी है, कॉस्ट ऑफ लिविंग बढ़ी है। आज एक रेगुलर सैलरीड एम्प्लॉय की एवरेज इनकम करीब करीब 23,000 रुपये पर मंथ है, जो कि पहले से करीब 2.5 गुना ज़्यादा बढ़ी है। ये अनस्किल्ड की जो मिनिमम वेज है उसको भी कई राज्यों में 15,000 से ऊपर कर चुके हैं।
1: सरकारको वार्षिक खर्च लगभग 11,339 करोड रुपियाँ हुने अनुमान गरेको छ। श्री वैष्णवले संशोधित वेतन सीमा भोलि विश्वकर्मा जयन्तीदेखि लागू हुने बताउनुभयो। श्री वैष्णवले भन्नुभयो, 2004 देखि 2014 इपिएफओको वेतन सीमा अपरिवर्तित रह्यो, जुन सेप्टेम्बर 2014 बढाएर 15,000 रुपियाँ गरेको थियो। श्री वैष्णवले भन्नुभयो, वर्तमान निर्णयले यस दृष्टिकोणलाई अगाडि बढाउँदै सीमालाई 25,000 रुपियाँसम्म बढाउनेछ, जसले विगत केही वर्षहरूमा निरन्तर वेतन वृद्धि, बढ्दो आय र औपचारिक रोजगारको विस्तारलाई दर्शाउँदछ। सरकारले 3,00,000 रुपियाँसम्मको साना निर्यात खेपहरूको लागि पञ्जीकरण सहसदस्यता प्रमाणपत्र आरसिएमसी वा पञ्जीकरण प्रमाणपत्रको आवश्यकतामा छुट दिएको छ। वाणिज्य तथा उद्योग मन्त्रालयले यो कदम नयाँ र साना निर्यातकर्ताहरूको लागि अनुपालन बोझ कम गर्ने र डाक करियर र अन्य उदयमान माध्यमहरू मार्फत निर्यातलाई सहज बनाउने उद्देश्यले लिएको बताएको छ। 3,00,000 रुपियाँभन्दा बढीको निर्यात खेपहरूको लागि वैध आरसिएमसी वा पञ्जीकरण प्रमाणपत्र आवश्यक पर्नेछ। मन्त्रालयले भनेको छ कि यसले एमसिएमई कारिगर, साना व्यवसाय र पहिलोपटक निर्यातकर्ताहरूलाई आरसिएमसीको लाभ नलिई

0: अन्तर्राष्ट्रिय बजारमा पहुँच गर्ने अवसर प्रदान गर्नेछ। उपराष्ट्रपति सिपी राधाकृष्णन भोलि तेलङ्गानाको भ्रमणमा रहनुहुनेछ। उहाँ हैदराबादमा हुने हैदराबाद मुक्ति दिवस समारोहमा प्रमुख अतिथिको रूपमा सहभागी हुनुहुनेछ। यो कार्यक्रम हैदराबादको परेड ग्राउन्डमा आयोजना गरिनेछ। प्रधानमन्त्री विश्वकर्मा योजनाले भोलि 3 वर्ष पूरा गर्नेछ। यस योजना अन्तर्गत 30 लाख लाभार्थीहरूलाई पञ्जीकरण गराउने लक्ष्य हासिल भएको छ। यो योजना प्रधानमन्त्री नरेन्द्र मोदीले 2023 सुरु गर्नुभएको थियो। यस योजनाको उद्देश्य 18 पहिचान गरेका पेसाहरूमा संलग्न परम्परागत कारिगर र शिल्पकारहरूलाई समग्र सहयोग प्रदान गर्नु हो। सरकारले भनेको छ व्यक्तिहरू बीच सामान्य रूपमा कुनै पनि राशिको युपिआई लेनदेनमा कुनै शुल्क लाग्ने छैन। वित्त मन्त्रालयले साना व्यापारीहरूका लागि शून्य व्यापारी छुट दर अन्तर्गत लेनदेनका साथै व्यापारीहरूलाई 2000 रुपियाँसम्मको भुक्तानी निशुल्क रहने बताएको छ। यसको फलस्वरूप सबै व्यक्तिदेखि व्यापारी लेनदेनको लगभग 96% हिस्सा प्रभावित हुने छैनन्। सुन्नुहोस् एक रिपोर्ट।
1: वित्त मन्त्रालय ने कहा कि यूपीआई शुल्क केवल 2000 रुपये से अधिक के व्यक्ति से व्यापारी यानी P2M लेनदेन पर लागू होगा। मंत्रालय ने स्पष्ट किया कि यूपीआई ऐप उपलब्ध कराने वाली कंपनियां किसी भी तरह का प्लेटफॉर्म शुल्क नहीं लगा सकती हैं। मंत्रालय ने बैंकों को यह सुनिश्चित करने की सलाह दी है कि व्यापारी यूपीआई भुगतान पर लगने वाला मर्चेंट डिस्काउंट रेट यानी MDR का शुल्क ग्राहकों से न वसूलें। 2000 रुपये से अधिक के P2M लेनदेन पर 0.4% की सामान्य MDR लगेगी। वहीं 75,000 रुपये या उससे अधिक के बड़े लेनदेन पर MDR शुल्क अधिकतम 300 रुपये प्रति लेनदेन होगी। वहीं व्यक्ति से व्यक्ति व्यापारी P2PM श्रेणी के तहत UPI QR कोड के माध्यम से हर महीने 1 लाख रुपये तक प्राप्त करने वाले छोटे व्यापारियों को सभी लेनदेन पर अनिवार्य रूप से 0 MDR की सुविधा जारी रहेगी। इसके अलावा व्यक्तियों के लिए मुफ्त UPI लेनदेन पर कोई मासिक सीमा, लेनदेन की संख्या की सीमा या अलग अलग स्रोतों के आधार पर कोई कैप नहीं है। अक्षित वैद्यान, आकाशवाणी समाचार, दिल्ली।
0: समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नको लागि सोसियल मिडिया ह्यान्डल एक्समा @AR News Khorsang अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब रल समाचार। विदेश मन्त्री सुब्रमण्यम जयशंकरले आज थिम्पूमा भुटानका विदेश मन्त्री लियोनपो डिएन ढुङ्गेल सित भेट गरी व्यापक सहयोगको समीक्षा गर्नुभयो। श्री जयशंकरले सोसियल मिडिया पोस्टमा भन्नुभएको छ उहाँहरूको वार्तालाप विकास, साझेदारी, ऊर्जा, व्यापार, सम्पर्क, संस्कृति र जनजन बीचको सम्बन्धका क्षेत्रमा भारत भुटान बहुआयामिक सहयोगलाई अगाडि बढाउनमा केन्द्रित रह्यो। उहाँले भन्नुभयो यो कुराकानीले दुई देशहरू बीचको सम्बन्धमा निहित विश्वास, सद्भावना र न्यानोपनलाई दर्शाउँदछ। भारतले साउदी अरबको मक्का नजिकै भएको ड्रोन हमलाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विदेश मन्त्रालयका प्रवक्ता रणदीप जयसवालले भन्नुभयो भारतले साउदी अरबको भूमिमा भएको हमला नागरिकको जीवन र पूर्वाधारलाई खतरामा पार्ने कारवाहीको कडा निन्दा गर्दछ। उहाँले भन्नुभयो विश्वभरिका मुसलमानहरूका लागि विशेष महत्त्वको सहर मक्का नजिकै भएको यो घटना चिन्ताजनक छ। प्रवक्ताले भन्नुभयो भारतले यस क्षेत्रमा शान्ति र स्थिरताको शीघ्र बहालीको आशा गर्दछ। सरकारले सजाद भट्टी नेटवर्कलाई गैरकानुनी गतिविधि रोकथाम अधिनियम UPA 1967 अन्तर्गत आतंकवादी गुट घोषणा गरेको छ। यो आतंकवादी गुट हतियार, विस्फोटक पदार्थ र लागू पदार्थको सीमापार तस्करीमा संलग्न छ र युवा र सानातिना अपराधीहरूलाई आतंकवादतर्फ उक्साउँछ। केन्द्रीय गृह मन्त्रालयले यस सम्बन्धमा एक राजपत्र अधिसूचना जारी गरेको छ। यस गुटले भारतको लोकतान्त्रिक संरचना र साम्प्रदायिक सद्भावलाई लक्षित गर्दै घृणा फैलाउने डिजिटल सामग्री पनि प्रकाशित गरेको छ। गृह मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको आतंकवादप्रति शून्य सहनशीलताको नीतिलाई अगाडि बढाउँदै सजाद भट्टी नेटवर्कलाई UAPA अन्तर्गत आतंकवादी संगठन घोषणा गरेको बताएको छ। गाजा सहरमा आज एक क्षतिग्रस्त भवन भत्किँदा 5 नानीहरू सहित 20 फिलिस्तिनीको मृत्यु भएको छ भने अन्य 14 घाइते भएका छन्। यस भवनको मलबामा उद्धारकर्मीहरूले खोजी अभियान जारी राखेका छन्। यो भवन युद्धको समयमा इजरायली हवाई हमलामा क्षतिग्रस्त भएको थियो। उद्धारकर्मीहरूले अझै पनि मलबा मुनि लगभग 100 जना फँसेको हुन सक्ने बताएका छन्। चर्चित अभिनेता अनन्त नागलाई भारतीय सिनेमामा उहाँको योगदान र उल्लेखनीय सिनेमालाई यात्राको लागि प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार 2024 सम्मानित गरिनेछ। उहाँले कैयन पुस्तालाई प्रेरित गर्नुभएको छ। सूचना तथा प्रसारण मन्त्रालयले आज यसको घोषणा गर्यो। यो पुरस्कार यसै महिनाको 22 तारिकमा गुजरातको कोवडियामा बातर औ राष्ट्रिय फिल्म पुरस्कार समारोहमा प्रदान गरिनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले चर्चित अभिनेता अनन्त नागलाई दादासाहेब फाल्के पुरस्कार पाएकोमा बधाई दिनुभएको छ। सोसियल मिडिया पोस्टमा प्रधानमन्त्रीले भन्नुभयो श्री नागको सहज अभिनय, अद्भुत बहुमुखी प्रतिभा र उत्कृष्ट कामले धेरै दशकदेखि भारतीय सिनेमामा गहिरो छाप छोडेको छ। सूचना तथा प्रसारण मन्त्री

श्रीनी वैष्णव र सूचना तथा प्रसारण राज्य मन्त्री डाक्टर एल मुरुगनले यस उपलब्धिका लागि श्री नागलाई बधाई दिनुभएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीले प्राप्त गरेका स्मृति चिन्ह र उपहारहरूको ई लिलामी भोलिदेखि सुरु हुनेछ। नयाँ दिल्लीमा मिडियालाई सम्बोधन गर्दै संस्कृति तथा पर्यटन मन्त्री गजेन्द्र सिंह शेखावतले यस वर्ष लगभग 1500 वस्तुहरू लिलामीको लागि राखेको बताउनुभयो। मौसम विभागले भोलि बिहार, उपहिमालय, पश्चिम बङ्गाल, केरलम, माहे, तमिलनाडू र पूर्वोत्तर भारतका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। विभागले भोलि जम्मू कश्मीर, हरियाणा, चण्डीगढ पन्जाब, उत्तराखण्ड, झारखण्ड, छत्तिसगढ, राजस्थान र गुजरातमा चट्याङ र तेज हावाहुरी सहितको आँधी बेरीको पूर्वानुमान गरेको छ। यो समाचार युट्युबमा @AR News Khrsaing मार्फत पनि सुन्न सक्नुहुनेछ। अब अन्तमा मुख्य समाचार पुनः एकपटक। केन्द्रीय मन्त्रीमण्डलले कर्मचारी भविष्य निधि सङ्गठन अन्तर्गत अनिवार्य कभरेजको लागि वेतन सीमालाई 15,000 रुपियाँबाट बढाएर 25,000 रुपियाँ प्रति महिना गरेको छ। सरकारले शहजाद भट्टी नेटवर्कलाई गैरकानुन गतिविधि रोकथाम अधिनियम युपिए 1967 अन्तर्गत आतंकवादी गुट घोषणा गरेको छ। भारतले साउदी अरबको मक्का नजिकै भएको ड्रोन हमलाप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। चर्चित अभिनेता अनन्त नागलाई भारतीय सिनेमामा उहाँको उल्लेखनीय योगदानको लागि प्रतिष्ठित दादासाहेब फाल्के पुरस्कार 2024 सम्मानित गरिनेछ। अनि मौसम विभागले भोलि बिहार, उपहिमालय, पश्चिम बङ्गाल, केरलम, माहे, तमिलनाडू र पूर्वोत्तर भारतका केही भागहरूमा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। आकाशवाणीबाट समाचार पुरा भयो। भोलि बिहान 7:25 मा समाचार लिएर पुनः उपस्थित हुनेछौँ। सुन्दै गर्नुहोस् आकाशवाणी।

नमस्कार आदरणीय श्रोता, स्वागत छ हजुरहरूलाई आकाशवाणी खरसाङबाट प्रसारण हुने युवा वाणी कार्यक्रममा। श्रोताबिन, आजको बसाईमा म तपाईँहरू समक्ष प्रस्तुत गर्न लागिरहेकी छु साप्ताहिक कार्यक्रम कोसेली मैले मन पराएका केही गीतहरू। श्रोताबिन, कार्यक्रममा केही मिठा मिठा गीतहरू सुनाएर हजुरहरू समक्ष मनोरञ्जन गराउनेछु।

जब तक फिल्म एमएस धोनी द अनटोल्ड स्टोरी को एक हिंदी गीत हो जुन अरमान मालिक ले गाएका हुन। गीत ले गहिरो समर्पण निस्वार्थ प्रेम र सधैँभरि प्रियजन सँग बस्ने वाचा व्यक्त गर्दछ। एक प्रेमीले आफ्नो जीवन साथी सँग सधैँभरि खुशी सँग जीवन बिताउन र जीवनमा केही क्षणहरू रहेसम्म असीमित रूपमा माया गर्ने वाचा गरेको वर्णन गरिएको छ। अरमान मालिकको आवाजमा संगीत रहेको छ अमल महाली, शब्द मनोज मुन्तासिर।

गुजारिस 2007 को चलचित्र गजनीबाट प्रस्तुत गरिएको एआर रेहमन द्वारा रचित र जावेद अली द्वारा गाएको एक भावपूर्ण गीत हो, जहाँ गायकले आफ्नो प्रियजनलाई नजिक आउन र आफ्नो प्रेम स्वीकार गर्न कोमल हार्दिक अनुरोध गर्छन्। गीत का शब्दहरूले आशाको शान्त नाजुक क्षणलाई कैद गर्दछ र जीवनलाई खुसीसँग आनन्दले भर्नेछ। जावेद अलीको आवाजमा संगीत रहेको छ ए आर रहमान, शब्द प्रसुन जोशी।

कि दोबाराबाट प्रस्तुत गरिएको हो। यस गीतको अर्थ मुटुलाई जसरी चाहन्छ त्यसरी धड्कन देऊ हो, जसले तपाईलाई स्वतन्त्र रूपमा बाँच्न, आफ्नो जोसलाई पछ्याउन र छोड्न प्रोत्साहित गर्दछ। यसले तपाईलाई आफ्ना भावनाहरूलाई लुकाउनुको सट्टा स्वाभाविक रूपमा प्रवाह गर्न आग्रह

गीतले गहिरो लामो समयसम्म रहिरहने प्रेमीको रूपमा अनुभूत प्रयोग गर्दछ। गीतका शब्दहरूले व्याख्या गर्छन् कि गायकले बिर्सन वा अगाडि बढ्न जतिसुकै प्रयास गरे पनि तिनीहरूले व्यक्तिलाई आफ्नो हृदयबाट हटाउन सक्दैनन्। उनीहरूको आवाज, शब्द र स्पर्शको सम्झना मनमा निरन्तर रहन्छ। ह्याङओभर, मिट ब्रोस, श्रेया घोषाल र सलमान खानको आवाजमा संगीत रहेको छ। मिट ब्रोस अञ्जन, शब्द कुमार।

श्रोताबिन, अब हामी कार्यक्रमको अन्त्य अन्त्यमा आइसकेका छौँ। अबको प्रस्तुति रहेको छ केसे मुझे तुम, बेनी दयाल र श्रेया घोषालको आवाजमा। संगीत रहेको छ ए आर रेहमन, शब्द प्रसुन जोशी।

श्रोताबिन भर्खरै सुन्नुहुँदै थियो कार्यक्रम युवा वाणी र अर्को अङ्कमा पनि हजुरहरूलाई यसरी नै मनोरञ्जन गर्ने बाचा गर्दै प्रस्तोता योजना मोहरा लगायत म कार्यक्रम सञ्चालिका ज्योतिलाई पनि विदा दिनुहोस्। हवस् त नमस्ते।

समय यस बेला रातिको 8:30 भइरहेछ। एफएम 103.5 मेगाहर्जमा हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौँ र अब यहाँ समक्ष राखिरहेछौँ शास्त्रीय सङ्गीतको कार्यक्रम सप्तसुरमा शोभा गुर्तुद्वारा थुम्री मिश्र पहाडी।

हामी आकाशवाणीको खरसाङ केन्द्रबाट बोलिरहेका छौ। समय यस बेला रात्रिको 10:30 भइरहेछ। यसको साथै आजको सम्पूर्ण सन्ध्याकालीन अधिवेशन यतिमै पूरा हुँदछ। भोलि बिहान 6:26 पुनः कार्यक्रम लिएर उपस्थित हुने नै छौ। तबसम्मलाई आज्ञा चाहन्छौ। शुभरात्री। जय हिन्द।